0: नेता सोलन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेता सोलन
1: हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सोलु एफएम 101.2 मेगाहर्ज www.soluefm.com को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: बाल बालिकालाई लागू औषध दुरूपयोगबाट बचाऊ।
1: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको सुङ्गतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोची प्रदेशद्वारा जनहितमा सारी सन्देश।
3: सवारी साधनको इन्जिन र चेसिस रोक्नु पनि सम्बन्धी सूचना।
4: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
5: सड़क प्रयोग गर्दा ध्यान दिउ।
6: सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली, ढल तथा पानी निकास बन्द हुन नदिउ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतसम्हार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

नमस्कार हुनुहुन्छ यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुरेफएम 101.3 गिगाहर्ट्जमा कार्यक्रम लकीलाई सुन्दै हुनुहुन्छ। कार्यक्रम लकीमा सहभागिता जनाउन चाहनुहुन्छ भने 9694970 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ। तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लकीलाई लिएर उपस्थित हुने गर्दछौ। आज पनि हामी त्यही समयलाई लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ है। र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ र हाम्रो अर्को नम्बर पनि रहेको छ, तपाईँले कल गर्न सक्नुहुनेछ 9794950596 नम्बरमा पनि तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो दुईटा नम्बर तपाईँको लागि आज हामी खुल्ला गरेका छौं 9794950596 तपाईँले कल गर्न सक्नुहुनेछ भने 9794950570 लाइन हुँदै चाहिँ दुईटा नम्बरमा चाहिँ तपाईँले कल गर्न सक्नुहुनेछ है। तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ र विशेष गरी त तपाईँले हाम्रो बौद्धिक क्षमता विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लकीलाई लिएर तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछ र आज पनि हामी त्यही समयलाई लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ है। र अहिलेको समयमा कतिजना साथीहरू है खाना बनाउँदै हुनुहुन्छ होला, खाना खाँदैनुहुन्छ होला है, अनि खाजा पनि खाँदैनुहुन्छ होला, खाजा पकाउँदैनुहुन्छ होला, स्कूल कलेज जाँदैनुहुन्छ होला, गाउँघरमा कामतिर हुनुहुन्छ होला, जस्तो सुकै अवस्थामा भए पनि कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे र कार्यक्रममा पनि सहभागिता जनाउन चाहनुहुन्छ भने 9794950570 लाइन हुँदै र अर्को नम्बर हाम्रो रहेको छ 9794950596 नम्बर हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे।

0: कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो नमस्ते। नमस्ते नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? उदयपुरबाट सुनिल बेसी भन्नुभयो। अनि सुनिलजी यो समयमा के गर्दै हुनुहुन्छ? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। अनि सुनिलजीले खाना लिनुभयो त? हाम्रो पनि बाँकी छ भन्नु पर्ला सुनिलजी। र सुनिलजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ, तपाईँको लागि म पहिलो प्रश्न राख्छु है। तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ, संसदको लोगो अंकित झण्डा सहित थाली सगरमाथाको सफल आरोहण गर्ने संसदको हुन्? पास गर्नुहुन्छ। यसको सही उत्तर रहेको छ निम्मा ग्याबु शेर्पा हुनुहुन्छ है। तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, सगरमाथाको सबैभन्दा धेरै पटक सफल आरोहण गर्ने विदेशी आरोही को हुन्? छुट्टिनुभएको छ र यसरी नै जोडिन चाहनुहुन्छ भने 97464970 लाइन रेडियो कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। आज विशेष गरी चाहिँ हामी एकदम समसामयिक प्रश्नहरू हामी सोधिरहेका छौँ साथीहरूलाई, कार्यक्रममा पनि सहभागिता जनाउनु होला भन्न चाहे। तपाईँको लागि हामी दुईटा नम्बर चाहिँ एकदम खुल्ला गरेका छौँ। सहभागिता जनाउन चाहनुहुन्छ भने 97454970 लाइन र अर्को लाइन रहेको छ 97454596 नम्बरमा चाहिँ तपाईँले कल गर्न सक्नुहुनेछ। आजबाट चाहिँ हामीले दुईटा नम्बर चाहिँ खुल्ला गरेका छौँ र आउन सक्नुहुनेछ जुनमा तपाईँले कल गर्नुहुन्छ र त्यसमा जुनमा लाग्छ तपाईँले त्यसमै कल गर्नुहोला भन्न चाहे। र दुईटै नम्बरमा चाहिँ कल लाग्छ त्यो पनि तपाईँहरूलाई सहज होस् भन्ने हिसाबले चाहिँ हामीले आजबाट हामी दुईटा नम्बरलाई चाहिँ हामी तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र अब चाहिँ हामी कार्यक्रम रोकेको पहिलो अनि छोटो विश्राम जाने बेला भइसकेको छ। पहिलो अनि छोटो विश्राम जानेछौ, विश्राम पश्चात फेरि पनि कार्यक्रम रोकीलाई लिएर उपस्थित हुनेछौ।
1: हटेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ, बिसुरीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजो त्यही तयार। लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी। हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लाइज, सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97638007184 र विवेक श्रेष्ठ 98682800000। सुनु दुपकुण्ड नगरपालिका 5 कोलिरी सुनु खुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुङमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखा को नानी फोहोर निकालिन्छ। आँखा को आनो निकाल्नको साथै कम्प्युटर आँखा को जाँच गरिन्छ। आँखा को जाँच पड़ताल कम्प्यूटर प्रविधि चश्मा फिटिंग चश्मा एवं सनग्लास खरीद में 10% छूट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडी में 30% र चश्मा खरीद में 20% छूट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्ज में 30% छूट को व्यवस्था गरिएको छ। पुनः शनिवार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
3: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 तलेरी सोलुखुम्बु।
4: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
5: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
6: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
4: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
6: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
5: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
6: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
5: अनि पढाइ चाहिँ के चाहिँ हुँदो रहेछ?
6: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
4: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
6: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन्द्र राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
4: लोकेशन कहाँ हो अङ्कल?
6: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र।
5: त्यसो भए त म त यही जाने भए।
4: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
6: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।

0: radio next to your heart.
1: Solu FM 101.2 MHz.
2: Lucky sponsored by Bursa Electronic and Service Center. Solu Dutkundu Nagar Palika Pass Solari Solu Kumbu.
3: Lucky.
4: कार्यक्रम लोकीको पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडी सेटमा कार्यक्रम लकीलाई लिएर उपस्थित भइ नै सकेका छौँ। यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुन एफएम 101.2 MHz कार्यक्रम लकीलाई सुन्दै हुनुहुन्छ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते। गुड मर्निङ। नमस्ते, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? रिन्जी शेर्पा सोलखुम्बुबाट। अनि यो समयमा के गर्दिनुहुन्छ रिन्जीजी? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। अनि रिन्जीजी खाना लिनुभयो त? छैन, बाँकी छ है रिन्जीजीको। ओके रिन्जीजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, तपाईँको लागि म पहिलो प्रश्न राख्छु, ध्यान दिएर सुन्नुहोलाई। रेन्जीजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, गरिबी निवारण कोष कहिले खारेज भएको हो? पास भन्नुहुन्छ। यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2078 साल। ओके, तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे। दोस्रो प्रश्न यस्तो रहेको छ, मकैको खेती नामक कृतिका रचनाकार को हुन्? प्रताप मल्ल भन्नुहुन्छ। तपाईँ क्यान्सल हामी लग्दैछौ। साथी हुनुहुन्थ्यो सेलखुम्बुबाट रेन्जी शेर्पा, उहाँले पनि प्रयास गरेर साथी छुट्टी नै सक्नु भएको छ। अब पालो तपाईँको 97464570 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते।
5: नमस्ते हजुर। नमस्ते।
4: नमस्ते हजुर। नमस्ते, कहाँबाट को बोल्नुहुन्छ? सबिन तामाङ हो नि हजुर। सबिन तामाङ आउनु भयो आज प्रोग्राममा?
5: हजुर हजुर।
4: ल ठिक छ त, तपाईँलाई एकदम स्वागत छ है कार्यक्रम लक्कीमा।
5: धन्यवाद
4: सबिनजी। अनि यो समयमा के गरिदिनुहुन्छ?
5: प्रोग्राम सुन्दै बसी बसाइ छ भनौँ न।
4: प्रोग्राम सुन्दै बसी बसाइ गर्दै हुनुहुन्छ? ओके सबिनजीको लागि म पहिलो प्रश्न राख्छु, ध्यान दिएर सुन्नुहोला है सबिनजी। सबिनजीको लागि यस्तो रहेको छ प्रश्न, मकैको खेती नामक कृतिका रचनाकार को हुन्?
5: कृष्णलाल अधिकारी।
4: कृष्णलाल अधिकारी भन्नुहुन्छ। ओके तपाईँ ज्ञानसम्म हामी लग गर्दैछौँ। बधाई छ सबिनजी, तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे। तपाईँको लागि दोस्रो प्रश्न यस्तो रहेको छ, इतिहासका पिता भनेर कसलाई चिनिन्छ?
5: हेरोडोटस।
4: हेरोडोटस भन्नुहुन्छ। तपाईँको आन्सर हामी लग गर्दैछौँ। बधाई छ सबिनजी, तपाईँले लकी नम्बर प्राप्त गर्नुभएको छ। तपाईँको लकी नम्बर चाहिँ हामी क्याटगम कम्तीमा भन्ने समय। ओके अहिलेलाई पनि हामी सुटुङ साथी हुनुहुन्थ्यो खुटाङको बडा पोखरीबाट सबिन तामाङ, उहाँले पनि लकी नम्बर प्राप्त गरेर साथी सुटिन सक्नु भएको छ। र यसरी नै जोडिन चाहनुहुन्छ भने 97454970 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल्नु। हेलो, नमस्ते।
6: हजुर नमस्ते। नमस्कार।
4: नमस्ते नमस्कार, कहाँबाट को बोल्दिनुहुन्छ?
6: प्युठानबाटै हो, ऋषिराम पाण्डे।
4: प्युठानबाट ऋषिराम पाण्डे। अनि ऋषिरामजी यो समयमा के गर्दिनुहुन्छ?
6: के गर्ने, एकदम गर्मी छ, भर्खर कामबाट घरतिर आएको।
4: ओ काम गरिदिनुहुन्छ र हामीलाई सुन्दै पनि हुनुहुन्छ ऋषिरामजी?
6: सुन्न त भइरहेको छैन नानी भन्दा।
4: ल ठिक छ त, एकदम तपाईँ कार्यक्रममा निमित श्रोता पनि हुनुहुन्छ, एकदम खुसी लाग्छ। आगामी दिनमा पनि यसरी नै कल ट्राई गर्दै गर्नु होला है ऋषिरामजी।
6: हजुर गरिरहेको
4: छ। ल ठिक छ त, एकदम मिठो कुराकानी भयो। तपाईँको लागि म पहिलो प्रश्न राख्छु, ध्यान दिएर सुन्नु होला है ऋषिरामजी। ऋषि रामजी को लागि पहिलो प्रश्न यस्तो रहेको छ, नेपालमा लोकतन्त्र दिवस कहिले मनाइन्छ?
6: वैशाख
4: 11 गते भन्नुहुन्छ, तपाईँको आन्सरलाई हामी लगाउँदैछौँ। बधाई छ ऋषि रामजी, तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ, सरकारले सयौं थुङ्गा फुल्का हामी नामक नयाँ राष्ट्रिय गान कहिले सार्वजनिक गरेको हो?
6: यो विक्रम सम्बत 2064 साल
4: 2064 साल भन्नुहुन्छ, पुरा मिति भन्नु होला है ऋषि रामजी। विक्रम सम्म 2064 श्रावण 18 गते भन्नुहुन्छ। ओके, तपाईँको आन्सरलाई हामी लगाउँदैछौँ। बधाई छ ऋषि रामजी, तपाईँले लकी नम्बर प्राप्त गर्नुभएको छ। तपाईँको लकी नम्बर चाहिँ हामी कार्यक्रमको अन्तिममा भन्ने समय। ओके, तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे, तेस्रो प्रश्न यस्तो रहेको छ, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल प्रधानमन्त्री पदमा कहिले नियुक्त भएको हो? 2067
6: साल
4: भन्नुहुन्छ। ओके, तपाईँको अनुसार हामी लग गर्दैछौँ। ओके, अहिलेलाई भने हामी छुटौँ। साथ हुनुहुन्थ्यो प्युठानबाट विश्राम पाण्डे, उहाँले पनि प्रयास गरेर लकी नम्बर प्राप्त गरेर साथी छुटिने सक्नु भएको छ। र यसरी नै जोडिन चाहनुहुन्छ भने 97-64-49-70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे, र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल्लो। नमस्ते। नमस्ते, नमस्कार, कहाँबाट को बोल्दैछ? उदयपुरबाट लक्ष्मी मेरिङ सिंह। लक्ष्मी जी, यो समयमा के गर्दैछ? प्रोग्राम सुन्दै यसको जाँदै हुनुहुन्छ। तपाईँको लागि म पहिलो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नु होला है लक्ष्मी जी। तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ, नेपालमा मादक पदार्थ सेवन मापसे चेकिङको शुरूआत कहिलेदेखि भएको हो? 2000 कति भन्नुहुन्छ?
3: 2067
4: भन्नुहुन्छ? 2067 मङ्सिर 17 भन्नुहुन्छ। तपाईँको आन्सरलाई हामी लगाउँदैछौँ। लक्ष्मीजी, झन्नैले मिलाउनु भयो नि, तपाईँले 2067 भन्नुभयो, यसको सही उत्तर रहेको छ विक्रम सम्म 2068 साल मङ्सिर 17 गते आए। ओके, तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ, काठमाडौँ महानगरपालिकाभित्र घुम्ती शौचालयको शुरूआत कहिलेदेखि भएको हो? पास भन्नुहुन्छ। यसको सही उत्तर रहेको छ विक्रम सम्म 2065 साल चैत्र 23 गते आए। ओके, अहिले पनि हामी छुटौँ। साथी हुनुहुन्थ्यो उदयपुरबाट लक्ष्मी मेरिङ सिंह। लक्ष्मी मेरिङ सिंहले पनि प्रयास गरेर साथी छुटिनु सक्नु भएको छ। र आउन चाहनुहुन्छ भने 97-64-49-70 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे, र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल्लो। हेलो, नमस्ते। नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुहुन्छ? पसाङ शेर्पा सोलखुम्बुबाट बोल्दै हुनुहुन्छ। ओके, पसाङजीको लागि म पहिलो प्रश्न राख्छु, ध्यान दिएर सुन्नु होला है। पसाङजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, विक्रम सम्म 2062-63 को जनआन्दोलनले कहिले सफलता हासिल गरेको थियो? पास भन्नुहुन्छ। यसको सही उत्तर रहेको छ विक्रम सम्म 2063 साल वैशाख 11 गते है। ओके, तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे, एकदम सजिलो प्रश्न रहेको छ, चीनको भ्रमण गर्ने नेपालका प्रथम प्रधानमन्त्री को हुन्? चन्द्र शमशेर भन्नुहुन्छ। ओके, तपाईँको आन्सरलाई हामी लगाउँदैछौँ। साथी हुनुहुन्छ थियो सुलखुङ्गुबाट प्रसाङ सेत उहाँले पनि प्रयास गरेर साथी छुट्टी सक्नु भएको छ। हिज अवश्य पनि हामी कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्राम जाने बेला भइनै सकेको छ। दोस्रो अनि अन्तिम विश्राम जानेछौ, विश्राम पश्चात फेरि पनि कार्यक्रम लकीलाई लिएर तपाईँको रेडियो सेटमा उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला।
3: नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापोक्सन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दस्तुर बुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0375205076। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा लगइन गरी हेर्न सकिनेछ।

0: दाई नमस्कार।
1: नमस्कार भाई, कता छौ?
0: म त गाउँमै छु नि दाई, एसी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अलमलमा परे दाई।
1: अलमलमा पर्ने कुरै छैन भाइ, तिमीसँगै एसी दिएका साथीभाइ चावहिलको मनासु ओल्ड कलेजमा आएर बुझेर तिमी पढ्ने निर्णय गरेर गइसके। तिमी पनि ढुक्क भएर आउने, अब त्यही पढ्ने, किनकि मनासु आज लाखौं विद्यार्थीको सही गन्तव्य हो।
2: मनास्लु वर्ल्ड कलेज, शान्त तथा अनुशासित शैक्षिक वातावरण, उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक शिक्षिका, आईएसओ सर्टिफाइड, अतिरिक्त क्रियाकलाप, साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मदत गर्दै आएको छ। न्यूनतम शुल्क, गुणस्तरीय शिक्षा, मनासु वर्ल्ड कलेज, चाभिल सुसीपाती। सम्पर्क नम्बर 9803623382, 9803623387।
3: बाल बालिकालाई लागू औषध दुरुपयोगबाट बचाऊ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौ। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ। बाल बालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
3: सवारी साधनको इन्जिन र केसिस रुजु गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र केसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
4: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
5: जहाँबाट चल्किन्छ सगरमाथा, जहाँबाट छचल्किन्छ दुधकोशी, तिनीबाट गुन्जन छ तपाईँ हाम्रै आवाज।
6: धर्म, रीतिरिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि, सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।
7: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर, सोलु दुत कुण्ड नगरपालिका, 5 सोलेरी, सोलु खुम्बो।
8: लक्की

0: प्रारिधम लोकी को दूसरों ने अंतिम विश्वास मलाई पनी पार करे द फिर भी नितवाई करे द सिट में आकर कम लोकी लाई ले रहे पसित वाईने सकी कासो ऐसे में नौ से यो समय में आप रुवी नेपाल के पहले उस सामुदायिक रेडियो सुलेफी में एक से एक दस मलब दिन निकाल श्मा कर कम लोकी लाई सुन दिनों से द कर कम लोकी मां सहभागिता जनावन से हम इंशा बने संतन बिचो सिटी उन्नत पचास सौ उन्नत सतरी को लाइन हुई कर कम सहभागिता जनावन हला बना चाहे रेटिल फ्लाइन मां को ही मित्र इंशा साथी स्वागत करी हेलो हेलो नमस्ते नमस्ते नमस्कार कहाँ बात को बोल दिन सिरिङ शेर्पा सोलुखुम्बुबाट अनि सोलुखुम्बुको कुन ठाउँबाट बोल्दै हुनुहुन्छ सिरिङजी सोलुखुम्बु कुन ठाउँ भन्नुभयो माता दुधकुसीबाट सिरिङ बोल्दै हुनुहुन्छ ओके सिरिङजीको लागि म पहिलो प्रश्न राख्छु दे मेरो सुन्नु होला है तपाईको लागि पहिलो प्रश्न यसो रहेको छ चीनको भ्रमण गर्ने नेपालका प्रथम प्रधानमन्त्री को हुन् जङ्गबहादुर राणा भन्नुहुन्छ ओके तपाईँको आन्सर हामी लक गर्दैछौ सिरिङजी यसको चाहिँ उते रहेको छ टङ्क प्रसाद आचार्य रहेको छ है ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ नेपाल उपत्यका प्रथम राजा कसलाई मानिन्छ पृथ्वी नारायण शाह भन्नुहुन्छ ओके तपाईँको एन्सर हामी लगाइदिन्छौँ ओके अहिलेलाई पनि हामी छुटौ साथी हुनुहुन्थ्यो सोलखुम्बु जिल्लाको मापु दुधकुसी गाउँपालिकाबाट सिरिङ शेर्पा उहाँले पनि प्रयास गरेर साथी छुटी निस्कनु भएको छ र टेलिफोनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरी हाल हेलो नमस्ते नमस्ते नमस्कार कहाँ बाटोको बोल्दै हुनुहुन्छ खोइट्याङबाट आरती मगर आरतीजी यो समयमा के गरिदिनुहुन्छ त्यतिकै बसी बसाई गरिदिनुहुन्छ ओके आरतीजीको लागि म पहिलो प्रश्न राख्न चाहे तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ नेपाल उपत्यका प्रथम राजा कसलाई मानिन्छ धर्माकर भन्नुहुन्छ र वैज्ञानिक सल्लाह हामी लग गर्दैछौ बधाई छ आरतीजी तपाईँले पहिलो प्रश्नको चाहिँ उत्तर दिनुभएको छ तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ नेपालमा ज्वालामुखीको चिन्ह कुन ठाउँमा भएको पाइन्छ दैलेखको दुल्लु भन्नुहुन्छ अथवा ज्ञान सल्लाह हामी लग गर्दैछौ बधाई छ आरतीजी तपाईँले लकी नम्बर हामी कार्यक्रमको अन्तिममा भन्नेछौ तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यस्तो रहेको छ सबैभन्दा सानो वन्यजन्तु आरक्षक कुन हो कोशी टप्पू वन्यजन्तु आरक्षक भन्नुहुन्छ साथ हुनुहुन्थ्यो आरती मगर उहाँले पनि तीनैवटा प्रश्नको सही उत्तर दिएर साथी छुटिने सक्नु भएको छ र यसरी नै जोडिन चाहनुहुन्छ भने सन्तानब्बे चौसठी उनपचास उन्न सत्तरीको लाइन हुने कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र अब हामी कार्यक्रमको अन्तिम समयमा पनि हामी आइ नै सकेका छौँ साथीहरूको फोन लाइन आयो भने हामी लिन्छौँ नभए हामी कार्यक्रमबाट विदा माग्नेछौ है आज धेरैजना साथीहरूले सहभागिता जनाउनु भएको छ र एकदम सबैजना साथीलाई म हृदयदेखि नै आभार प्रकट गर्न चाहे किनकि कार्यक्रममा सहभागिता जनाउनुहुन्छ प्रयास गर्नुहुन्छ सबैभन्दा ठूलो कुरा त्यही हो है हामीले प्रयास गर्न चाहिँ छोप्नु भएन है र अब चाहिँ हामी साथीहरूको टेलिफोन लाइन लिन पनि सक्दैनौ किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिसकेको छ हिजो आज जतिजनाले कल गर्नुभयो कल ट्राई गर्नुभयो रेडियो सुनेर अन्तिम समयसम्म साथ दिनुभयो यार सबैजनालाई एकमुष्टमा विशेष गरिकन धन्यवाद दिन चाहन्छु र आज कल गर्ने साथीहरू मध्ये तीनजना साथीले लकी नम्बर प्राप्त गर्नुभएको छ खुट्याङको बडा पोखरीबाट सबिन तमाङको लकी नम्बर उन्नाइस रहेको छ भने बीसमा रहेको छ प्युठानबाट ऋषिराम पाण्डेको लकी नम्बर बीस रहेको छ भने एक्काइसमा रहेको छ आरती मगरको लकी नम्बर एक्काइस रहेको छ कविमा सुरक्षित साथ टिपोट गरी राख्नुहोला भन्न चाहे महिनाको अन्तिममा तपाई लकी विजेता बन्ने सम्भावना पनि रहेको हुन्छ। त्यसै गरिकन सम्पूर्ण साथीले चाहिँ कविमा सुरक्षित साथ टिपोट गरेर राख्नुहोला भन्न चाहे र यहाँ सबैजनालाई म एक मुष्टमा विशेष गरिकन धन्यवाद दिन चाहन्छु। तपाईँहरूको व्यस्त बावजुद पनि हामीलाई सुनेर साथ दिनुभयो, अन्तिम समय सुनेर साथ दिनुभयो, कल ट्राई गर्नुभयो, प्रयास गर्नुभयो। यहाँ सबैजनालाई एक मुष्टमा धन्यवाद दिन चाहन्छु र विशेष धन्यवाद दिन चाहन्छु मेरो बन्दकोठाका आवाज तपाईँको रेडियो स्टेट अनि मोबाइल स्टेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र सरस्वतीपुरीलाई पनि विशेष गरी आभार प्रकट गर्दै आजको कार्यक्रम लकीको बसाईबाट म कार्यक्रम प्रस्तुता रेविका राय पनि बिदा हुन चाहन्छु। नमस्ते, नमस्कार, शुभ दिन। लकी
1: स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुत कुण्ड नगरपालिका पाँच सल्लेरी सोलु खुम्बो।
2: लकी।

0: बालबालिकालाई लागू औषध दुरूपयोगबाट बचाऊ।
1: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
3: सवारी साधनको इन्द्र तेजस रोजगणी सम्बन्धी सूचना।
4: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
5: सड़क प्रयोग गर्दा ध्यान दिऊ।
6: सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्था एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली, ढल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराऊ। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मसंहार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: कर प्रिन्ट, रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना।
4: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भौचर गर्न, अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
5: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
6: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर।
8: विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि।
9: नेता सोलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेता सोलेन,
6: हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सोलु एफएम 101.2 मेगाहर्ज www.soluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
2: नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना।
8: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ।
6: स्थान श्री दुर्गापक्ष वन, ओखलढुङ्गा ब्यारेज, ओखलढुङ्गा। दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दस्तुर घुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। हब जानकारीको लागि सम्पर्क नम्बर 0375205076। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो जमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खोज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लाइज, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
1: सुनु दुधकुण्ड नगरपालिका 5 सोलेरी सुलुखुम्बु।
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलवा एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.solwafm.com संसार भरेकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको सोलु हालसा लिएर आइपुगे म सरस्वती पुरी। आज पनि मध्यस्थको उपदेशका तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। दिउँसोको समयमा विशेष गरी तराई क्षेत्रमा आकाश खुल्ला रहने, घाम चर्किने र हावाको आर्द्रता बढ़नाले अत्याधिक गर्मी हुने अनुमान छ। मधेशका सप्तरी, सुभा, भन्सा, महोत्तरी, सर्लाही, दौतहट, बारा, पर्सा तथा कौशी प्रदेशका झापा, मोरङ, सुनसरी आसपासका क्षेत्रमा गर्मी अत्याधिक बढ़ने अनुमान गरिएको छ। पहाड़ी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। अत्याधिक गर्मीको बेला लामो समय घाममा बस्दा पानीको कमी, थकान, टाउको दुख्ने, चक्कर र हित स्ट्रेसको जोखिम बढ़न सक्ने भएकाले सावधानी अपनाउन डाक्टरहरूको सुझाव छ। विशेष गरी दिउँसो 11 बजेदेखि 4 बजेसम्म घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हल्का सुतीको कपड़ा लगाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न स्वास्थ्य कर्मीको सुझाव छ। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामी छमे र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। भेटमा नेपाल भारत सम्बन्ध, आपसहित, लोकतान्त्रिक अभ्यास, सुरक्षा, सहकार्य तथा दुई देशका राजनैतिक दलहरू बीचको सम्वाद र सहकार्यका विषयमा विचार विमर्श भएको रासपाले जानकारी दिएको छ। सभापति लामी छमे भाजपाका अध्यक्ष नितिन नवीनको नियन्त्रणमा 5 दिने भारत भ्रमणका लागि अस्ति सोमबार भारत जानु भएको हो। सभापति लामी छाने नेतृत्वको प्रतिनिधि मण्डलमा उहाँकी धर्मपत्नी निकिता पौडेल, रासपाका सह महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, रासपाका सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक गोहरा र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली 21 फागुनको प्रतिनिधि सभा निर्वाचनपछि आज पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ। उहाँ केन्द्रीय संगठन विभागले आयोजना गरेको 2 दिने राष्ट्रिय कार्यशालामा सहभागी हुन लाग्नु भएको हो। काठमाण्डुको बबरमहल स्थित कार्की बैंकुवेटीमा आयोजना हुने उक्त कार्यशालामा आज ओलीले उद्घाटन गर्नुहुनेछ। सदस्यता नवीकरण तथा विचार उत्प्रेरणा विषयको 2 दिने राष्ट्रिय कार्यशाला उद्घाटन आज बिहान 11 बजे पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले गर्ने तय भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो। पार्टीको सांगठनिक सुदृढीकरण र गतिशीलताका लागि कार्यशाला आयोजना गर्न लागि उहाँले बताउनु भएको छ। कार्यशालामा सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी हुनेछन्। पार्टीका प्रदेश कमिटी वा सुसरहका कमिटिका पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटिका अध्यक्ष र संगठन विभाग प्रमुखहरू, जनसंगठन केन्द्रीय कमिटिका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको उपस्थिति रहने प्रचार विभाग प्रमुख आचार्यले बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। मध्य पूर्वमा अमेरिका र इरान बीचको तनाव फेरि चर्किएको छ। अमेरिकी सेनाका केन्द्रीय कमाण्डरले इरानको हर्मुजल मार्गमा रहेको क्युसीमा टापुमा आत्मरक्षाका लागि सैन्य कार्यवाही गरेको जनाएको छ। कतारी संचार माध्यम अल जजिराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेपणास्त्र तथा ड्रोन प्रहार गरेको छ। कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकस्मिक ती आक्रमण निष्क्रिय पारेको र बहराइनमा पनि अमेरिकी तथा बहराइन सुरक्षा संयन्त्रले मिसाइलहरू अवरोध गरेको अमेरिकाको दावी छ। अन्तिममा खेल समाचार। मलेसियामा आजदेखि शुरू भएको एसएससी महिला प्रिमियर कप क्रिकेटमा नेपालले विजय शुरूआत गरेको छ। नेपालले कतारलाई 8 विकेटले हरायो। कतारले दिएको सर्वोच्च रनको लक्ष्य नेपालले 10/5 बलमा 2 विकेट गुमाएर भेटायो। नेपालका लागि बलिङतर्फ रुबिना छेत्रीले 3 विकेट लिन् भने ब्याटिङतर्फ ओपनर बिन्दु रावले सर्वाधिक 33 रन बनाइन्। पूजा महतोले अभिजित 28 रन जोडिन्। कतारका सारिन, बाबर खान र आजिदा अहमदले 1-1
विकेट लिएका छन्। नेपालमा रहेको समूह डीमा कतार भूटान र हङकङ छन्। नेपाली समूह चरणको अन्तिम खेल आउँदो जेठ 23 गते हङकङसँग खेल्ने तालिका छ। यो प्रतियोगिताबाट उत्कृष्ट चार टोली आउँदो महिला एसिया कपका लागि छनौट हुनेछन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 08352020 फोन वा सलुवा फ्याम न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त, अहिलेलाई सुरु हालचाल सकियो। अपराह चार बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सलुवा फ्याम सुन्दै रहनुहोला। नमस्कार।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदिऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: स्मार्ट हुनुहोस् सधैँभरि एसएमएस नै रोजी।

0: स्तरीय र टिकाऊ यी सबै एसियन गेम्सले हो हाम्रो पहिलो रोजाइ।
1: सूचना सुलुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुलुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुलुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा सादोङ क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुलुङ जुन बेसी उपभोक्ता समिति, सुलुङ खुम्बु।
2: यौन हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहित

0: सड़क प्रयोग गर्दा ध्यान दिऊ।
1: सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली ढल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउँ। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतसुमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: यौन हिंसाबाट बचौं र बचाऊ।
1: यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
1: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
3: हेलो दाई, नमस्कार।
4: नमस्कार भाइ, कता छौ?
3: म त गाउँमै छु नि दाई। एसी परीक्षा सकेर बसेको, साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अलमलमा परे दाई।
4: अलमलमा पर्ने कुरै छैन भाइ, तिमीसँगै एसी दिएका साथीभाइ चाबहिलको मनास्लु ओल्ड कलेजमा आएर बुझेर त्यही पढ्ने निधो गरेर गइसके। तिमी पनि ढुक्क भएर आउने, अब त्यही पढ्ने, किनकि मनास्लु आज लाखौं विद्यार्थीको सही गन्तव्य हो।
5: मनास्लु वर्ल्ड कलेज, शान्त तथा अनुशासित शैक्षिक वातावरण, उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक शिक्षिका, आईएसओ सर्टिफाइड, अतिरिक्त क्रियाकलाप, साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ। न्यूनतम शुल्क, गुणस्तरीय शिक्षा, मनास्लु वर्ल्ड कलेज, साभिन सुसिपाटी। सम्पर्क नम्बर 9803062382, 9803062387।
6: युवा, कृषि, पर्यटन मार्फत समृद्ध माप्य दुधकोशी, समावेशी विकासको आधार, उत्पादन, रोजगारी र पर्यटनको केन्द्र माप्य दुधकोशीको समृद्धि।
7: माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सोलु एफएम 101.2 MHz अनलाइन र सोलु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
8: कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर।
9: विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि।
10: नेचासोलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेचासोलेन
1: हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 आठ बजेसम्म सोलु एफएम 101.2 मेगाहर्ज www.soluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना।
11: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ।
1: स्थान श्री दुर्गापक्ष वन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दस्तुर बुझाइ मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0-35-520-576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा लगइन गरी हेर्न सक्नुहुनेछ।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो जमानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खोज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लाइज, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00।
1: सुलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु।
2: आँखा सम्बन्धी समस्या भए

0: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98578703-5 र 98160034-213।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुधकुण्ड नगरपालिका, वडा नम्बर 5, सल्लेरी, सोलुखुम्बु।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो जमानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
1: सुलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु।
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
2: हाम्रा सेवाहरू
3: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ, चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि

0: साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98528703-5 र 98130034213।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुधकुण्ड नगरपालिका, वडा नम्बर 5, सल्लेरी, सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं, गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बिल विशोक लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदिऊ, वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर यकिन गरी मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौं, निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: हेता, हेता, स्मार्ट हुनु सधैँभरि एसएमएस नै रोजी।

0: स्तरीय र टिकाउ यी सबै एसियन पेन्टले हो हाम्रो पहिलो रोजाई।
1: सूचना सूचना सूचना, सुलुङ झुनबेसी जोड्ने सड़क निर्माण कार्य हाल सुलुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुलुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा सादौं क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुलुङ झुनबेसी उपभोक्ता समिति, सुलुङ खुम्बु।
2: यौन हिंसाबाट बचौ र बचाउ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहित

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833868418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: वन जङ्गलको छेउमा घर आँगन पर्ने भए, होसियारी अपनाउनु जोखिम टार्ने भए।

0: तिम्रो खुदा जुभाइ बाल बालिका बेर समय सजना छोड्नु वन भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
7: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843976852 9824417718 9843449696 र 9861323472 आमजी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चौक में।
2: होंडा का विशेषता
3: जापानीज उच्च प्रविधि उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भर पर्दो
3: अफ रोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया नया भर्सन बजार में लंच भइरहेको
3: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
3: ओखलढुंगा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
2: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
3: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
2: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
3: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भन्ज्याङ ओखलढुंगा।
2: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842803000।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत तीन दशक देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: खाना पकाउनुहुन्छ। ए हो, कस्तो राम्रो कुरा। आवश्यकता अनुसार सबैले सबै काम गर्नुपर्छ। त्यसो भए फेरि पढौ है। आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
4: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
7: चिन्ता किन लिनुहुन्छ, एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
6: यो कहाँ किन्न पाइन्छ, अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
7: यो नेपाल भर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
8: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रश कटर समेत उपलब्ध छ।
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208 मा मिस कल गर्नुहोस्, लगतै तपाईलाई फोन आउनेछ।
10: वडा अध्यक्षज्यू नमस्कार।
11: नमस्कार सन्तोषजी, के छ टोलतिर, सब ठिक ठाक?
10: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
11: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने, जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
10: टोल छिमीको कुरा किन लम्ब्याउनु, हामीले मिलाउनु हुँदैन?
11: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्ती गर्ने जस्ता अपराधमा मेलमिलाप होइन, उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
10: आया आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
12: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
10: कति पीर मानेको, के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
12: हो र, के डेन्टल रे?
13: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुधकुण्डी नगरपालिका 5, बसन्त बजार सल्लेरी सुलुखुम्बु।
14: हाम्रा सेवाहरू
13: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
14: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
15: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487।
16: ए बुरो, आज मेरो जन्मदिन हो, याद त छ नि?
17: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
16: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
17: ल अब आँखा खोला त।
16: वाउ, कस्तो राम्रो औठी अनि मंगलसूत्र पनि। ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र?
18: अरू कहाँबाट हुनु र हजुर? विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्ग्री, बुलाकी, मालबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 9742840056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु दुधकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
19: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
20: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
19: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
20: खै के गर्ने जाने दिदी?
21: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
23: नमुना दुधकुण्ड आयल फर्म स्टोर,
24: हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजेल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43।
23: नमुना दुधकुण्ड आयल फर्म स्टोर,
24: प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल पम्प स्टोर सँगै न्यू आइसमा मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
23: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका सात गारमा जोर बौद्ध सुलुखुम्बु।
0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएछ।
25: ए के भो, दौडिदिई पो आइस त।
4: दाई हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
25: भन को हो त्यो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
26: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो।
24: विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सोलुदत कुण्ड नगर पालिका पांच सलेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरुका साथमा सबैसँग
2: हाम्रा सेवाहरु प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रो ओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ
1: हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ
3: यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860324426 र 9841909549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
4: हाम्रो के दोष सर पक्रिनु भएको सर
5: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
6: हामी त जन्ती गएका त हौ नि सर
5: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
4: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
5: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
6: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
5: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेक नेपालको जनहितमा जारी सन्देश
7: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ
7: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
7: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ
8: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
7: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
8: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
9: ओ को हो भाइ र
10: म हो दिदी सुन्तली ढोका खोल्नुस् न
9: के भयो यति राति किन रुदिराखी
10: दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ
9: ल भन के भयो
10: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यति तल्लो घरको माइला दाइले म भागेर आएको दिदी
9: माइला दाइले पस् त्यसलाई म परीलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ परी पठाइदिनु हुन्छ कि के गर्नु
11: ए ल ल हामी लान्छौँ
12: ल ल अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला
13: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं नेपाल सरकार विज्ञापन बोर्ड
14: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
13: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
14: के रे नानी त भर्खर 17 कि लागि होइन र
13: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
14: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
13: ए हो र
15: नेपाल सरकार विज्ञापन बोर्ड
16: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
17: नेपाल सरकार विज्ञापन बोर्ड
18: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण
19: मानसिक समस्याबाट बच्ने उपायहरू
20: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
19: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
20: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
19: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
20: असल साथीहरूसँग मात्रै संगत गरौं
19: मादक पदार्थ र लागू औषध सेवन नगरौं
20: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
19: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं
20: नेपाल सरकार विज्ञापन बोर्ड
16: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
17: नेपाल सरकार विज्ञापन बोर्ड

0: सोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्यको लागि हाम्रो अभियान
1: टाइम चेक सोलू एफएम स्टुडियो टाइम
2: स्लाविन एम बिहानको 11 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुन्द नगरपालिका 5 सोलु खुम्बु
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य श्वासमै समस्या देखियो।
5: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सोलु एफएम। सोलु एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू।

0: صبحت گروه همه
1: صبح پبت باسا از همی که بیسه مت خلفل گرسو
0: بایدیسیک روزگاری کو بیسه همه گروه همه
1: بایدیسیک روزگاری مت زنو آگی دین دینو پر نکور ارو کی هون علای پالو بانا تا
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
2: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
1: हो वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड अब सुन्नुहोस् पूरा समाचार
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
6: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
7: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
7: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
6: मध्यपान र धूम्रपान सेवन नगरौ
7: स्वस्थ रहौ सुखमय जीवन बिताऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
8: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
9: देख्नु भएन औषधि हालेको
8: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
9: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
8: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
9: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
8: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
9: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
8: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
9: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
7: नेपाल सरकार विज्ञापन बोर्ड सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
7: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
7: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भनेर छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल किन दिन्छ
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
2: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
5: यस्तो खुसीको बेला छ हुनेवाला सम्झि सम्झिनेको फोटो खिच्नु परेन
2: हो खिचौ खिचौ केटाकेटी सबैको सामूहिक खिचौ न
5: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
2: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमस्कार स्वयं सेविका दिदी
7: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
7: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
7: हो त
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
7: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छर छिमेकका अरूलाई पनि बताउनु पर्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
9: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ

0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन हो।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
1: डाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब.
0: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ.
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्. खै के हो कि, दशा लाग्यो डाक्टर साहब.
0: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ. घर वरिपरि सफा राख्नुपर्छ. सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ. घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ. ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु. अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब.
0: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर.
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ. पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ. त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु.
2: नेपाल सरकार, विज्ञापन बोर्ड.
1: मरे के हो?
0: हेर त, रगतै रगत भयो. छ्या, म त त्यस्तो हेर्न नि सक्दिन.
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको. एम्बुलेन्स हेर्नुहोस् हेलो.
0: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त, अब
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको.
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ.
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
0: खै, जन्मदर्ता दिनुहोस् त.
1: जन्मदर्ता गरेको छैन नि म्याडम.
0: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिन भित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न मन नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
0: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार।
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फरकाव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हटमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जारी सन्देश।

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्ज्वल भविष्य को लागी हाम्रो अभियान
1: टाइम चेक सोलु एफएम स्टूडियो टाइम
2: अल्पन मध्यान्न को 12 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामाई अफसेट प्रेस सोलु दुतुन नगरपालिका 5 सोलु खुम्बु
3: तर स्वास्थ्य कर्मी खटाएको स्वास्थ्य मन्त्रालयको भनाई राष्ट्र संघीय प्रथम समितिको अध्यक्षमा नेपाल निर्वाचित जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता आज विश्व साइकल दिवस नेपालमा पनि मनाइँदै काठमाडौँमा भएको र्यालीमा सांसद पनि सहभागी रूसद्वारा युक्रेनमा हवाई आक्रमण 22 जनाको ज्यान गयो 138 जना घाइते र एसीसी महिला प्रिमियर कपमा कतारलाई हराउँदै नेपालको विजय शुरूआत साफ महिला च्याम्पियनशीपको सेमिफाइनलमा नेपालले आज बंगलादेशसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर मनसूनमा हुन सक्ने स्वास्थ्य समस्या न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालयले देशभरका सबै पालिकामा तालिम प्राप्त डाक्टर र स्वास्थ्य कर्मी सहितको द्रुत प्रतिकार्य टोली तयारी अवस्थामा रहेको जनाएको छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले ऱ्यापिड रेस्पोन्स टीम तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो उहाँका अनुसार मन्त्रालयले संघ प्रदेश र पालिकासँग समन्वय गरी मनसून जन्य विपद तथा त्यसबाट उत्पन्न हुन सक्ने स्वास्थ्य समस्याको सामना गर्न विशेष कार्ययोजना बनाएको हो कार्ययोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको डाक्टर अधिकारीले बताउनुभयो साथै उहाँले बढ़दो तापक्रम आर्द्रता र निरन्तर वर्षाको कारण विभिन्न प्रकारको संक्रामक रूप फैलने सम्भावना उच्च हुन सक्ने हुँदा यसको प्रतिकारको लागि सरकार तयारी अवस्थामा रहेको बताउनुभयो मनसूनमा खानेपानीका स्रोतहरू दूषित हुन सक्ने बाढ़ी तथा डुबानका कारण फोहोर पानी खानेपानीका मुहानमा मिसिन सक्ने तथा सरसफाई व्यवस्थापन प्रभावित हुन सक्ने भएकोले स्वास्थ्य चुनौती थप जटिल बन्न सक्छ यस्तो अवस्थामा आवश्यक औषधि स्वास्थ्य सामग्री तथा अन्य आपतकालीन उपकरणको व्यवस्थापनलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको सहायक प्रवक्ता अधिकारीले बताउनुभयो सरकारले मनसूनको समयमा रोग नियन्त्रण र रोकथामको लागि जनचेतना अभिवृद्धि अभियानलाई पनि प्राथमिकता दिएको उहाँको भनाइ छ मन्त्रालयले व्यक्तिगत सरसफाई परिवार तथा समुदायलाई स्वच्छता खाद्यान्नको सुरक्षित भण्डारण स्वच्छ खानेपानीको प्रयोग र वातावरणीय सरसफाईको विषयमा नागरिकलाई सचेत गराउन पालिकासँग समन्वयमा कार्यक्रम सञ्चालन गर्दै आएको छ सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले नागरिकलाई उमालेर वा शुद्धिकरण गरिएको पानी मात्र पिउन बासी तथा असुरक्षित खाना नखान फलफूल तथा तरकारी राम्ररी सफा गरेर मात्र खान तथा कुनै पनि स्वास्थ्य समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गर्नुभएको छ नेपाल संयुक्त राष्ट्र संघीय महासभा यूएनजीएसको 81 अधिवेशन अन्तर्गत प्रथम समिति निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षाको अध्यक्षमा निर्वाचित भएको छ नेपालका लागि यो ठूलो कूटनीतिक उपलब्धि हो बहुपक्षीयता अन्तर्राष्ट्रिय शान्ति सुरक्षा तथा विश्वव्यापी निशस्त्रीकरणका प्रयासप्रति 7 दशकभन्दा लामो समयदेखि व्यक्त नेपालको प्रतिबद्धता प्रतिको अन्तर्राष्ट्रिय मान्यता हो प्रथम समितिको अध्यक्षमा निर्वाचित भएपछि संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले सदस्य राष्ट्र नेपालमाथि गरेको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्नुभएको छ उहाँले यो जिम्मेवारी निष्पक्षता पारदर्शिता र समावेशिताको आधारमा प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको न्यूयोर्क स्थित नेपालको स्थायी नियोगले जनाएको छ समितिले निशस्त्रीकरण अन्तर्राष्ट्रिय सुरक्षा तथा विश्व शान्ति सम्बन्धी विषयमा छलफल निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ विश्व साइकल दिवसको अवसरमा आज काठमाडौँमा साइकल र्याली गरिएको छ नेपाल साइकल सोसाइटीको आयोजनामा भएको र्यालीमा साइकल प्रेमीको सहभागिता थियो खुल्ला मञ्चबाट बिहान साइकल र्याली शुरू भएको थियो साइकललाई वातावरण मैत्री स्वास्थ्य मैत्री तथा दिगो यातायातको माध्यमका रूपमा प्रयोग गर्ने उद्देश्यले आयोजित र्यालीमा सांसदहरूको समेत सहभागिता रहेको थियो सहभागीले साइकल मैत्री पूर्वाधार निर्माण सुरक्षित सड़क र दिगो शहरी यातायातको आवश्यकतामा जोड़ दिएका छन् हरेक वर्ष जून 3 तारीकमा विश्व साइकल दिवस मनाउने गरिन्छ यस वर्षको नारा हरित भविष्यका लागि साइकल भन्ने रहेको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा लुम्बिनी प्रदेशमा एमालेका 4 जना मन्त्रीले दिए राजीनामा सुनको भाव आज घटबड़ भएन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला
4: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना
5: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
4: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
5: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576721314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: 2039 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: सुझाव कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। एथेन्जेल हामीले मनसून जन्य स्वास्थ्य जोखिम न्यूनीकरण गर्न देशभर प्रतिकार्य टोली तयारी अवस्थामा राखेको स्वास्थ्य मन्त्रालयको भनाई, राष्ट्रसंघीय प्रथम समितिको अध्यक्षमा नेपाल निर्वाचित लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। लुम्बिनी प्रदेश सरकार मन्त्री परिषदबाट एमालेका 4 मन्त्रीले राजीनामा दिएका छन्। आफूहरूले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सामूहिक रूपमा राजीनामा बुझाएको भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकालले बताउनुभयो। राजीनामा दिनेहरूमा भौतिक पूर्वाधार विकास मन्त्री ढकाल, सिंचाई मन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खिम सारू हुनुहुन्छ। एमाले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्ने तयारी गरेको छ। यसैबीच नेकपा एमालेको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा सम्बन्धी 2 राष्ट्रिय कार्यशाला आजदेखि काठमाडौँमा शुरू भएको छ। पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यशालाको उद्घाटन गर्नुभएको छ। फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावपछि ओली आज पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिनु भएको हो। आज सुनको भाव यथावत रहेको छ, चाँदीको भने भाव घटेको छ। हिजो सुनको भाव तोलामा 400 रूपियाँले बढ़ेर तोलाको 3,11,300 रूपियाँमा कारोबार भएकोमा आज भाव यथावत नै रहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव तोलामा 35 रूपियाँले घटेको हो। हिजो तोलाको 5,405 रूपियाँमा कारोबार भइरहेको चाँदी आज घटेर तोलाको 5,370 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। रूसले युक्रेनका विभिन्न शहरमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा 22 ज्यान गएको छ, 138 घाइते भएका छन्। सैन्य ड्रोन र दर्जनौ क्षेप्यास्त्र प्रयोग गरी गरिएको आक्रमणले युक्रेनको राजधानी किएव सहित मध्य र पूर्वी युक्रेनका धेरै शहरमा ठूलो जनधनको क्षति भएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनी अधिकारीका अनुसार डिनिप्रोमा 16 तथा राजधानी किएवमा 6 ज्यान गुमाएका छन्। विस्फोटका कारण अपार्टमेन्ट क्षतिग्रस्त भएका छन् भने धेरै क्षेत्रमा खोज तथा उद्धार कार्य अहिले चलिरहेको छ। युक्रेनी वायुसेनाका अनुसार रूसले कुल 73 क्षेप्यास्त्र र 656 ड्रोन प्रहार गरेको थियो। तीमध्ये 40 क्षेप्यास्त्र र 602 ड्रोन नष्ट वा निष्क्रिय पारिए को दावी युक्रेनको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप अन्तर्राष्ट्रिय समर्थनको अपील समेत गर्नुभएको छ। अब खेल खबर। मलेसियामा आजदेखि शुरू भएको एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरूआत गरेको छ। नेपालले कतारलाई 8 हरायो। कतारले दिएको 77 रनको लक्ष्य नेपालले 10 ओभर 5 बलमा 2 गुमाएर भेटायो। नेपालको लागि बोलिङतर्फ रूबिना छेत्रीले 3 लिन् भने ब्याटिङतर्फ ओपनर बिन्दु रावलले सर्वाधिक 33 रन बनाइन्। पूजा महतोले अभिजित 28 रन जोडिन्। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कतारले 16 ओभर 5 बलमा अल आउट हुँदै 76 रन बनाएको थियो। कतारका लागि ओपनर गेट रुडे चरिन्दुले सर्वाधिक 25 रन बनाई। नेपालले अब भोलि आफ्नो दोस्रो खेल भूटानसँग खेल्नेछ। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। र दक्षिण एसियाली देशहरूको ठूलो प्रतियोगिता महिला साथ च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। खेल भारतको गोवामा रहेको पण्डित जवाहरलाल नेहरू रंगशालामा दिउँसो 4:15 शुरू हुनेछ। विगत 5 यता नेपाल बंगलादेशसँग पराजित हुँदै आएको छ। सन् 2022 र 2024 भएको 7 च्याम्पियनशीपको फाइनलमा बंगलादेशले नेपाललाई हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो। सम्र चरणको खेलमा नेपालले भूटानलाई 1-0 र श्रीलंकालाई 2-0 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो। बंगलादेशले सम्र चरणको खेलमा मालदिप्सलाई हराउँदा भारतसँग हार बिहोरेको थियो। आजै भारत र भूटान बीचको दोस्रो सेमी फाइनल खेल राति 8:15 हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मनसून जन्य स्वास्थ्य जोखिम न्यूनीकरण गर्न देशभर प्रतिकार्य टोली तयारी अवस्थामा तालिम प्राप्त डाक्टर र स्वास्थ्यकर्मी खटाएको स्वास्थ्य मन्त्रालयको भनाई। राष्ट्रसंघीय प्रथम समितिको अध्यक्षमा नेपाल निर्वाचित, जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता। आज विश्व साइकल दिवस नेपालमा पनि मनाइँदै काठमाडौँमा भएको र्यालीमा सांसद पनि सहभागी। रूसद्वारा युक्रेनमा हवाई आक्रमण, 22 ज्यान गयो, 138 घाइते। एसीसी महिला प्रिमियर कपमा कतारलाई हराउँदै नेपालको विजय शुरूआत। 7 महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले आज बंगलादेशसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलुडीको मुद विभागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आना निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 पलेरी सोलुखुम्बु। आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सोलु एफएम। सोलु एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: हिंसाबाट बचौ र बचाऊ। यौनकन्या हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनकन्या हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुत कुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9836868418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: गाउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: ए बाबु, मैले मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउँ दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843879852, 9824747718, 9843449096 र 9861313472। आमजी औषधालय, सोलुदुत कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय, केही अगाडि।

0: कस्तो राम्रो कुरा, आवश्यक कानुनका सबैले सबै काम गर्नुपर्छ, त्यसो भए फेरि पढौ है। आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो, के को हल्ला खल्ला हो यो?
3: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हुने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पतिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: अलिकति जत्न पार्छैन, खत खत खत गरेर बिग्रिहाल्छ, त्यसमाथि अलि मैलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने मैलाले चलाउन सक्ने चुनर छैन भन्ने बजारमा।
7: चिन्ता किन लिनुहुन्छ, एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
6: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
8: खेतबारी जोत्न, छोटाई गर्न, ट्याङ्क बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222 98528820222 साथै 98010208095 मा मिस कल गर्नुहोस्, लगतै तपाईलाई सुनाउनेछ।

0: छोटा दीक्षितजी नमस्कार
1: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठीक ठाक
0: खै के भन्नु होला दीक्षितजी पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
1: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
0: तुल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
1: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
2: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
3: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
2: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
3: हो र के डेन्टल रे
4: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुन्दी नगरपालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु
2: हाम्रा सेवाहरू
4: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामाई अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98 21 12 99 र 97 46 58 43 87

0: सोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: सांचे सोलू एफएम स्टूडियो टाइम
2: इट्स 1 PM दिउँसोको 1 बजे
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलू दुतकुंड नगर पालिका 5 सोलू खुम्बु
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सोलू एफएम सोलू एफएम मा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली

0: नमूना दुधकुण्ड आयल फर्म स्टोर्स
1: हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता
0: यहाँबाट डिजल र पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-8735-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-2043 नमूना दुधकुण्ड आयल फर्म स्टोर्स प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमूना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमूना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु
2: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
3: किन के भयो सन्चो भएन
2: होइन यतिकै जाने मन लागेन
3: यतिकै पनि हुन्छ
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
3: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
4: नमस्ते कति कामले पाल्नु भयो
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
4: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
2: हस् म्याडम
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएछ
7: ए के भो दौडिदिई पो आइस त
6: दाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
7: भन को त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
8: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदाहरूको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो
0: विकासका कार्यमा राजनीति नगरौ समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरुपयोग नगरौ जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा सोलामाई अक्सिड प्रिन्टिङ प्रेस सोलु कुण्ड नगरपालिका पाँच सल्लेरी सुल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा सोलामाई अक्सिड प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन्ट सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203389 0385203069 मोबाइल नम्बर 9860324426 र 9841902549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस कल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोष सर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ नि सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँघरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रित नेपालको जनहितमा जारी सन्देश

0: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुमी हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को बाहिर?
3: म हो दिदी, सुन्तली। ढोका खोल्नुहोस् न।
2: के भयो यति राति किन रुदिराखे?
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: ल भन के भयो।
3: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले भागेर आएको। दिदी
2: माइला दाईले पस त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि?
4: ल ल, अब दिदी नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्श

0: हप्तासम्म भेट्न जाउँला।
1: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं, सहयोगको लागि पैसा नलाग्ने। नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: हो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानीको भर्खर 17 कि लागि होइन र
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्षमा पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ
1: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
3: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए
5: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
2: धूमपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: कपड़ा मास्क पंजा खोई यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकै छिन् त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाइ रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र

0: हुन्छ हुन्छ पठाउँछ है। ए ए नानी छोरी
1: हजुर
0: यहाँ आऊ त नानी, यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
1: लु हेलो भन्नुहोस् त।
2: हेलो हजुर
1: हजुर
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
1: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले, मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने।
0: ए नानी के भने रहेछ, के भयो
1: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
0: ल ल ल किन दिन्थे।
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ, अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु

0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्धि सम्धिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन्, यो भन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन

0: सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
1: डाडा पखालाले धेरै दुःख दियो. तीन दिन भइसक्यो निको भएन डाक्टर साहब.
0: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ.
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्. खै के हो कि दशा लाग्यो डाक्टर साहब?
0: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ. घर वरिपरि सफा राख्नुपर्छ. ट्राफिक गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ. घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ. ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु. अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ. बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब.
0: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर.
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ. पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ. त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु.
2: नेपाल सरकार, विज्ञापन बोर्ड.
1: मरे कि के हो?
0: हेर त, रगतै रगत भयो. छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ.
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको.
0: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त, अब
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ.
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: खै जन्मदाता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
1: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले महिला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्या थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: कक्ष 11 भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
3: विगत 37 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुपति शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रममा हुने मिति।
3: भर्ना म्याद यही सिट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू: कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 60 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510 1055 छ, 98 41 63 53 37, 98 42 84 87 75 सम्पर्क गर्न सक्नुहुनेछ।
2: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दै छु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
0: अंकल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
1: किन र अंकल, त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेशन कहाँ हो अंकल?
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेज नै पढ्छु।
2: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र हो, प्रतिभा र भविष्य बनाउने कलेज।

0: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। यस गाडमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा निहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या एकजना। पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोके बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोके बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
1: सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गार्मा मापी कारमा। परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहेको क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 पछि फिर्ता नहुने गरी आवश्यक कागजातहरू एसई र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2-2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842-9976-53। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गभर्नेन्स सामतेन शेर्पा 9851-18-73-85। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851-17-43-81। श्री गार्मा माध्यमिक विद्यालय सुरु तुटकुण्ड नगरपालिका साथ सुरुखुण्डो।

0: यी कान्छा ठट्टैमा यो बैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँडी?
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
2: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेन सोफा जापानिज भाषा पढ्ने अनि जापान जाने।
2: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका सहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कतिखेर हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर 6 तला काठमाडौँ। सम्पर्क
1: प्रोपाइटर सुरुज थिमिरे
3: 98550-17979 र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल चुच्चेपाटी काठमाडौँ।
4: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
5: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। यी रिक्सा सम्बन्धी तपाईँ यी रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा यी रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 जाम 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी छ।

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अग्रणी सेवा ग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: आर्थिक वर्ष 2083-84 लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वैन व्यवस्थापन कार्यविधि 2082 बमोजिममा स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वैन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उत्तर प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल।
0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अग्रणी सेवा ग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ।
0: सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ।
1: सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: सरकारी तहमा दर्ता भएका यी रिक्साको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सक्कर बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सक्कल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सक्कल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सक्कल पेश गरेमा पनि सोही सक्कल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सक्कल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
3: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: सवारी साधनको इन्जिन र चेसिस रुजू गर्ने सम्बन्धी सूचना।
1: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजू वा अन्य कुनै कैफियत भए नभएको रुजू गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। बाल बालिकालाई लागू औषध दुरूपयोगबाट बचाऊ।
1: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौ। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सुनुभन्दा पहिले मुख्य खबर। राष्ट्रपति सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता, साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार रहेको मोदीको भनाई। सरकारले सीमाबाट ल्याउन पाउने वस्तु मूल्यको सीमा बढ़ायो, अब 500 रूपियाँको सामान ल्याउँदा भन्सार नलाग्ने। भाई मधेसका जिल्लामा गर्मी बढ़्यो, केही दिन गर्मी कायम रहने, यस वर्ष उच्च गर्मीको सम्भावना रहेकोले ताप लहर प्रतिकारले योजना सुदृढ़ गर्नुपर्ने व्यक्तिको जोड़। कुबेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण, विमानस्थल संरचनामा गम्भीर क्षति, उडानहरू रोकिए। र न्यूजील्याण्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृंखला आउने। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिको सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। लामिछानेले आज दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गर्नुभएको हो। भेटबारे भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिनुभएको हो। भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको छ। भेटबारे जानकारी दिँदै भारतीय प्रधानमन्त्री मोदीले सभापति लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनु भएको छ। उहाँले साझा समृद्धि र उज्जवल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने लामिछानेको इच्छालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गर्नुभएको छ। छिमेकी पहिला नीति अन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार रहेको मोदीले बताउनु भएको छ। यी देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च तहमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको पनि उहाँको भनाई छ। राष्ट्रपतिको सभापति रवि लामिछानेले भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणमा 5 दिने भारत भ्रमण गर्दै हुनुहुन्छ। उहाँ अस्ति सोमबार भारत जानुभएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको अप्रत्याशित परिणामपछि लोकतान्त्रिक शक्ति र एमाले ठूलो धक्का खाएको बताउनु भएको छ। काठमाडौँमा आजदेखि शुरू भएको 2 दिने कार्यशालामा बोल्दै उहाँले चुनावको परिणामले देशभक्ति अभियानलाई गम्भीर धक्का दिएको जिकिर गर्नुभयो। उहाँले भदौ 23 र 24 गते घटना सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्व नियोजित षड्यन्त्र भएको आरोप समेत लगाउनुभयो। अध्यक्ष ओलीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सार संक्षेपलाई गति ती घटनाहरू प्रायोजित र अपराधिक क्रियाकलापको हिस्सा भएको दावी गर्नुभएको हो। अध्यक्ष ओलीले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने भन्दै आफूले आयोगलाई बयान पनि नदिने बताउनुभयो। विपक्षीलाई फसाउन आयोग गठन गरेको उहाँको आरोप छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको रबर स्ट्याम्प बन्नुभएको आरोप लगाउँदै ओलीले उहाँको भूमिकाप्रति पनि असन्तुष्टि जनाउनु भएको छ। फागुन 21 गतिको चुनावमा हार बिहोरेपछि उहाँ पहिलोपल्ट सार्वजनिक कार्यक्रममा बोल्नु भएको हो। नवयुवा आन्दोलनमा भएको मानवीय क्षतिको अभियोगमा उहाँ चैत 14 गते पक्राउ परि चैत 26 गते रिहा हुनुभएको थियो। त्यसपछि उहाँको पत्थरीको शल्यक्रिया गरेर आराम गर्दै हुनुहुन्थ्यो। सांसदहरूको विरोधका कारण आज राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा दिनुभएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता गर्नुपर्ने माग राख्दै विपक्षी दलले अवरोध गरेपछि बैठक अवरूद्ध भएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आफ्नो आसनमा बस्न आग्रह गरे पनि सांसदहरूले नमानेपछि बैठक आउँदो 26 गते मंगलबार दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्नुभएको छ। बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो। यसअघि हिजो प्रतिनिधि सभाको बैठक पनि विपक्षीको अवरोधका कारण आउँदो सोमबारसम्मका लागि स्थगित गरिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गतेको प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्न उत्तरमा सांसदका प्रश्नको जवाब दिने बेलामा नेपालले पनि भारतको सीमा मिचेको बताउनु भएको थियो। उहाँको त्यो भनाईको विरोध हुँदै आएको छ। सरकारले स्थल मार्गबाट आउँदा भन्सार नतिरी 100 रूपियाँ भन्दा बढ़ेको सामान भित्राउन नपाउने नियमको सीमा बढ़ाएको छ। अर्थ मन्त्रालयले साबिकमा 100 रूपियाँसम्म रहेको सीमा बढ़ाएर 500 रूपियाँ पुर्याएको हो। राजपत्रमा प्रकाशित सूचनामा 500 रूपियाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औषधि हेरी महसुल नली छाड्न सक्ने उल्लेख छ। सरकारले भारतबाट किनमेल गरेर नेपाल ल्याउने सामानमा भन्सार लाग्ने व्यवस्थाको कड़ाईका साथ कार्यान्वयन गरेपछि सीमावर्ती क्षेत्रका बासिन्दाले घरायसी सामानको खरिदमा केही सहुलियत दिनुपर्ने माग गरेका थिए। स्थलमार्गबाट सीमा ओहोर दोहोर गर्ने व्यक्तिलाई भन्सार छूट नदिइने भने अघिल्लो वर्षको जेठमा राजपत्रमा प्रकाशित व्यवस्था यस वर्ष कड़ाईका साथ कार्यान्वयनमा गएपछि सीमा क्षेत्रमा तनाव देखिएको थियो। अघिल्लो वर्ष नै 100 रूपियाँको सीमा तोकिएको भए पनि साना किनबेला व्यवहार त भन्सार नलाग्ने अभ्यास थियो। नयाँ सरकारले कानून कडाई गरेको हो। तराई मधेसका बासिन्दा धेरै यसो दैनिक भोग्य वस्तु किन्न सीमा पारी जाने गरेका थिए। यस्तै कतिपयको सीमापारी वैवाहिक सम्बन्ध समेत रहेकाले माइतीबाट ल्याएको उपहार समेत भन्सार तिर्नु परेको गुनासो आएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुमदा, मेरो कपडा प्याकिङ गर्दै त सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0 56 4 94 33 4 93 5 55।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। आज तराई मधेस तथा मध्य पहाड़ी क्षेत्रमा गर्मी निकै बढ़ेको छ। बितेको 12 घण्टामा तराई मधेसको एकाध बाहेक ठाउँमा पानी नपरेपछि गर्मी निकै बढ़ेको हो। मौसम पूर्वानुमान महाशाखा अनुसार तराई मधेसका धेरै ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपाससम्म पुगेको छ। यसैबीच यस वर्ष गर्मी निकै बढ़न सक्ने चेतावनीका बीच विज्ञ एवं सरकारवालाहरूले हिट एक्सन प्लान अर्थात ताप लहर प्रतिकार योजना सुदृढ़ गर्नुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा उनीहरूले पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै योजना कार्यान्वयनलाई चुस्त बनाउनु पर्ने बताएका हुन्। नेपाल रेडक्रस सोसाइटीका महासचिव मीनबहादुर मल्लले तराईका धेरैसो जिल्ला तातो हावाको उच्च जोखिममा रहेका भन्दै सचेतना कार्यक्रममा जोड़ दिनुभयो। यस्तै नेपाल विपद पूर्व तयारी सञ्जालका अध्यक्ष प्राध्यापक डाक्टर वसन्तराज अधिकारीले पालिकामा तापक्रम र आर्द्रताको तथ्याङ्क नियमित रूपमा संकलन तथा विश्लेषण नगरेसम्म एकै मापदण्डमा आधारित दृष्टिकोणले नेपालको ताप लहर समस्या समाधान गर्न सम्भव नभएको बताउनु। जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा तापक्रम बढ़दा त्यसको असर नेपालमा पनि परेको छ। यस्तै यो वर्ष शक्तिशाली एल्निनोका कारण दक्षिण एसियामा सामान्य भन्दा बढ़ी गर्मी हुने र मनसूनी वर्षा कम हुने अनुमान छ। जल तथा मौसम विज्ञान विभागले यस अघि नै यो वर्षको मनसूनमा कम वर्षा र बढ़ी गर्मीको पूर्वानुमान गरेको छ। विदेशको खबर, कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले ड्रोन र मिसाइल आक्रमण गर्दा धेरै मानिस घाइते भएका छन्। आक्रमणपछि उडानहरू रोकिएका र विमानहरूलाई अन्य विमानस्थलमा डाइभर्ट गरेको समाचार संस्था एपीले जनाएको छ। घाइतेको संख्या सार्वजनिक भएको छैन। आक्रमणबाट विमानस्थल संरचनामा गम्भीर क्षति पुगेको कुवेतले जनाएको छ। इरानसँगको युद्धका कारण अस्थायी रूपमा बन्द रहेको विमानस्थल सोमबारदेखि मात्र पुनः सञ्चालनमा आएको थियो। इरान र अमेरिकाले पछिल्ला दिनहरूमा एकअर्का विरूद्ध ड्रोन र मिसाइल आक्रमण गरिरहेका बेला यो घटना भएको हो। गैराति अमेरिकी सेनाले कुवेत र बहराइन इरानी क्षेपियास्त्र आक्रमणको जवाब स्वरूप इरानी सैन्य संरचनामा प्रहार गरेको बताएको थियो। इरानको इस्लामिक रिभोल्युसनरी गार्डसले बहराइन र अन्य क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति भएका ठाउँलाई लक्षित गरेको दावी गरेको छ। तर कुवेतको नाम भने प्रत्यक्ष रूपमा उल्लेख गरेको छैन। अमेरिकी सेन्ट्रल कमाण्डले हर्मुज जलमार्ग नजिकै इरानी सैन्य संचार तथा नियन्त्रण केन्द्रमा जवाफी कार्यवाही गरेको जनाएको छ। कुवेत विमानस्थलमा भएको यो आक्रमणले मध्य पूर्वको सैन्य तनाव अझै नियन्त्रण बाहिर जान सक्ने चिन्ता बढ़ाउँदै नागरिक संरचना अन्तर्राष्ट्रिय उडान सुरक्षामाथि थप दबाव सृजना गरेको छ।
6: खेल खबर न्यूजील्याण्ड र भारतको क्रिकेट टोलीबीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने भएको छ। न्यूजील्याण्डले यस वर्ष आफ्नो घरेलु अन्तर्राष्ट्रिय सिजनको शुरूआत भारतसँगको श्रृंखलाबाट गर्ने भएको हो। न्यूजील्याण्ड र भारतबीचको 5 टी20 4 एक दिवसीय र 2 टेस्ट क्रिकेट आउँदो अक्टोबर 22 डिसेम्बर 1 चल्नेछ। न्यूजील्याण्ड क्रिकेटका अनुसार खेल संख्याका आधारमा यो श्रृंखला ऐतिहासिक हो। यसपछि न्यूजील्याण्डले जनवरी र फेब्रुअरीमा श्रीलंकासँग 3 एक दिवसीय र 3 टी20 क्रिकेट खेल्नेछ। चार भन्ज्याङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपति सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता। साझा समृद्धिका लागि नेपालसँग सहकारी गर्न तयार रहेको मोदीको भनाई। सरकारले सीमाबाट ल्याउन पाउने वस्तु मूल्यको सीमा बढ़ायो, अब 500 रूपियाँसम्मको सामान ल्याउँदा भन्सार नलाग्ने। तराई मधेसका जिल्लामा गर्मी बढ़्यो, केही दिन गर्मी कायम रहने। यस वर्ष उच्च गर्मीको सम्भावना रहेकाले तापलहर प्रतिकार योजना सुदृढ़ गर्नुपर्नेमा बिकेको जोड़। अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण। विमानस्थल संरचनामा गम्भीर क्षति, उडानहरू रोकिए। र न्यूजील्याण्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
8: नेहरूले निर्मिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले निर्मिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
6: यलो रेडियो नेटको पट प्रसारण भइरहेको चार भन्ज्याङ मित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिका कार्यवाहक मेयर सुनिता डंगोलले नगर प्रहरीलाई नमूना नगर प्रहरी बन्ने गरी काम गर्ने निर्देशन दिनुभएको छ। आज महानगर प्रहरी प्रमुखको पदोन्नति तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा उहाँले नागरिकसँग नम्र व्यवहार गर्दै सेवा प्रवाह गर्न आग्रह गर्नुभएको हो। नगर प्रहरी काठमाडौँ महानगरको ब्राण्ड एम्बेसडर भएको उल्लेख गर्दै उहाँले चेन अफ कमाण्डको पूर्ण पालना गर्न निर्देशन दिनुभयो। कार्यवाहक मेयर डंगोलले बर्खायाममा सम्भावित विपद तथा उद्धार कार्यका लागि तयारी अवस्थामा रहन, दिनमा कम्तीमा 3 पटक गस्ती सञ्चालन गर्न तथा सड़क फुटपाथ अतिक्रमण र फोहोर व्यवस्थापनमा निरन्तर निगरानी राख्न निर्देशन दिनुभयो। उहाँले नगर प्रहरीको सरूवा बढ़ुवा तथा तह मिलानका विषय कानून सम्मत रूपमा अगाडि बढ़ाइने पनि बताउनुभयो। महानगरले आज नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीलाई वरिष्ठ उपरीक्षक पदमा पदोन्नति गरी जिम्मेवारी हस्तान्तरण गरेको हो। उद्योग तथा वाणिज्य कार्यालय भक्तपुर र भक्तपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएको 2 दिने ई कमर्स तालिम सम्पन्न भएको छ। हिजो आयोजित समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले डिजिटल युगमा समय अनुसार नबदल्ने व्यक्ति र व्यवसाय पछाडि पर्ने बताउँदै व्यवसायीहरूलाई कानून बमोजिम व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो। कार्यालय प्रमुख रामप्रसाद कुष्माले तालिमबाट सिएको सिद्धि भारमा उतार्न र संघका अध्यक्ष कृष्ण मुरारी नेपालले विश्व बजारमा प्रतिस्पर्धाका लागि ई कमर्स ज्ञान अपरिहार्य भएको बताउनुभयो। तालिम संयोजक अनिल शिवा कोटीले अनलाइन पसल मार्फत आमदानी बढ़ाउने ज्ञान प्रदान गर्नु तालिमको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो। विदेशी रोजगारीमा विभिन्न देश पठाइने भन्दै झण्डै 3 करोड़ रूपियाँ ठगी गरेको अभियोगमा प्रहरीले 9 जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा बर्दियाका राजेश छेत्री, मकवानपुरका तीर्थमान भोलन, नुवाकोटका गोवर्धन नेपाली र उपेन्द्र तामाङ, गोर्खाका रोशन बाबु मल्ल, सुनसरीका उज्जवल थापा मगर, बर्दियाका प्रकाश सिंहखडा, लमजुङकी ज्योति गुरूङ र पाल्पाका राजीव नेपाली छन्। राजेशले मरिसस र सेसल्स पठाइदिने भन्दै 31 जनाबाट 1,41,00,000 रूपियाँ भन्दा धेरै तीर्थमान र गोवर्धनले सेसल्स पठाइदिने भन्दै थप 1,41,00,000 रूपियाँ बढ़ी असुलेका थिए। रोशनले अमेरिका, उज्जवलले क्यानाडा, प्रकाशले कम्बोडिया, ज्योतिले यूएई र राजीवले क्यानाडा र पठाइदिने भन्दै रकम लिएर सम्पर्कविहीन भएका उज्जवलका आधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक शरद कुमार थापाले जानकारी दिनुभयो। पछिल्लो 24 घण्टामा काठमाडौँ उपत्यकामा 2,279 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट 23,71,042 रूपियाँ जरिवाना संकलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 119 जना, नियम विपरीत राइड सियरिङ गर्ने 160 जना, संकेत बत्ती उल्लंघन गर्ने 134, तीव्र गतिमा गाड़ी चलाउने 118 जनालाई कार्यवाही गरेको छ। यसै गरी अनुशासन पालन नगर्ने 114, निषेधित क्षेत्रमा हर्न बजाउने 94, सड़क पेटीमा गाड़ी पार्किङ गर्ने 120, एकतर्फी सड़कमा गाड़ी चलाउने 144 र अरू नियम पालना नगर्ने 1,296 जना कार्यवाहीमा परेका छन्। दिउँसो 3 बजेको राष्ट्रिय

नमस्ते नमस्कार अनि लोकसंगीत अभिवादन र सम्पूर्णमा हार्दिक हार्दिक स्वागतको साथमा कार्यक्रममा आफ्नै पाखा आफ्नै बाका लिएर उपस्थित भइसकेका छौं। प्राविधिक मित्रको साथमा आवाजमा छु म सिर्की नमु शेर्पा र सुन्दै हुनुहुन्छ मलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेआसन 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुनिरहनु भएको छ र सदाझै आज पनि हामी त्यही समयले नै लिएर उपस्थित भइ नै सकेका छौं र हरेक दिन हरेक बार फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौं र आज पनि हामी त्यही समयले नै लिएर उपस्थित भइ नै सकेका छौं भने आज चाहिँ हामी विशेष गरी बुधबारे बसाईमा छौं र बुधबारे बसाईमा चाहिँ हामी तपाईँहरूको टेलिफोन लाइन चाहिँ लिँदैनौं र आज चाहिँ हामी तपाईँहरू माझ रहेर पूर्वरी गीत सुनेर चाहिँ एकदमै मनोरञ्जन लिनेछौं र विशेष गरी धेरै जना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, कोही मेला पातमा हुनुहुन्छ होला, कोही खाजा खाँदै हुनुहुन्छ होला र धेरैजना साथीहरू एकदमै आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, गोठालोतिर हुनुहुन्छ र त्यसै गरी पसारतिर पनि हुनुहुन्छ होला। जस्तै सुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र धेरैजना साथीहरू पक्कै पनि कार्यक्रम आफ्नै पाखा आफ्नै बाटोको प्रतीक्षामा हुनुहुन्थ्यो होला। तपाईँको प्रतीक्षाको समयको घडी भने समाप्त भइ नै सकेको छ र आज चाहिँ हामी विशेष गरी बुधबारे बसाईमा छौं र बुधबारे बसाईमा चाहिँ हामी पूर्वेली लोक बाखा सुनेर चाहिँ एकदमै मनोरञ्जन लिनेछौं र हामी तपाईँहरूमा चाहिँ 3:15 3:50 चाहिँ रहनेछौं र तपाईँहरूसँग एकदमै मिठा पुराना अनि एकदमै मिठो पूर्वेली लोक बाका चाहिँ राखेर मनोरञ्जन लिने र दिने गर्छौं र यदि तपाईँहरू आफ्नो कामतिर व्यस्तता हुनुहुन्छ भने आफ्नो कामलाई पनि निरन्तरता दिँदै हाम्रो कार्यक्रमलाई पनि अन्तिमसम्म सुनेर साथ दिनुहोला र हामीले हाम्रो रेडियो स्टुडियोमा राखेका एकदमै मिठा अनि निकै मन छुने पूर्वेली गीतहरू चाहिँ सुनेर एकदमै मनोरञ्जन लिनुहोला र अब पनि हामी ढिला नगरिकन एकदमै मिठा अनि निकै मन छुने पूर्वेली लोक बाका तर्फ नै जानेछौ। गर राम्रो चुनाले भन्ने एकदमै मिठो लोक बाका पूर्वेली लोक बाका

युवा कृषि पर्यटन मार्फत समृद्ध मध्य दूधकोशी समावेशी विकासका आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र मध्य दूधकोशीको समृद्धि मध्य दूधकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुन्य FM 101.2

0: ओभर्स अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। बालबालिकालाई लागु औषध दुरूपयोगबाट बचाउ। लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिउ। लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोची प्रदेशद्वारा जनहितमा सारी सन्देश।
0: सवारी साधनको इन्जिन र चेसिस रोगोपणी सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: सड़क प्रयोग गर्दा ध्यान दिउ।
1: सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली, थल तथा पानी निकास बन्द हुन नदिउं। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं।
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं।
0: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ।
1: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं।
0: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ।
1: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ।
0: वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: हेलो दाई, नमस्कार।
4: नमस्कार भाइ, कता छौ?
3: म त गाउँमै छु नि दाई, एसी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अङ्गमा परे दाई।
4: अङ्गमा पर्ने कुरै छैन भाइ, तिमीसँग एसी दिएका साथीभाइ चाबहालीको मनासी वर्ल्ड कलेजमा आएर बुझेर तिमी पढ्ने निगो गरेर गइसके। तिमी पनि ढुक्क भएर आउने, अब तिमी पढ्ने, किनकि मनासी आज लाखौँ

0: आफ्नो वर्ल्ड कलेज शान्त तथा अनुशासित शैक्षिक वातावरण उत्कृष्ट भौतिक पूर्वाधार दक्ष शिक्षक शिक्षिका आईएसओ सर्टिफाइड अतिरिक्त क्रियाकलाप साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ। न्यूनतम शुल्क गुणस्तरीय शिक्षा मनासुन वर्ल्ड कलेज साबुन सुसिपाती
1: सम्पर्क नम्बर 9803623282 9803623387।

0: voice to your heart. Zulu FM 101.2 MHz. कार्यक्रम आफ्नै पाका आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक्स सेन्टर तथा मोटरसाइकल वर्कशप
1: कार्यक्रम आफ्नै पाखा आफ्नै बाटोको यो भने पैदानी छुट्टो विश्राम रहेको थियो। पैदानी छुट्टो विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सुने अभियान 101.2 MHz कार्यक्रम आफ्नो पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र धेरैजना साथीहरू हामीलाई रेडियो मार्फत पनि सुन्दै हुनुहुन्छ। र यदि तपाईँको घरमा रेडियो छैन भने चाहिँ तपाईँहरूले हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ। राजभरिको समयमा त हामी नेट इन्टरनेटको जमानामा छौं, त्यसकारण पनि हामीलाई चाहिँ तपाईँहरूले चाहिँ हामीलाई सुन्नलाई चाहिँ हामीलाई रेडियो नै चाहिन्छ भन्ने पनि हुँदैन र तपाईँहरूले चाहिँ हाम्रो अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ सोले एफएमको फेसबुक पेज त्यसै गरी www.solefm.com र नेपाली पात्र र त्यसै गरी हाम्रो पात्र मार्फत पनि तपाईँहरूले हामीलाई सुन्न सक्नुहुनेछ। र पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला र जतिसुकै व्यस्तता भए पनि हामीलाई सुनेर मनोरञ्जन लिँदै हुनुहुन्छ होला। र यदि तपाईँहरूले हामीलाई सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रमको अन्तिमसम्म हामी सँगै रहेर चाहिँ मनोरञ्जन लिनु होला पनि भन्न चाहन्छु। र आज चाहिँ हामी विशेष गरी पूर्वेली गीत सुनेर सुनाउने गर्दछौ र आज चाहिँ एकदमै पूर्वेली गीत चाहिँ एकदमै सुनाएर मनोरञ्जन लिने र दिने गर्छौ र विशेष गरी पूर्वेली लोक भाका पूर्वेली गीत भन्नाले चाहिँ एकदमै पूर्वी भागको विशेष गरी मेची र कोशी अञ्चलका जिल्लाहरूको भूगोल संस्कृति जनजीवन र भौतिक परिवेशमा आधारित गीतहरू भनेर चाहिँ हामीले बुझिन्छ। र त्यसै गरी पूर्वेली गीतमा चाहिँ त्यसै मान्छेको दुःख सुख प्रेम चार पर्व र दैनिक बगाएका कथाहरू समेटिएको हुन्छन् जसले गर्दछ सुन्दा पनि हामीलाई अति नै आनन्द मिल्छ। र त्यसकारण चाहिँ आज हामी निकै नै मनसुनी अनि मनोरञ्जनात्मक पूर्वेली गीत सुनेर चाहिँ मनोरञ्जन लिने र दिने गर्दछौ र पक्कै पनि तपाईँहरू हामीलाई सुन्दै हुनुहुन्छ भने चाहिँ एकदमै आफ्नो नजिक रेडियोलाई राखेर रेडियोको वलन ठूलो पारेर चाहिँ हामीलाई सुन्न सक्नुहुनेछ। र हामीले रेडियो सेटमा राखेका निकै नै मिठो अनि मनोरञ्जनात्मक पूर्वेली गीत सुनेर चाहिँ मनोरञ्जन पनि लिन सक्नुहुनेछ। र फेरि पनि हामी ढिला नगरिकन निकै मनोरञ्जनात्मक लोक पूर्वेली लोक गीततर्फ नै जानेछौ। एकदमै निकै मनोरञ्जनात्मक पूर्वेली गीत रहेको छ सुनकोशीको चिसो पानी। सुनकोशीको चिसो पानी निकै नै चिसो होला है र त्यसमा चाहिँ एकदमै मनोरञ्जन सुनकोशीको चिसो पानीसँग मनोरञ्जन गर्न सुनकोशीको चिसो पानी खेल्न र खान कति धेरैजना उत्सुकता हुनुहुन्छ होला। र त्यसमा चाहिँ एकदमै सुनकोशीको बारेमा चाहिँ निकै नै चर्चा गरिएको छ र यो लोक भाका चाहिँ हामी एकैछिन सुनेछौ र जसमा चाहिँ आवाज गर्नुभएको छ निकै नै प्रतिभावान अनि सुमधुर स्वर भएका कुबेर राईको आवाजमा सजिएको निकै मनोरञ्जनात्मक पूर्वेली गीत चाहिँ हामी एकैछिन सुन्नेछौ। यो पूर्वेली गीत पश्चात चाहिँ हामी फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित हुनेछौ। हामीले सुन्दै गर्नुहोला

फेरि पनि स्वागत गर्दा छु। भर्खरै मात्रमा चाहिँ हामीले निकै मनोरञ्जनात्मक पूर्वेली गीत सुनकोशीको चिसो पानी भन्ने एकदमै निकै नै मनोरञ्जनात्मक पूर्वेली गीत चाहिँ सुनेर मनोरञ्जन लिइसकेका छौं र तपाईँहरूले पनि मनोरञ्जन लिनुभयो होला, सँगसँगै नाच्नुभयो होला, सँगसँगै गाउनुभयो होला र धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला। उकाली ओह्राली बेह्राली बन्जाई चौतारी गर्दै पनि हामीलाई सुन्दै हुनुहुन्छ होला र विशेष गरी आज हामी पूर्वेली लोकबाका सुनाएर चाहिँ एकदमै मनोरञ्जन लिने र दिने गर्ने कुरा त तपाईँ सम्पूर्णलाई अब गत भइसक्यो होला र विशेष गरी पूर्वेली लोकबाकामा चाहिँ एकदमै दुःख सुखका कुराहरू त्यसै गरी माया प्रेमका कुराहरू र माया प्रेमको कुरा मात्र नभएर चाहिँ एकदमै कुनै पनि ठाउँको कुनै पनि क्षेत्रको कुनै पनि जात जाति संस्कृतिको एकदमै निकै तरिका निकै सान्दर्भिक तरिकाले चाहिँ मनोरञ्जन एकदम मनोरञ्जन दिलाउने तरिकाले चाहिँ उजागर गरेको हुन्छ जसले गर्दा चाहिँ हामीलाई पूर्वी बालका चाहिँ सधैँ सुनिरहौं जस्तो पनि लागिरहेको हुन्छ र कतिपय गीतहरू त होइन मान्छेको जीवनको बेगाय माया प्रेम त्यसै गरी दुःख सुखका कुराहरू समेटिएकोले गर्दा त हामीलाई कुनै पूर्वेली लोकबाका सुन्दा त हामीलाई हो यो गीत त मेरै लागि बनाएको होला जस्तो पनि लाग्छ होइन। धेरै लोकबाका धेरै पूर्वेली गीतहरूमा त हामीले बोगिराखेका र हामीले बोगिरहेका जीवनको कुराहरू नै समेटिएको हुन्छ र धेरैजना साथीहरूले त पूर्वेली लोकबाका सुन्दै गर्दा चाहिँ आफ्ना माया आफ्नै प्रेमी प्रेम र प्रेमिकालाई पनि सम्झिनुहुन्छ होला है। र धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता भए पनि हामीलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु र फेरि पनि हामी अर्को निकै नै मनोरञ्जनात्मक पूर्वेली गीततर्फ नै जानेछौ। निकै नै मिठो अनि मनोरञ्जनात्मक पूर्वेली गीत रहेको छ फुङलिङ बजारमा भन्ने निकै नै मिठो लोक बाका नभएर चाहिँ पूर्वेली गीत रहेको छ र जसमा चाहिँ आवाज बन्नु भएको छ निकै नै लोकप्रिय अनि सुमधुर स्वर भएका गायक गायिका हुनुहुन्छ र जसमा चाहिँ दीपा तामाङ सञ्जिता विश्वकर्माको आवाजमा सजिएको निकै नै मनोरञ्जनात्मक अनि निकै मन छुने पूर्वेली गीत चाहिँ हामी एकैछिन सुन्नेछौ र यो पूर्वेली गीतको साथमा चाहिँ हामी दोस्रो अन्तिम विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: बाबु
1: लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले भैरान बनायो मेरो पनि केकी हो केकी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द नलागेर रातभर जागरण जस्तो बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
3: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879852 9824417718 9843449696 र 9861323472 आमजी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: लौन दुखलाई पन्छौन लौन लौन नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी टुरे। तपाईँ अहिले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज।
1: ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै ओखला ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै पसिना झार्दै तारा र चार दिनको बाटो कटारी बजार।
2: कार्यक्रम आफ्नै पाका आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक्स सेन्टर तथा मोटरसाइकल वर्कसप

कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको यो भने दोस्रो अनि अन्तिम विश्राम रहेको थियो। दोस्रो अनि अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रममा तपाईँको रेडियो सेटमा गुन्जन थालिसकेका छौ र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सुन्दै आफ्नो 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुनिरहनु भएको छ र आज चाहिँ हामी विशेष गरी बुधबारे बसाईमा छौं र बुधबारे बसाईमा चाहिँ हामी पूर्वेली लोकबाका सुनेर चाहिँ एकदमै मनोरञ्जन लिने कुरा त तपाईँ सम्पूर्णलाई अवगत नै भइसकेको छ र दुईजना साथीहरू चाहिँ आजबाट कार्यक्रम सुन्दै हुनुहुन्छ र हामीलाई सुन्दै हुनुहुन्छ भने चाहिँ प्रयाण थाहा नहुन सक्छ र तपाईँहरूको लागि एउटा अवगत नै पनि अवगत गरिहाल्छु र विशेष गरी धेरैजना साथीहरू भर्खरै आजबाट सुन्दै हुनुहुने साथीहरूलाई त यो कार्यक्रममा त श्रोताहरूको टेलिफोन लाइन लिँदैन कि क्या हो भन्ने मनमा प्रश्न पनि उठिरहेको छ होला र यदि त्यस्तो हुनुहुन्छ भने चाहिँ हामीले हप्ताको चार दिन चाहिँ तपाईँहरूको टेलिफोन लाइन लिनेछौ र तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्नेछौ र जसमा चाहिँ सोमबार बिहिबार शुक्रबार र शनिबार चाहिँ हामी तपाईँहरूको टेलिफोन लाइन लिएर चाहिँ तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्नेछौ र आज चाहिँ हामी पूर्वेली लोकबाका पूर्वेली गीत सुनेर चाहिँ एकदमै मनोरञ्जन लिँदैछौ र जसमा चाहिँ विशेष गरी पूर्वेली लोकबाकामा बाका चाहिँ एकदमै पूर्वेली लोकबाकामा लेखदेशी त्यसै गरी पहाड़ी हिमाल पहाड़ तराईको निकै नै चर्चा गरिएको हुन्छ र जसमा चाहिँ मान्छेको जीवनको बोगाई त्यसै गरी कुन क्षेत्रको मान्छेको जीवन शैली कस्तो छ र संस्कृति पनि कस्तो छ भन्ने विषयमा चाहिँ निकै सान्दर्भिक तरिकाले चाहिँ प्रस्तुत गरेको हुन्छ र जसमा चाहिँ हामी त्यसै त नेपाल विविधताले भरिएको देश भएको कारण पनि हामी एकदमै 142 भाषाभाषी र 142 सात जाति र 124 भाषाभाषी छौं र त्यसकारण चाहिँ जात जात कुन जात जाति र भाषाभाषीको चाहिँ कस्तो खालको जीवनशैली र कस्तो खालको संस्कृति छ त भन्ने विषयमा चाहिँ हामीलाई थाहा नहुन पनि सक्छ र यदि हामी पूर्वेली लोक पूर्वेली गीत चाहिँ हामी सुन्ने गर्छौं भने चाहिँ हामी पूर्वेली लोक गीतबाट चाहिँ हामी मनोरञ्जन मात्र चाहिँ लिँदैनौं र त्यसबाट हामीले के कुरा सिक्छौं र कुन क्षेत्रको चाहिँ कस्तो खालको जीवनशैली र संस्कृति छ त भन्ने विषयमा पनि हामीले चाहिँ जानकारी लिन सक्छौं र त्यसै गरी कुन जात जातिको कस्तो खालको जीवनशैली कस्तो खालको बोलीचालीको प्रयोग हुन्छ त भन्ने विषयमा पनि हामीले चाहिँ जानकारी लिन सक्छौं र त्यसकारण चाहिँ हामी सबैजनाले पूर्वेली लोकबाका चाहिँ सुन्नुपर्छ मनोरञ्जन लिनुपर्छ र त्यहीबाट चाहिँ केही कुरा पनि सिकिन्छ त्यसकारण चाहिँ हामी सबैले पूर्वेली लोकबाका सुन्न चाहिँ निकै नै आवश्यकता छ जस्तो लाग्छ मलाई र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइ नै सकेको छ र समयले पनि दादा काटि नै सकेको छ र त्यसकारण चाहिँ कार्यक्रमबाट बिदा लिनुपर्ने हुन्छ र तीनजेलसम्म हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई

0: फेन्सी कपड़ाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारथमणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोनी रुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
1: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
2: विगत 34 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति,
2: भर्ना म्याद यसै सेट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू, कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9855101055 छ, 9841663530, 9842487755 सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सलुवा काम 101.2 मेगाहर्ज देश का विभिन्न भाग www.saluwafm.com संसार भर एक प्रसारण भइरहेको अपराह्न 4 बजे सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। लामिछानेले आज दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गर्नुभएको हो। भेटवार्य भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। भेटमा आपसी सम्बन्ध र विपक्षीय हितका बारेमा कुराकानी भएको छ। भेटबारे जानकारी दिँदै भारतीय प्रधानमन्त्री मोदीले सभापति लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनु भएको छ। वहाँले साझा समृद्धि र उज्जवल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने लामिछानेको इच्छालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गर्नुभयो। छिमेकी पहिला नीति अन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार भएको मोदीले बताउनु भएको छ। दुई देशबीच रहेर विशेष बहु आयमिक सम्बन्धलाई अझ उच्च तहमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको पनि उहाँको भनाई छ। सभापति लामिछाने भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि अस्ति सोमबार भारत जानु भएको हो।

0: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजस्व मन्त्रमा रहेका व्यक्ति तथा निकायहरूलाई आफ्नो अधिकारको दुरूपयोग नगर्न र संयमित रहन चेतावनी दिनुभएको छ। आजदेखि शुरू भएको पार्टीको सदस्यता नवीकरण तथा विस्तार उत्पेरमा सम्बन्धी दुई दिने कार्यशालामा बोल्दै अध्यक्ष ओलीले समय र परिस्थिति सधैँ एकै नास्को नरहने उल्लेख गर्दै राज्यका जिम्मेवार ओहदामा रहेकाहरूलाई उत्तर लिएर अगाडिमा बढ़न सूचित गराउनु भयो। नेपालको राजनैतिक इतिहास स्मरण गर्दै वहाँले राणा शासन, पञ्चायती, तानाशाही र राजतन्त्र जस्ता शक्तिशाली व्यवस्थाहरू त ढलेको अवस्थामा वर्तमान अराजकतन्त्र लामो समय नटिक्ने दावी गर्नुभयो। अध्यक्ष ओलीले गएको भदौ 23-24 गते भएका आगजनी तथा राष्ट्रिय सम्पत्ति विनाशका घटनाहरूप्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। वहाँले राष्ट्रव्यापी रूपमा भएका यस्ता उपद्रवकारी र अपराधिक क्रियाकलापलाई सरकारले सामान्य रूपमा लिएर व्यवस्था गर्न खोजेको आरोप लगाउनुभयो। मध्यस्थकारी मन्त्रालयहरूको संख्या घटाउन कार्यदल बनाएको छ। मधेसका अर्थमन्त्री युवराज भट्टराईको संयोजकत्वमा 3 सदस्यीय कार्यदल गठन भएको छ। मन्त्री परिषदको मंगलबार बसेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलको सदस्यमा मुख्यमन्त्री कार्यालयकी सचिव पार्वती शर्मा र ऊर्जा सिंचाई तथा खानेपानी मन्त्रालयका सचिव भूमनाथ पौडेल रहनु भएको छ। सत्ता समीकरण फेरिएपछि सत्ता घटक 3 दलबीच भएको 15 बुधे सहमतिमा मन्त्रालयको संख्या घटाउने उल्लेख थियो। अहिले मधेसमा मुख्यमन्त्री कार्यालय सहित 12 मन्त्रालय छ। 9 मन्त्रालयमा सीमित गरी सहमति 3 दलबीच रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले ड्रोन र मिसाइल आक्रमण गर्दा धेरै मानिस घाइते भएका छन्। आक्रमणपछि उडानहरू रोकिएका र विमानहरूलाई अन्य विमानस्थलहरूमा डाइभर्ट गरिएको समाचार संस्था एपीले जानकारी दिएको छ। आक्रमणमा घाइते भएकाहरूको संख्या भने सार्वजनिक भएको छैन। आक्रमणबाट विमानस्थल संरचनामा गम्भीर क्षति पुगेको कुवेतले जनाएको छ। इरानसँगको युद्धका कारण अस्थायी रूपमा बन्द रहेको यो विमानस्थल अस्ति सोमबारदेखि मात्र पुनः सञ्चालनमा आएको थियो। अन्तिममा खेल समाचार। न्यूजील्याण्ड र भारतले क्रिकेट टोलीबीचबाट खेलको ऐतिहासिक श्रृंखला हुने भएको छ। न्यूजील्याण्डले यस वर्ष आफ्नो घरेलु अन्तर्राष्ट्रिय सिजनको शुरूआत भारतसँगको श्रीलंकाबाट शुरूआत गर्ने भएको हो। न्यूजील्याण्ड र भारत बीचको 5 T20 अन्तर्राष्ट्रिय, 5 एकदिवसीय अन्तर्राष्ट्रिय र 2 टेस्ट क्रिकेटको श्रृंखला आउँदो अक्टोबर 22 डिसेम्बर 1 सम्म चल्ने जनाइएको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 2016 फोन वा सुनवा फ्यान न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त, अहिलेलाई सुरु भाषा सकियो। साँझ 5 बजेको सुरु भाषामा फेरि भेट हुनेछ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनवा फ्यान सुन्दै रहनुहोला। नमस्कार।
1: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सुमिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु कुमार नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
4: मिठो खाना पकाउनुहुन्छ। ए हो कस्तो राम्रो कुरा, आवश्यकता अनुसार सबैले सबै काम गर्नुपर्छ, त्यसो भए फेरि पढ है। आमाले
3: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
5: के भयो, के को हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
5: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार विज्ञापन बोर्ड।
9: अलिकति जत्न पाठ होइन, खट खट खट गरेर बिग्रिहाल्छ, त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
10: चिन्ता किन लिनुहुन्छ, एकपटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
9: यो कहाँ किन्न पाइन्छ, अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
10: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध।
11: खेतबारी जोत्न, छोटाइ गर्न, ल्यान्ड बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिटी चरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिसकल गर्नुहोस्, लगतै तपाईलाई फोन आउनेछ।
12: नमस्कार।
13: नमस्कार सन्तोषजी, के छ टोलतिर, सब ठिक ठाक?
12: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो, प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्, केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
13: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने, जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न, निलापत्र गर्न हामीले मिल्दैन, त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
12: टोल छिमेकीको कुरा किन लम्ब्याउनु, हामीले मिलाउनु हुँदैन?
13: अह, हुँदै हुँदैन, यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ, यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन क्षेत्र। होंडा का विशेषता
2: जापानीज उच्च प्रविधि उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाऊ भरपर्दो
2: अफ रोड का लागि पनि उपयुक्त
1: BS6 तथा नया नया वर्षन बजार में लंच भइरहेको
2: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू
2: ओखलढुंगा र खोटाङको दिक्तल बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
1: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स पाइन का साथ ही सर्विसिंग सेवा
2: एक्सपेन्स को सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निःशुल्क दिइने
1: अनलाइन बाट बुकिंग गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
2: ओखलढुंगा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भुजाई ओखलढुंगा।
1: संपर्क नंबर 0375902222 9852880222 र 9842280300।
3: ओहो काकी के को सुन्दर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
3: के रे नानी त भर्खर 17 कि लाग्यो हुन्छ न।
4: ओ बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो भएछ छोरी पनि खुसी नै थिए त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गर्यौं।
3: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिरहेछन् हिँडे जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हामी सबैको भर पर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको संगालो।

गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक स्वागत छ कार्यक्रम गीत गीत व्यवसाय लिएर जस्तै आज पनि उपस्थित भइसकेका छौ। सुन्दै हुनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनेसीले 101.2 MHz कार्यक्रम गीत गीतलाई सुन्दै हुनुहुन्छ र प्राविधिक मित्रबाट मलाई सपोर्ट गर्दिनुहुन्छ रविन श्रेष्ठले भने म आवाजमा छु रेडिका राई र आज पनि हामी गीत गीतलाई लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ। हामी सदाको जस्तै हामी 4:15 हामी तपाईँहरूसँग हामी 4:52 हामी रहने नै छौ। मिठा मिठा कुराकानी गर्दै एकदम मिठो मिठो गीतहरू सुन्दै चाहिँ हामी अगाडि बढ्नेछौ है। र आज पनि हामी गीतका क्लिप्सहरू लिएर उपस्थित भइ नै सकेका छौ। हामीसँग सब 5 मिठाका गीतहरू बाँकी नै रहेको छ है। र ढिलाइ नगरकन सुनौ आज बस्ने गीतका क्लिप्सहरू।

0: भर्खरै माध्यमहरूले सुनिसकेका छौ एकदम मिठा मिठा गीतका क्लिप छौ। अब पालो तपाईँको 97 64 49 92 96 को नम्बर र अर्को नम्बर रहेको छ 97 64 49 70 को लाइन हुँदैछ आउन सक्नुहुनेछ। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल्लो। हेलो नमस्ते।
1: हजुर नमस्कार दिदी।
0: नमस्ते नमस्कार, कहाँबाट को बोल्दिनुहुन्छ?
1: म खोटाङको दिपरुङबाट सबिना मोक्ताङ।
0: सबिना मोक्ताङ खोटाङको दिपरुङबाट यो समयमा के गर्दिनुहुन्छ सबिनाजी?
1: म प्रोग्राम सुन्दै बसिरहेको छु।
0: प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि सबिनाजीले खाजा लिनुभयो त?
1: हजुर मेरो खाजा बाँकी छ, हजुरले लिनुभएको?
0: हाम्रो पनि बाँकी छ भन्नु पर्ला सबिनाजी, र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन गीत रोज्नुहुन्छ त?
1: मलाई चाहिँ चिसो चिसो छ मौसम भन्ने सङ बजाइदिनुहोस् न।
0: ओके, पक्कै पनि तपाईँको लागि यो गीत बस्ने साथ नजिकका पाँचजना साथीलाई सम्झाउन सक्नुहुनेछ है?
1: संसार फर्स्टमा मिठा आवाजमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ हजुरकै लागि, अल इन्डिया टिमको लागि, साथीहरूमा सुमिना अली मगर, प्रतीक्षा चामलिङ, रविना सुनवार, सविता चामलिङ, बाँकी सम्पूर्णको लागि भन्दै छुट्टिन्छु।
0: ओके बाई बाई। साथी मान्थ्यो खोटाङबाट सबिना मुक्तान, उहाँले पनि एकदम मिठो गीत रोजेर साथी छुटिसक्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल्लो। हेलो नमस्ते।
2: नमस्ते गुड आफ्टरनुन।
0: नमस्ते गुड आफ्टरनुन, कहाँ बाटोको बोल्नुहुन्छ?
2: खोटाङबाट मदन शेर्पा दिदी।
0: खोटाङबाट मदन शेर्पा दिदी, मदनजी यो समयमा के गरिदिनुहुन्छ?
2: कार्यक्रम सुन्दै
0: बसिरहेको बसिराख्नु भएको छ नि। तपाईँको छेउमा त एकदम मजाले कोइली कराइरहेको मैले सुनिरहेको
2: छु। हजुर दिदी,
0: जङ्गलतिर पनि हुनुहुन्छ कि क्या हो मदनजी?
2: हजुर गोठालोमा बसिरहेको
0: छु। ठिक छ त, गोठालो गर्दै हामीलाई सुन्दै हुँदो रहेछ, एकदम रमाइलो हुन्छ।

साथीमा थियो खुटाङबाट मदन श्रेष्ठ उहाँसँग एकदम मिठो कुराकानी हुँदै चाहिँ सुटिसक्नु भएको छ। र अब हामी गीत रोजाईतर्फ नै जानेछौ है। खुटाङबाट हुनुहुन्थ्यो सबिना मुक्ताङ, खुटाङबाट हुनुहुन्थ्यो मदन श्रेष्ठको रोजाईतर्फ जानेछौ। एकदम मिठो गीत रहेको छ, चिसो चिसो छ मौसम भन्ने एकदम मिठो गीत रहेको छ है। सोलुखुम्बुतिर चाहिँ अहिलेको समयमा अलिक पानी पर्दाखेरि चाहिँ अलिकति चिसै हुन्छ, अरू ठाउँतिर त सायद गर्मी होला, तर पनि सबैजना साथीहरूले चाहिँ आफ्नो ख्याल गर्दै अगाडि बढ्नुहोला भन्न चाहे। जुन गीतको आवाज सुन्नु भएको छ, जुन गीतमा मेलिन गायक आवाजसम्म सकेको एकदम मिठो गीत रहेको छ, यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीती गीतको पहिलो नै छोटो विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: नमस्ते डॉक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु खोइ एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिका

0: बालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बाल बालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
0: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: डाडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। के हो के दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: कार्यक्रम गीतगीतको पहिलो नै छोटो विश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडियो सेटमा कार्यक्रम गीतगीतलाई लिएर उपस्थित भइ नै सकेका छौं र यहाँ सबैजनालाई स्वागत पनि गर्न चाहे र अहिलेसम्म नजै यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफिएम 101.2 मेगाहर्जमा कार्यक्रम गीतगीतलाई सुन्नुहुन्छ र हामीसँग अझै पनि चारवटा गीत बाँकी नै रहेको छ। अब पालो तपाईँको 97.49 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भने चाहे र टेलिफोनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहाल्लो। हेलो नमस्ते।
1: नमस्कार दिदी।
0: नमस्ते नमस्कार। कहाँ बाटोको बोल्दैनुहुन्छ?
1: खोटाङबाट
0: रोजिना तामाङ। अनि रोजिनाजी यो समयमा के गर्दैनुहुन्छ? स्कुलबाट घर जाँदैनुहुन्छ। अनि खोटाङतिरको वेदर के कस्तो छ नि रोजिनाजी? सोलो खुम्बुतिर पनि त्यस्तै छ, एकदम मजाले बाहिर पानी परिरहेको छ, त्यस्तै छ भन्नुपर्छ है। ल ठिक छ त रोजिनाजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन गीत रोज हुन्छ त? पक्कै पनि तपाईँको लागि यो गीत बस्ने साथी नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
1: हुन्छ, फर्स्ट तपाईँको लागि अनि अलिकको लागि गीत सुनेर इन्जोय लिनुहोला भन्न चाहन्छु। अनि प्राविधिक मित्रमा को हुनुहुन्छ उहाँको लागि अनि साथीहरूमा सम्झिनु पर्दा स्वस्तिका तामाङ, बालकुमारी तामाङ, जमुना तामाङ, गङ्गा तामाङ, रेशमा तामाङ र ज सुने सुनेर बस्नु भएको छ सबैको लागि भन्दै त्यति छ।
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो खोट्याङबाट रोजिना तामाङ, उहाँले पनि एकदम मजाले प्रोग्राम सुन्दैछु, स्कुलबाट फर्किँदैछु भनिदिनुहुन्थ्यो साथी हुनुहुन्थ्यो र टेलिफोनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते।
2: नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार, कहाँ बाटोको बोल्दिनुहुन्छ?
2: सिन्धुलीबाट
0: भावना सुनवार। अनि भावनाजी यो समयमा के गर्दिनुहुन्छ? खाना बनाउँदै हामीलाई सुन्दै हुनुहुन्छ। अनि भावनाजी, अनि तपाईँ आजको दिनमा के गर्नुभयो भावनाजीले? लेटेक्स त कार्यक्रममा सहभागिता जनाउनु भएको छ भावनाजी र भर्खरको साथीले एकदम मिठो गीत रोजेर छुटिसक्नु भएको छ, यही गीत मार्फत आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
2: छक्क लागि चाहन्छु खुटाङतिर हुनुहुन्छ मेरो बाल फ्यामिली सबै सबैको लागि मेरो बजेलाई धेरै माया धेरै सम्झना भन्न चाहन्छु। हजुरी सुनेवाला धेरै माया धेरै सम्झना भन्न चाहन्छु। साथीहरू त एकदमै धेरै हुन्छ, मेरो नाम दाजुलाई जति पनि साथी हुनुहुन्छ अघि आउने पछाडि सम्पूर्ण साथीहरू मुटु भएको माया पाखा भएको सम्झना चाहिँ साथीहरू कलर सुनिस्ता गरे पनि हरेक पछाडि मिस गरिरहेको छु अनि हजुरबाट आशीर्वादी नमस्ते बाबाई।
0: ओके नमस्ते बाई बाई साथी सिन्धुलीबाट सुनवार, उहाँले एकदम मिठो गीत रोजेर आफ्नो जीविका पालन साथीलाई सम्झिकन साथी छुटिसक्नु भएको छ र अब हामी गीततर्फ नै जानेछौँ है। एकदम मिठो गीत, एकदम मिठो गीत रहेको छ, पछि पनि कतिजना साथीलाई मन पनि पर्छ होला है। चौबन्दीमा पटुकी बाँड्ने छैन भन्दैमा भने एकदम मिठो गीत रहेको छ जसमा आवाज गर्नुभएको छ आशा रावलका आवाजमा सजिलो एकदम मिठो गीतलाई हामी एकैछिन सुनौ, त्यसको साथ फेरि उपस्थित हुनेछौं।

भर्खरै मात्र हामीले एकदम मिठो गीत सुनिसकेका छौ। अब पालो तपाईँको 97.69 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। अब हामीसँग गीतहरू बाँकी नै रहेको छ, 3 गीत बाँकी नै रहेको छ। अब पालो तपाईँको 97.69 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र तपाईँको लागि टेलिफोन एन्ट्री एकदम खुल्ला रहेको छ है। र कतिजना साथीहरू अहिलेको समयमा खाजा बनाउँदिनुहुन्छ होला, खाना बनाउँदिनुहुन्छ होला र खाजा खाँदै पनि हुनुहुन्छ होला है। र कतिजना साथीहरू गोठालोतिर हुनुहुन्छ होला, मेरा पाठतिर हुनुहुन्छ होला, अनि स्कुल कलेजबाट फर्केर पनि हुनुहुन्छ होला र कतिजना साथीले एकदम मजाले बसेर पनि कार्यक्रमलाई सुनिदिनुहुन्छ होला है। जस्तो सुकै अवस्थामा भए पनि कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे। र तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलो एफएमलाई सुन्नुहुन्छ। तपाईँले हाम्रो फेसबुक पेजबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ, www.solofm.com पनि तपाईँले सुन्न सक्नुहुनेछ भने हाम्रो पाटो नेपाली पाटोबाट पनि तपाईँले अनलाइन मार्फत पनि तपाईँले सुन्न सक्नुहुनेछ है। र अब हामीसँग 3 गीत बाँकी नै रहेको छ। तपाईँले कार्यक्रममा सहभागिता जनाएर आफूलाई मनपर्ने गीत चाहिँ रोजेर आफ्नो नजिकका 5 साथीलाई पनि सम्झन सक्नुहुनेछ है। र अब हामी गीतर्फ पनि जानेछौ। एकदम मिठो गीत रहेको छ है, बत्तासैले उदाई लग्यो भने एकदम मिठो गीत रहेको छ, जुन चाहिँ भर्खरै बजारमा उपलब्ध भएको एकदम मिठो गीत रहेको छ है। यो गीतलाई हामी सुन्दै कार्यक्रम गीतै गीतको दोस्रो अनि अन्तिम विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: नमस्ते डॉक्टर सर।
1: नमस्ते बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डॉक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु छ एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सवारी चालक नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अग्रणी सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
5: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

कार्यक्रम गीत गीतको दोस्रो अनि अन्तिम विश्राम पश्चात पनि फेरि पनि उपस्थित भइ नै सकेका छौ र सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुलेफी मेक्सिल्समा कार्यक्रमलाई सुन्दिनुहुन्छ। कार्यक्रम गीत गीतलाई र हामीसँग दुईवटा गीत बाँकी रहेको छ र अब पालो तपाईँको 9964 69 को लाइन बेचे कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूले मन परेको गीत रोजेर आफ्ना नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ। गीततर्फ नै जानेछु। एकदम मिठो गीत रहेको छ, सुशान्त केसी आवाजमा सजेको एकदम मिठो गीत रहेको छ, जुन चाहिँ एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी एकैछिन सुनौ, त्यस पश्चात फेरि उपस्थित हुनेछौं।

अब खरी मात्रामा हाम्रो एकदम इन्टरभ्यू सुनिसकेका छौ र अब हामीसँग एउटा मात्र गीत बाँकी रहेको छ र एउटा मात्र गीत बाँकी रहेको छ र भावनी साथीले पक्की पनि गीतको नाम थाहा हुनुपर्ने हुन्छ है। आउन चाहनुहुन्छ भने 9964 69 50 69 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउने होला पनि भन्न चाहे र कार्यक्रमको अन्तिम अन्तिम समयमा पनि हामी आइ नै सकेका छौ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहाल्लो। हेलो नमस्ते। नमस्ते भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइसकेको छ र अब चाहिँ भने हामी साथीहरूको फोन लाइन लिन सक्दैनौ किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिनै सकेको छ र आज जतिजनाले कल गर्नुभयो कल ट्राई गर्नुभयो रेडियो सुनेर अन्तिम समयसम्म साथ दिनुभयो सबैजनालाई विशेष गरी विष्टमा धन्यवाद दिन चाहन्छु र विशेष धन्यवाद दिन चाहन्छु मेरो बन्द कुटाकामा सबैको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र रविन श्रेष्ठ पनि विशेष गरी आभार प्रकट गर्न चाहे। अन्तिममा एकदम मिठो गीत रहेको छ कृष्णा गुरूङको आवाजमा सजिएको एकदम मिठो गीत रहेको छ गाइने दाजुले सारङ्गी रेड्डामा भने एकदम मिठो गीत रहेको छ र यो मिठो गीतलाई छोडी आजको कार्यक्रम मिठो गीतको बसाईबाट म कार्यक्रम प्रस्तुता रेविका राई पनि बिदा चाहन्छु। नमस्कार।

0: नमस्ते डॉक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष लागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन।

0: एफएम 101.2 MHz बाट देशका विभिन्न भाग र www.yafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको साँझ 5 बजेको सुलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। अनाधिकृत रूपमा आस्था गुम्बा संकलन गरेको अभियोगमा चार जना पक्राउ परेका छन्। म्याङलुङ नगरपालिकाबाट अनुमति नलिई आस्था गुम्बा चितेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार संखुवा सभाको मादी नगरपालिका नौका जीवन लिम्बू, कर्ण बहादुर लिम्बू, बादल लिम्बू र हर्क बहादुर श्रेष्ठलाई पक्राउ गरिएको छ। उनीहरूबाट प्रहरीले 13 थाने आस्था गुम्बा र 9 वटा मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजा बाबु ठाकुरले जानकारी दिनुभयो। म्याङलुङ नगरपालिका 6 स्थित भूसिने चिप्टारी सामुदायिक वन क्षेत्रमा मंगलबार 20-25 जनाले आस्था गुम्बा संकलन गरिरहेका सूचनाका आधारमा प्रहरीले टोली परिचालन गरिएको थियो। मोटरसाइकल राखिएको स्थानमा आस्था गुम्बा सहित उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूलाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायक निरीक्षक ठाकुरले जानकारी दिनुभयो। सांसदहरूले विरोधका कारण राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा दिनुभएको नेपालले पनि भारतको सीमा मेटेको छ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विपक्षी दलले विरोध गरेपछि बैठक अवरूद्ध भएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आफ्नो आश्रममा बस्न आग्रह गरे पनि सांसदहरूले नमानेपछि बैठक आउँदछ। 20 गते मंगलबार दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्नु भएको हो। बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो। यसअघि हिजो प्रतिनिधि सभाको बैठक पनि विपक्षीको अवरोधका कारण सोमबारसम्मका लागि स्थगित भएको थियो। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोले नगर प्रहरीलाई नमूना नगर प्रहरी बन्ने गरी काम गर्न निर्देशन दिनुभएको छ। राजन महानगर प्रहरी प्रमुखको पदोन्नति तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा कार्यवाहक मेयर डंगोलले नागरिकसँग नम्र व्यवहार गर्दै सेवा प्रभाव गर्न निर्देशन दिनुभयो। उहाँले नगर प्रहरी काठमाडौँ महानगरको ब्रान्ड इन्भेस्टर भएको उल्लेख गर्दै नमूना प्रहरीका रूपमा काम गर्न पनि उहाँले आग्रह गर्न भएको छ। कार्यवाहक मेयर डंगोलले नगर प्रहरीलाई नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएर काम गर्न तथा चेन अफ कमाण्डको पूर्ण पालना गर्न समेत निर्देशन दिनुभयो। उहाँले बर्खा याममा ध्यानमा राख्दै सम्भावित विपद तथा उद्धार कार्यका लागि तयारी अवस्थामा रहन पनि नगर प्रहरीहरूलाई आग्रह गर्नु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा रहेको एउटा होटलमा भएको आगलागीमा कम्तीमा 21 जनाको ज्यान गएको छ। आगलागीमा अरू कयौं व्यक्ति घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ़न सक्ने बीबीसी हिन्दीले जानकारी दिएको छ। मालवीय नगर क्षेत्रमा रहेको फ्लोरिस स्टे नामको होटलमा आज बिहान आगलागी भएको हो। होटलको तल रहेको लेमन ग्रीन नामको रेस्टुरेन्टबाट शुरू भएको आगलागीको कारण अझै पनि खुल्न नसकेको बीबीसी हिन्दीले जानकारी दिएको छ। अन्तिममा खेल समाचार। न्यूजील्याण्ड र भारतको क्रिकेट टोली बीचबाट खेलको ऐतिहासिक श्रृंखला हुने भएको छ। न्यूजील्याण्डले यस वर्ष आफ्नो घरेलु अन्तर्राष्ट्रिय सिजनको शुरूआत भारतसँगको श्रृंखलाबाट शुरूआत गर्ने भएको हो। न्यूजील्याण्ड र भारत बीचको 5 T20 अन्तर्राष्ट्रिय 5 एकदिवसीय अन्तर्राष्ट्रिय र 2 टेस्ट क्रिकेटको श्रृंखला आउँदो अक्टोबर 22 डिसेम्बर 1 सम्म चल्ने जनाइएको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 038-5216 फोन वा सुनवा फ्याम न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सोलो हालचाल सकियो। साँझ 7 बजेको सोलु समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि शुरूआत फ्याम सुन्दै रहनुहोला। नमस्कार।
1: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
2: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
3: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरु
1: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
3: त्यसो भए मेरो कुरा सुन तिमीहरु विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
2: किनर अंकल त्यो राम्रो कलेज हो र
3: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
2: अनि पढाइ चाहिँ के हुँदो रहेछ
3: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
1: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
3: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
1: लोकेशन कहाँ हो अंकल
3: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
2: त्यसो भए त म त यही जाने भए
1: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
3: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
4: उहु ला
5: ल ल ल ल मरे के हो
4: हेर त रगतै रगत भो म त त्यस्तो हेर्न नि सक्दिन
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको हेर्नुहोस् हेर्नुहोस् ल ल ल उठाउ त उठाउ लगिहाल लगिहाल
4: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँचे बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
5: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
4: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
6: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वैसूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उक्त प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल।
2: मानसिक समस्याबाट बस्ने उपायहरू
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नमस्कार सेन्सेविका दिदी।
5: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
5: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।

0: डाँडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन नि डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन हो।
3: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुरु दुखकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
4: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स, सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु, यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुन दुखकुण्ड नगरपालिका 5 कलिरी सुनखुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
5: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको, साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ, चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
4: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98-58-70-305 र 98-61-34-213।
5: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुधकुण्ड नगरपालिका, वडा नम्बर 5 सल्लेरी, सोलुखुम्बु।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बेद विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याच सकी मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: Not the moon was for the body, it's a business,

0: हिंसाबाट बचौ र बचाऊ। यौनकर्मी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनकर्मी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: जंगल को छोड़ना घर आंगन पर।

गाउँदा साथीभाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यति कार्पेट नै हो, विगत तीन दशकदेखिको सुदूर साथ। यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुर्नी हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरतुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: सड़क प्रयोग गर्दा ध्यान दिऊ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्था एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराऊ, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सी ठाकुरा प्रश्न विचार
1: जियो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: जब रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश घिवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट। राष्ट्रपति सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच दिल्लीमा भेटवार्ता। नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीको भनाई। लामिछानेको भ्रमण भाजपा र सरकार दुवैको महत्वमा। पार्टी अध्यक्षबाट राजीनामा नदिने एमाले अध्यक्ष ओलीको घोषणा। नेतृत्वको विकल्प खोजे कार्यवाही गर्ने चेतावनी। धराई मधेसका जिल्लामा गर्मी बढ़्यो, केही दिन गर्मी कायम रहने। यस वर्ष उच्च जोखिमको सम्भावना रहेकोले तापलहर प्रतिकार योजना सुदृढ गर्नुपर्ने। विज्ञको जोन
1: अधिकारी सूचनाहरूलाई नै विश्वास गरेर त्यही अन्त काम गर्नुपर्ने हुन्छ। एउटा नै आम जनताले सपोर्ट गर्नुपर्ने हुन्छ। उहाँहरूको सहयोग बिना हामी पनि विकास चाहिँ सक्दैन सक्दैनौ।
0: भारतको दिल्लीमा रहेको एक होटलमा आग लागी हुँदा कम्तीमा 21 जनाको ज्यान गयो। कैयौं घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ़न सक्ने।
2: र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल र बंगलादेशको खेल चल्दै। न्यूजील्याण्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने।
3: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 42 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकना जोलमा व्यवस्थापन तर्फ कक्षा 11
3: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियो अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
5: मेरो कपडा प्याकिङ गरिदिन्छ। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: यस्तो सुविधा रहेछ। म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। 5 दिने भ्रमणका लागि भारतमा रहनुभएका लामिछानेसँग दिल्लीमा भएको भेटबारे सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको उल्लेख गर्नुभएको छ। उहाँले आफूहरूको छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार भन्दै
7: दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको पनि बताउनु भएको छ। भेटवार्ताको क्रममा भारतका तर्फबाट विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश मन्त्री विक्रम मिश्री लगायत सहभागी हुनुभएको छ। नेपालको तर्फबाट राष्ट्रपाका सांसदहरू विपिन आचार्य, दीपक बोहरा, दिल्लीमा रहेको नेपाली राजदूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापा, लामी छानेकी पत्नी निकिता पौडेल लगायत सहभागी बन्नु भएको छ। लामी छाने भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि सोमबार दिल्ली पुग्नु भएको हो। भाजपा र भारत सरकार दुवैले लामी छानेको भ्रमणलाई विशेष महत्व दिएको देखिएको छ। राष्ट्रपा सभापति लामी छानेले हिजो भाजपा अध्यक्ष नितिन नवीन, भारतका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग पनि भेट गर्नु भएको छ। भारतका गृहमन्त्री अमित शाहले विदेशी नेताहरूलाई विरलै मात्र भेट्ने गर्नुभएकोले भारतले लामी छानेको भ्रमणलाई महत्व दिएको रूपमा बुझिने बीबीसीले उल्लेख गरेको छ। भारतीय अखबार द हिन्दूकी कूटनीतिक सम्पादक सुहास सिंह हैदरले आफ्नो ट्वीटरमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय विदेश सचिव मिश्रलाई भेट्न अस्वीकार गरेपछि दिल्लीले उहाँको पार्टीका प्रमुखलाई बिछ्याएको रातो कार्पेट रोचक रहेको उल्लेख गर्नुभएको छ। नेपालमा भएको चुनावमा राष्ट्रपाले झण्डै दुई तिहाई सीट जितेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सभापति लामी छाने र वरिष्ठ नेता बालेन्द्र शाह बालिन दुवैजनालाई टेलिफोन गरेर बधाई दिनुभएको थियो। नवयुवा आन्दोलनबाट राजनीतिक अवस्था बदलिए पछि नेपालबाट भारत भ्रमण गर्ने लामी छाने सबैभन्दा वरिष्ठ नेता हुनुहुन्छ। लामी छानेको भारत भ्रमणकै बेला दुई देश बीचको सीमाबारे पनि नयाँ बहस शुरू भएको छ। लामी छाने भारत जाने अघिल्लो दिन आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपालले पनि भारतको भूमि निसेको बताउनु भएको थियो। उहाँले नेपाल भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुन सक्ने उल्लेख गर्नुभएको थियो। तर हिजो दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालयका प्रवक्ताले नेपाल भारत सीमाको विषयमा तेस्रो पक्ष भूमिका नरहने प्रतिक्रिया दिनुभएको छ। यसै लामी छानेले आफ्नो भ्रमणकै समयमा हिजो भारतबाट अंग्रेजी भाषामा प्रकाशित हुने पत्रिका द हिन्दुस्तान टाइम्समा प्रकाशित एक लेखमा सीमा विवाद लम्बिरहन नहुने भन्दै ऐतिहासिक तथ्य र आपसी समझदारीमा व्यवहारिक तथ्यमा आधारित संवाद मार्फत समाधान गर्नुपर्ने उल्लेख गर्नुभएको छ।
8: हिमालयभित्र नेतृत्व पुनर्गठनको माग सरको रूपमा उठ्न थालेको बेला अध्यक्ष केपी शर्मा ओलीले भने तत्काल नेतृत्व नछान्ने बताउनु भएको छ। काठमाण्डुमा आजदेखि शुरू भएको हिमालयको दुई दिने कार्यशालामा उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्र फरक मतलाई सम्मान गर्दै आन्तरिक एकता हुनुपर्ने माग गरेपछि ओली आक्रामकको रूपमा प्रस्तुत हुँदै पार्टी नेतृत्व र आधिकारिक निर्णय विरूद्ध गतिविधि गर्नेमाथि कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। केन्द्रीय सदस्यहरू प्रदेश अध्यक्ष र सचिव, जिल्ला कमिटी अध्यक्ष र सचिव, संगठन विभागका प्रमुख रहेको कार्यशालामा ओलीले आफू गएको पुछमा भएको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकोले बीचमै नेतृत्व नछान्ने बताउनुभयो। उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्णा विष्ट, पृथ्वी सुब्बा गुरूङ, उपमहासचिव योगेश भट्टराई लगायत नेताहरूले पार्टी पुनर्गठनको आवाज उठाइरहेका छन्। हिमालयभित्र नेतृत्व हस्तान्तरणका लागि भएको हस्ताक्षर र पुनर्जागरण अभियानले पार्टीलाई अन्यलमा पारेको ओलीको टिप्पणी छ। नेतृत्व फेरेर नभई नीति र विश्लेषण विचारमा एकताबद्ध भएर संगठन चुस्त दुरूस्त हुनुपर्ने ओलीको तर्क छ। यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले चुनावको अप्रत्याशित परिणामपछि लोकतान्त्रिक शक्ति र एमाले ठूलो धक्का खाएको बताउनुभयो। भदौ 23 र 24 गतेको घटना सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारले विस्थापित गर्न रचिएको पूर्व नियोजित षड्यन्त्र भएको उहाँको आरोप छ। अध्यक्ष ओलीले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने भन्दै आफूले आयोगलाई बयान नदिने बताउनुभयो। फागुन 21 गतेको चुनावमा हार बेहोरेपछि उहाँ पहिलोपल्ट सार्वजनिक कार्यक्रममा बोल्नुभएको हो।
7: सांसदहरूको विरोधका कारण राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी आउँदो 26 गते मंगलबारसम्मको लागि स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा दिनुभएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विपक्षी दलले विरोध गरेपछि बैठक अवरूद्ध भएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आफ्नो आसनमा बस्न आग्रह गरे पनि सांसदहरूले नमानेपछि बैठक मंगलबार दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। बैठक 26 गतेसम्मका लागि स्थगित भएसँगै राष्ट्रिय सभामा विधेयक पास हुने नसकेको नयाँ रेकर्ड बनेको छ। प्रतिनिधि सभाले जेठ 7 गते पारित गरेर पठाएको वैकल्पिक वित्त वैकल्पिक विकास वित्त परिचालन विधेयक यही जेठ 22 गते अर्थात भोलिसम्म राष्ट्रिय सभाबाट पास हुनुपर्ने थियो तर सदन कार्यसूचीमा प्रवेश नै गर्न नसकेसँगै राष्ट्रिय सभाले संवैधानिक समय सीमाभित्र पारित गराउन सकेको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अर्थमन्त्री र दलका नेताहरू बीच सहमति जुटाउने प्रयास गरे पनि निकास ननिस्किएको बताउनुभयो। प्रतिनिधि सभाले राष्ट्रिय सभाको सुझाव बिना नै यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्न सक्नेछ। तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले ल्याउनु भएको यो विधेयक गएको पुष 18 गते संसद सचिवालयमा दर्ता भएको थियो।
8: लुम्बिनी प्रदेश सरकारका चारजना मन्त्रीको राजीनामा स्वीकृत भएको छ। एमालेबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारूमगर, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले बिहान सामूहिक राजीनामा दिनुभएको थियो। मुख्यमन्त्री चेतनारायण आचार्यले चारैजना मन्त्रीको राजीनामा स्वीकृत गरेर नयाँ मन्त्री नियुक्तिको प्रक्रिया अघि बढ़ाउनु भएको छ तर प्रदेश प्रमुख कृष्णबहादुर घटीनगर लुम्बिनी प्रदेश बाहिर रहनु भएकोले आज नयाँ मन्त्रीको शपथ हुने सम्भावना कम छ। लुम्बिनी प्रदेशमा अहिले एमाले संसदीय दलका नेता चेतनारायण आचार्य मुख्यमन्त्री हुनुहुन्छ। कांग्रेसले पूर्व सहमति अनुसार नेतृत्वसहित सरकार परिवर्तन गर्ने अडान लिँदै आएको छ तर एमालेका मन्त्रीले राजीनामा दिएपछि कांग्रेसमा पनि मन्त्री फेर्ने दबाव बढ़ेको छ। लुम्बिनी प्रदेश सरकारले साउन 1 गतेदेखि 8 मन्त्रालय कायम गर्ने निर्णय गरेको छ।
7: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा मनसुनका बेला हुने विपदको पूर्व तयारी बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
9: नेरुडी निर्मिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे निर्मिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे निर्मिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
10: Better appliances का एसी, कूलर, फ्रीज, कुकर, इंडक्शन, एयर फ्रायर लगाए अन्य घरेलू सामान घर ले आना तो है बस सामान पानी भर दो कैसा वो ऐसा बेटर को पानी लग सके था बेटर अप्लायंसेस बेटर को पानी लगता
9: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इंस्टीट्यूट बगरमहल काठमाडौँ को भर्ना संबंधी सूचना।
11: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो।
9: कोर्स का विशेषता 3 वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडेलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
11: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपति सभापति लामा छाङ र भारतीय प्रधानमन्त्री मोदी बीच दिल्लीमा भेटवार्ता, नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीको भनाई, लामा छाङको भ्रमण भाजपा र सरकार दुवैको महत्वमा, पार्टी अध्यक्ष बठराई नामा नदिने एमाले अध्यक्ष ओलीको घोषणा, नेतृत्वको विकल्प खोजे कार्यवाही गर्ने चेतावनी, लुम्बिनी प्रदेशमा एमालेका चारजना मन्त्रीको राजीनामा स्वीकृत, राष्ट्रिय सभाको बैठक आउँदो मंगलबारसम्मका लागि स्थगित लगायतका खबर प्रस्तुत गरे।
8: नेपाल दर्पणमा
2: अब बाँकी खबर सरकारले स्थल मार्गबाट आउँदा भन्सार नतेरी 100 रुपियाँ भन्दा बढ़ीको सामान भित्राउन नपाइने नियमको सीमा बढ़ाएको छ। अर्थ मन्त्रालयले सागितमा 100 रुपियाँसम्म रहेको सीमा बढ़ाएर 500 रुपियाँ पुर्याएको हो। राजपत्रमा प्रकाशित सूचनामा 500 रुपियाँसम्मका निजी प्रयोगका वस्तु साथै साथीलाई वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छान्न सक्ने उल्लेख छ। सरकारले भारतबाट किनमेल गरेर नेपाल ल्याइने सामानमा भन्सार लाग्ने व्यवस्थाको कड़ाईका साथ कार्यान्वयन गरेपछि सीमावर्ती क्षेत्रका बासिन्दाले घरायसी सामानको खरिदमा केही सहुलियत दिनुपर्ने माग गरेका थिए। स्थलमार्गबाट सीमा ओहोर दोहोर गर्ने व्यक्तिलाई भन्सार छुट नदिने भनी अघिल्लो वर्षको जेठमा राजपत्रमा प्रकाशित व्यवस्था यस वर्ष कड़ाईका साथ कार्यान्वयन गरेपछि सीमा क्षेत्रमा तनाव समेत देखिएको थियो। अघिल्लो वर्ष नै 100 रूपियाँको सीमा तोकिएको भए पनि साना किनमेलमा व्यवहार त भन्सार नलाग्ने अभ्यास थियो। नयाँ सरकारले कार्यान्वयनमा कड़ाई गरेको हो। तर मधेसका बासिन्दा धेरैजसो दैनिक उपभोग्य वस्तु किन्न सीमा पारी जाने गरेका थिए। यस्तै कतिपयको सीमा पारी वैवाहिक सम्बन्ध समेत रहेकोले माइतीबाट ल्याएको उपहारमा समेत भन्सार तिर्नु परेको गुनासो गरेका थिए।
7: आज तराई मधेस तथा मध्य पहाड़ी क्षेत्रमा गर्मी निकै बढ़ेको छ। बितेको 12 घण्टामा तराई मधेसको एकाध बाहेक ठाउँमा पानी नपरेपछि गर्मी निकै बढ़ेको हो। मौसम पूर्वानुमान महाशाखा अनुसार तराई मधेसका धेरै ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपाससम्म पुगेको छ। अझै केही दिन गर्मी बढ़ने मौसमविदहरूले अनुमान गरेका छन्। यसैबीच यस वर्ष गर्मी निकै बढ़न सके चेतावनीका बीच विज्ञ एवं सरकारवालाहरूले युथ एक्सन प्लान अर्थात तापलहर प्रतिकार योजना सुदृढ़ गर्नुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा उनीहरूले पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै योजना कार्यान्वयनलाई चुस्त बनाउनु पर्ने बताएका हुन्। नेपाल विपद पूर्व तयारी सञ्जालका अध्यक्ष प्राध्यापक डाक्टर वसन्तराज अधिकारीले पालिकामा तापक्रम र आर्द्रताको तथ्याङ्क नियमित रूपमा संकलन तथा विश्लेषण नगरेसम्म एकै मापदण्डमा आधारित दृष्टिकोणले नेपालको ताप लहर समस्या समाधान गर्न सम्भव नभएको बताउनुभयो। यो वर्ष शक्तिशाली एलनिनो विकास भइरहेकाले दक्षिण एसियामा सामान्यभन्दा बढ़ी गर्मी हुने र मनसूनी वर्षा कम हुने अनुमान छ। जल र मौसम विज्ञान विभागले यस अघि नै यो वर्षको मनसूनमा कम वर्षा र
2: यसैबीच मनसूनमा कम वर्षा र बढ़ी गर्मीको अनुमान रहे पनि वर्षाजन्य विपदका घटना समेत बन्न सक्ने विज्ञहरू बताउँछन्। पछिल्ला वर्षहरूमा छोटो समयमा धेरै पानी पर्ने कुनै ठाउँमा वर्षा केन्द्रित भएर जनधनको क्षति गराउने जस्ता घटना बढ़ेकोले यस वर्ष पनि सचेत हुनुपर्ने उनीहरूको भनाइ छ। समग्रमा सुक्खा समय र गर्मी बढ़ने भने पनि कुनै बेला छोटो समयमा पर्ने अत्यधिक वर्षा झनै जोखिम हुने विज्ञहरू बताउँछन्। केही वर्षदेखि यस्ता घटनाले ठूलो क्षति पुर्याउँदै आएका छन्। यस वर्षको मनसूनमा आउन सक्ने त्यस्ता विपदको व्यवस्थापनको लागि तयारी कस्तो छ भनेर साथी हृदय रिमालले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतलाई सोध्नु भएको छ।
12: बारी पहिरो विधान खोटाङ लगायतका अभिघटना झन् संघ प्रदेश स्थानीय तह र गैर सरकारी समुदायमा कसरी परिचालित हुने अत्यन्त उच्च निकायलाई चाहिँ तयारी अवस्थामा राखिएको छ। उहाँहरूलाई तालिम प्राप्त क्षेत्र कर्मीहरू र हात्ती डालको लागि जुन खोजको लागि सामग्रीहरू पनि पहिलो वर्षको भन्दा अलिकति थप गरेर अलिकति एडभान्स इक्विपमेन्टहरू सहित तयारी अवस्थामा हुनुहुन्छ भने हामीले प्रभावित हुने जिल्ला भनेर पहिचान गरेर त्यो लागि जहिले निरन्तर निगरानीमा र त्यसको सिडिओ आकारलाई स्वास्थ्यका पालिकालाई चाहिँ हामीले निरन्तर खोल्नुसँग तयारी अवस्थामा रहन सक्लन गरेर हामीले पनि त्यो तयारी अवस्थामा

0: घाटी को उपचार सामाजिक सुरक्षा कोष को स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डॉट ओआरजी फोन नंबर 01-5224-5523
1: अब पाले हाम्रा चेलीहरूको सात महिला च्याम्पियनसिपको हरेक गोल हरेक वुमन सफल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिभो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिभो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईँको डिभो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्
0: के तपाईँ झाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
2: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्
0: हाम्रा सेवाहरू
2: ओपिडी सेवा
0: विशेषज्ञ ओपिडी सेवा
2: निशुल्क औषधि वितरण
0: सशुल्क फार्मेसी सेवा
2: फिजियोथेरापी सेवा
0: अकुपंचर सेवा
2: योग परामर्श सेवा
0: क्रियाकल्प सेवा
2: पूर्व कर्म पंचकर्म सेवा
0: छाड़ सूत्र सेवा
2: जलौका सेवा
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
2: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
0: विस्तृत जानकारी का लागि
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6690-98514-2463
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ अब बाँकी खबर शेयर बजार आज सामान्य बढ़ेको छ शेयर बजार परिसूचक नेप्सियो 2.66 अंकले बढ़ेर 2780.25 बिन्दुमा पुगेको छ आज बैंक फाइनान्स जल विद्युत लगानी अन्य र व्यापार बाहेक सबै समूहका सूचक बढ़ेकामा निर्जीवन बीमा समूहको सूचक 3.37% उकालो लागेको छ आज नेप्सियोसँगै कारोबार रकम पनि बढ़ेको छ हिजो 5 अर्ब 26 करोड़को कारोबार भएकोमा आज 347 कम्पनीका 1 करोड़ 35 लाख कित्ता शेयर 5 अर्ब 73 करोड़ रूपियाँमा किनबेच भएको छ
4: विशेष अदालतले मधेस प्रदेशका संसद एवं पूर्व राज्य मन्त्री सरोज कुमार सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ अत्याधुनिक अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सुनवाई गर्दै विशेष अदालतले सिंहलाई 4 वर्ष 1 महिना कैद र 38,50,100 रूपियाँ बराबर बिगो र जरिवाना हुने फैसला गरेको छ विशेष अदालतका न्यायाधीशहरू सुदर्शन देव भट्ट उमेश कोइराला र विजय कोइरालाको इजलासले थप 1,54,000 क्षतिपूर्ति बापत शुल्क भराउने फैसला समेत गरेको छ आयोगले जसप्रकार नेपाल मधेस प्रदेशका सांसद सिंहसहित 16 जना विरूद्ध 2082 सालको असोज 30 गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो उनीमाथि मुक्त समितिमा गएको बजेट आफ्नो खातामा ल्याएको आरोप लागेको थियो
3: सरकारले 23 वटा समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका संचालकहरूको नामावली सार्वजनिक गरेको छ भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले उनीहरूको विवरण सार्वजनिक गरेको हो समितिले सार्वजनिक भएका संचालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार आफन्त वा अन्य व्यक्तिको नाममा लुकाएको जानकारी भएमा सूचित गर्न सर्वसाधारणसँग अनुरोध समेत गरेको छ समितिले संचालकहरूलाई सम्बन्धित सहकारीको दायित्व फरफारक ऋण असुली र सम्पत्ति व्यवस्थापनमा सहयोग गर्न निर्देशन दिँदै बचत फिर्ता र दायित्व व्यवस्थापनमा समितिसँग समन्वय गर्न निर्देशन दिँदै यसो नगरेमा कानूनी कार्यवाही हुने चेतावनी दिएको छ
4: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गएको सामानपछि 592 वटा मोटरसाइकल तथा स्कूटर फिर्ता पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको छ उपत्यका विभिन्न ठाउँमा चोरी भएका मध्ये आज 40 वटा फिर्ता गरेसँगै सामानपछि फिर्ता गरेका मोटरसाइकल र स्कूटरको संख्या 592 पुगेको हो कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले असुरक्षित पार्किङ कारण मोटरसाइकल तथा स्कूटर चोरी हुने भएकोले सुरक्षित ठाउँ मात्र पार्किङ गर्न आग्रह गर्नुभयो पार्किङ गर्दा सीसीटीभी निगरानी भएको ठाउँ छनौट गर्न ह्याण्डल लक तथा अन्य सुरक्षा प्रणाली प्रयोग गर्न र गाड़ीमा जीपीएस जडान गर्न उहाँको सुझाव छ
3: पर्वतको महाशिला गाउँपालिकाले बर्द बसाइसराई रोक्न गाउँ फर्क प्यारा तयारी कार्यक्रम सञ्चालन गरेको छ बसाइसराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्ने उद्देश्यले बसाइसरेर गाउँ आउनेलाई आकर्षित गर्न शुरू भएको कार्यक्रम अन्तर्गत अहिलेसम्म 15 परिवार गाउँ फर्किएका गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषालले जानकारी दिनुभयो त्यसरी गाउँ फर्केका परिवारको सहजताका लागि गाउँपालिकाले 1,00,000 रूपियाँ अनुदान र शुरूको 6 महिनाका लागि आवश्यक खाद्यान्न दिने गरेको छ

0: बसाई सरलका कारण गाई रित्तिनुका साथै जग्गा बाजिँदै गएपछि यो कार्यक्रम थालिएको अध्यक्ष भूषालले बताउनुभयो। एक दशक यता बढ़ेको बसाईसराईले गाउँका धेरै घर खाली भएका छन् भने खेतीयोग्य जमीन बुट्यान र झाडीले भरिएको छ। गाउँमा सड़क खानेपानी बिजुली स्वास्थ्य सेवा लगायतको पहुँच बढ़दै गए पनि बसाईसराई गरेर जाने क्रम नरोकिएपछि गाउँ फर्काउनका लागि अनुदान दिने कार्यक्रम लागू गरिएको अध्यक्ष भूषालले बताउनुभयो। अघिल्लो आर्थिक वर्ष मात्रै 93 परिवारका 325 जना गाउँपालिकाबाट बसाईसराई गरेका थिए।
1: नेपाल दर्पणमा अब विदेशी खबर। भारतको राजधानी नयाँ दिल्लीमा रहेको एउटा होटलमा भएको आगलागीमा कम्तीमा 21 जनाको ज्यान गएको छ। अरू कयौं व्यक्ति घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ़न सक्ने विदेशी हिन्दीले जनाएको छ। मालवीय नगर क्षेत्रमा रहेको फ्लोरिस स्टे नामको होटलमा बिहान आगलागी भएको हो। होटलको तल रहेको लेमन ग्रीन नामको रेस्टुरेन्टबाट शुरू भएको आगलागीको कारण अझै खुल्न सकेको छैन। आगलागीमा घाइते तथा जलेका व्यक्तिहरूलाई म्याक्स अस्पतालमा लगिएको थियो। अस्पतालले निकालेको विज्ञप्ति अनुसार अस्पताल पुर्याएका 39 जना मध्ये 18 जनाको अस्पताल पुग्नु अघि नै ज्यान गइसकेको थियो। 15 जना आईसीयूमा उपचाररत छन्, जसमध्ये 8 जनाको अवस्था गम्भीर रहेको र उनीहरू भेन्टिलेटरमा रहेका खबरमा उल्लेख छ। घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका मुख्यमन्त्री रेखा गुप्ता र उपराज्यपाल तरणजीत सिंह सन्धुले दुःख व्यक्त गर्नुभएको छ। आगलागीमा ज्यान गुमाउनेको पहिचान खुलेको छैन। होटलमा प्राय विदेशी नागरिक पुग्ने गरेका थिए।
0: नेपाल दर्पणमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा आज भएको खेलमा नेपाल बंगलादेशसँग 2-1 गोलले पराजित भयो। खेलको 23 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। तर पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले अर्को गोल गर्यो। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज राति भारत र भूटान खेल्दैछन्। अब बंगलादेशले उपाधिका लागि फाइनलमा यो खेलको विजेतासँग खेल्नेछ। फाइनल खेल पर्सि हुनेछ।
1: र न्यूजील्याण्ड भारतको क्रिकेट टोली बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने भएको छ। न्यूजील्याण्डले यस वर्ष आफ्नो घरेलु अन्तर्राष्ट्रिय सिजनको शुरूआत भारतसँगको श्रृंखलाबाट गर्ने भएको हो। न्यूजील्याण्ड र भारत बीचको 5 टी20, 5 एकदिवसीय र 2 टेस्ट क्रिकेट आउँदो अक्टोबर 22 डिसेम्बर 1 चल्नेछ। न्यूजील्याण्ड क्रिकेटका अनुसार खेल संख्याका आधारमा यो श्रृंखला ऐतिहासिक हो। यसपछि न्यूजील्याण्डले जनवरी र फेब्रुअरीमा श्रीलंकासँग 3 एकदिवसीय र 3 टी20 खेल्नेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपल्ट।
0: राष्ट्रपति सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच दिल्लीमा भेटवार्ता। नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीको भनाई। लामिछानेको भ्रमण भाजपा र सरकार दुवैको महत्वमा।
1: पार्टी अध्यक्षबाट राजीनामा नदिने एमाले अध्यक्ष ओलीको घोषणा। नेतृत्वको विकल्प खोजे कार्यवाही गर्ने चेतावनी।
0: तराई मधेसका जिल्लामा गर्मी बढ़्यो, केही दिन गर्मी कायम रहने। यस वर्ष उच्च गर्मीको सम्भावना रहेकोले ताप लहर प्रतिकारी योजना सुदृढ़ गर्नुपर्नेमा विज्ञको जोर।
1: भारतको दिल्लीमा रहेको एक होटलमा आगलागी हुँदा कम्तीमा 21 जनाको ज्यान गयो। कयौं घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ़न सक्ने।
0: र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित। न्यूजील्याण्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र प्रसाद पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक जमादार सरिना सापकोटा। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका 210 एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mal.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा मानसिक स्वास्थ्य सचेतना अभिवृद्धिमा नेपाली सेनाको प्रयास सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौ नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी सुजता बस्नेतबाट सुन्नुहोस्। नेपाली सेनाले सोलुखुम्बु जिल्ला सोलुदूतकुण्ड नगरपालिका 5 सल्लेरीमा सड़क निर्माण गरेको छ। सल्लेरी बजार तथा जिल्ला स्थित सरकारी कार्यालयहरूमा आवत जावत सहज बनाउन आवा डाँडादेखि जिल्ला समन्वय समितिको खेल मैदान अगाडि शिव मन्दिरसम्म वैकल्पिक सड़क निर्माण गरिएको हो। उक्त सड़कको माननीय रक्षा मन्त्री श्री मानवीर राई तथा प्रधान सेनापति महारथी श्री अशोक सिग्देलले साउन 8 गते संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ। नेपाली सेनाले विकास निर्माण निर्देशनालयबाट विनियोजित बजेटबाट गत जेठ 22 गते निर्माण शुरू गरी असार 24 गते सम्पन्न गरेको थियो। सल्लेरी स्थित नेपाली सेनाको नाममा रहेको जग्गा मध्ये 300 वर्ग मिटरमा सो सड़क निर्माण गरिएको हो। उक्त वैकल्पिक सड़क निर्माणले सोलु दूतकुण्ड नगरपालिका 5 र 6 स्थानीयलाई आवत जावत गर्न सहज हुनुका साथै 1500 भन्दा बढ़ी घरधुरी लाभान्वित भएका छन्। प्रधान सेनापति महारथी श्री अशोक सिग्देलसँग नेपालका लागि इजरायलका महामहिम राजदूत मिस्टर सामुलिक एरिवासले साउन 2 गते शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटमा आपसी हित तथा द्विपक्षीय सम्बन्धबारे छलफल भएको थियो। प्रधान सेनापति महारथी श्री अशोक सिग्देलले साउन 6 गते मानार्थ उपरथी दर्जामा पदोन्नति हुनुभएका सहायक रथी श्री दिनेश रजौरेलाई उपरथी दर्जाको दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। त्यस्तै साउन 1 गते उहाँले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका महासेनानी श्री दिवाकर विक्रम राणा र प्राविधिक महासेनानी श्री धर्मेन्द्र कुमार झालाई सहायक रथी दर्जाको दर्जानी चिन्ह प्रदान गर्नुभयो। सोही दिन उहाँले महासेनानी दर्जामा पदोन्नति हुनुभएका प्रमुख सेनानी श्री मोहित पौडेललाई समेत महासेनानी दर्जाको दर्जानी चिन्ह प्रदान गर्नुभयो। सैनिक इन्जिनियरिङ विभागका विभागीय प्रमुख प्राविधिक उपरथी श्री कमल विक्रम शाहको प्रमुख आतिथ्यमा जंगी अड्डामा साउन 9 गते पेसागत सम्वाद कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रममा राष्ट्रिय सेवादलका कार्यकारी महानिर्देशक उपरथी श्री यामप्रसाद ढकाल अवकाश प्राप्तले प्रभावकारी रूपमा राष्ट्रिय सेवादल तालिम सञ्चालन तथा अल्मुनाई एसोसिएशनको गठन र परिचालन विषयमा जानकारी गराउनु भएको थियो। मध्य पृतनापति उपरथी श्री हरेन्द्र पाठकले असार 24 गते नेपाल चीन सीमानामा बग्ने लिन्दी खोलामा पानीको बहाव बढ़ी भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिको निरीक्षण गर्नुभएको छ। वहाँले असार 32 र साउन 1 गते स्याप्रुवेसी टिमुरे यार्ड ऐतिहासिक रसवागढ़ी तथा रसवागढ़ी नाकामा बाढ़ीले पुर्याएको क्षतिको अवलोकन गर्नुभई जिल्ला स्थित अन्य सुरक्षा निकायका प्रमुख जनप्रतिनिधि भन्सार प्रमुखसँग बाढ़ीले पुर्याएको क्षति तथा खोज उद्धार सम्बन्धमा सलफल गरी जानकारी लिनुभएको थियो। पूर्वी पृतनापति उपरथी श्री गौरव कुमार केसीले साउन 3 गते नम्बर 18 वाहिनी अड्डा र साउन 4 गते रणभीम गढ़को निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले उक्त युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति क्वार्टर गार्ड तथा पेरिमिटरको निरीक्षण गरी सकल दर्जालाई सम्बोधन गर्नुभयो। उपत्यका पृतनापति उपरथी श्री रविन्द्र खत्रीले साउन 9 गते रणशेरगढ़ साउन 7 गते कालीबक्सगढ़ इन्जिनियर्स र रणचण्डीगढ़ तथा साउन 6 गते रणभैरवगढ़ र साउन 5 गते चन्दनाथगढ़को निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले गढ़को बन्दोबस्ती अपरेशन तयारी क्वार्टरगार्ड र पेरिमिटरको निरीक्षण गरी सकल दर्जालाई सम्बोधन गर्नुभयो। पश्चिम एयरबेसले साउन 6 गते जटिल प्रसूति समस्यामा परेकी एक महिलाको हवाई उद्धार गरेको छ। बेसले रूकुम पश्चिम जिल्ला मुसिकोट नगरपालिका 5 की 36 वर्षीय अस्मिता रावललाई उद्धार गरी सुर्खेत स्थित प्रदेश अस्पताल पुर्याएको हो। मध्य एयरबेसले साउन 5 गते सुत्केरी र नवजात शिशुको हवाई उद्धार गरेको छ। बेसले खोटाङ जिल्ला रूपाकोट मजुवागढ़ी नगरपालिका अछारकी जानुका खत्री र मुटुमा समस्या देखिएका उनको नवजात शिशुको उद्धार गरी काठमाडौँ पुर्याएको हो। रणभीमगढ़ अन्तर्गतको सुरक्षा गुलमा ऐसेलु खर्कले साउन 7 गते खोटाङ जिल्ला ऐसेलु खर्क गाउँपालिका 3 बिहीबारेमा पहिरोबाट जोखिममा परेका घर सुरक्षित राख्न सहयोग गरेको छ। गाउँपालिकासँगको समन्वयमा गुल्माबाट खटिएको टोलीले आवश्यक सामग्रीहरू सुरक्षित ठाउँमा सार्न र घर सुरक्षित राख्न टाटपोलिन प्राप्त सामग्री प्रयोग गर्नुका साथै जमीको पानीलाई पाइपको सहायताले व्यवस्थापन गरेको थियो। वीरेन्द्र अस्पतालबाट खटिएको डाक्टर अधिकृत सहितको टोलीले पशुपति मन्दिर परिसरमा साउन 5 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। अस्पतालले साउन महिनाको सोमबार पशुपतिमा लाग्ने मेलामा सहभागी हुने दर्शनार्थीलाई लक्षित गरी शिविर सञ्चालन गरेको हो। शिविरमा महिला 170 र पुरूष 130 गरी 300 जना दर्शनार्थीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको थियो। नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: काठमाडौँ स्थित नेपाली सेना स्वास्थ्य विज्ञान महाविद्यालयमा शैक्षिक सत्र 2082-83 को लागि प्रमाण पत्र डिप्लोमा तहका विभिन्न शैक्षिक विधाहरूमा विद्यार्थी भर्नाको लागि दरखास्त आह्वान गरिएको छ।
3: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTBTबाट सम्बन्धन प्राप्त नेपाली सेना स्वास्थ्य विज्ञान महाविद्यालयमा सामान्य चिकित्सा, फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी, फिजियोथेरापी र नर्सिङ कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि आवेदन दिन सकिनेछ।
4: योग्यता पुगेका बहालवाला तथा भूतपूर्व सैनिक तथा गैर सैनिकका इच्छुक सन्ततिहरूले साउन 26 गतेसम्म CTEBT परिषदको वेबसाइट CTEBTExam.org.np मा दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: विस्तृत जानकारीको लागि 01-48-81-635 मा सम्पर्क गर्न वा साउन 5 गतेको गोर्खा पत्र राष्ट्रिय दैनिक खेल्न सक्नुहुनेछ।
5: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 157, मैथिली भाषामा 33, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशैभरका 210 एफएम स्टेशनहरूबाट विभिन्न वार तथा समयमा सुन्दै आउनुभएको छ। त्यस्तै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा पनि सुन्न सक्नुहुनेछ। अब प्रस्तुत गर्दैछौ मानसिक स्वास्थ्य सचेतना अभिवृद्धि नेपाली सेनाको प्रयास सम्बन्धी रेडियो कार्यक्रम।
6: विश्व स्वास्थ्य संगठनका अनुसार व्यक्ति स्वस्थ हुनका लागि शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक हिसाबले पनि पूर्ण तन्दुरुस्त हुनुपर्दछ। तर आम मानिसहरूले शारीरिक स्वास्थ्यलाई प्राथमिकतामा राखे पनि मानसिक र सामाजिक पक्षलाई कम महत्व दिने गरेको पाइन्छ। परिणामत व्यक्ति, समाज र राष्ट्र हुँदै विश्व स्वास्थ्यमै यसले नकारात्मक असर पार्दै आएको छ भने पछिल्लो समय सचेतना अभिवृद्धिका लागि प्रयास समेत हुँदै आएका छन्। यही प्रयासमा नेपाली सेना समेत जोडिँदै आएको छ।
7: यसै सन्दर्भमा साउन 4 गते जंगी अड्डामा मानसिक स्वास्थ्य हेरचाह सम्बन्धी सेमिनार आयोजना गरिएको छ। सोही सेमिनारलाई केन्द्रबिन्दुमा राख्दै आजको कार्यक्रममा हामी मानसिक स्वास्थ्यको महत्व सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार सुजना केसी
6: र म प्राविधिक जमादार देवी प्रसाद बराल।

0: लोकगायिका धनमाया तामाङको गीतले मानिस जहिले पनि तनाव व्यवस्थापनको खोजीमा रहने मनोविज्ञानलाई झल्काउँछ। तर उचित ठाउँ नभेटाउँदा समस्याले ठूलो रूप लिन सक्छ। त्यसैले मानसिक स्वास्थ्यका लागि समस्या पर्दा चुप लाग्ने होइन, खुल्ला रूपमा संवाद गर्ने संस्कारको विकास गर्नुपर्दछ। यही अवधारणामा नेपाली सेनाले साउन 4 गते मानसिक स्वास्थ्य हेरचाह सम्बन्धी सेमिनार आयोजना गरेको हो। कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै कार्यरथी उपरथी श्री विष्णु राउत:
1: सैनिक पेसा राष्ट्रप्रेम, अनुशासन र साहस र कर्तव्यले ओतप्रोत छ। सैनिक व्यक्तिहरूले विभिन्न विषम परिस्थितिहरूमा आफ्नो जिम्मेवारीलाई उत्कृष्ट ढंगले निर्वाह गर्दै आइरहेको कुरामा कसैको दुईमत छैन। तर यिनै गौरवपूर्ण जिम्मेवारीहरू वहनका क्रममा आफ्नो मानसिक स्वास्थ्यको हेरचाह गर्नु पनि उत्तिकै महत्वपूर्ण पक्षको रूपमा रहेको छ। विश्व स्वास्थ्य संगठनको सन् 2024 तथ्याङ्क अनुसार हरेक वर्ष अनुमानित 7 लाख व्यक्तिहरूले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्। आत्महत्याबाट ज्यान गुमाउने र आत्महत्याको प्रयास गर्ने व्यक्तिहरूमा करिब 90-95% मानसिक स्वास्थ्य समस्या पाइएको हुँदा यसले मानसिक स्वास्थ्यको गम्भीरतालाई दर्शाउँदछ। यस सेमिनारले मानसिक स्वास्थ्यको बारेमा रहेका नकारात्मक धारणाहरूलाई हटाउन मद्दत पुर्याउनुको साथै समस्या पर्दा चुप बस्ने होइन, खुल्ला रूपमा संवाद गर्ने संस्कारको विकास गर्न सकल दर्जा र आश्रित परिवारमा योगदान दिनेछ भन्नेमा म विश्वस्त छु।
2: मानसिक स्वास्थ्यको प्रभाव एउटा व्यक्तिसँग मात्रै सीमित रहँदैन, यसले बहुआयामिक र दूरगामी प्रभावहरू पारेको हुन्छ। बदलिदो जीवनशैली र थपिदो जिम्मेवारीले नेपाली समाज र नेपाली सेनालाई समेत प्रभावित पार्दै आएको छ। प्रसंगलाई सैनिकसँग जोडेर हेरौं। सैनिकहरू किन मानसिक स्वास्थ्यको जोखिममा रहेका छन् त? मनोवैज्ञानिक अध्ययन तथा परामर्श सभापति प्रमुख सेनानी श्री राजन बस्नेत:
3: हाल नेपाली समाज विभिन्न बहुआयामिक पक्षको दबावबाट गुजिरहेको छ र नेपाली समाजमा तनाव र मानसिक स्वास्थ्य समस्या पनि वृद्धि भइरहेको छ। हामी नेपाली सेना पनि यसै समाजका अभिन्न अङ्ग भएको कारणले हामी यस्ता समस्याहरूबाट अछुतो नरहेको हामी सबैलाई जानकारी नै छ। विश्वमा नै सैनिक पेसा अन्य पेसाको तुलनामा कठिन, जोखिमपूर्ण र तनावपूर्ण पेसामा मानिन्छ। यस पेसामा आफूभन्दा पहिला सेवालाई प्राथमिकता दिनुपर्ने, 24 घण्टा खटिनुपर्ने र विभिन्न भौगोलिक विकटता एवं विषम परिस्थितिहरूमा परिचालित भई विपद व्यवस्थापन, प्रकृति संरक्षण, विकास निर्माण, द्वन्द्वग्रस्त राष्ट्रहरूमा शान्ति स्थापना कार्य, सेरोमोनियल ड्युटी र मा खटिनुपर्ने हुँदा सकल दर्जाहरूमा उच्च तनावको अवस्थाहरूको सृजना भएको छ।
0: यिनै जोखिमलाई दृष्टिगत गरी नेपाली सेनाले सकल दर्जाको मानसिक र भावनात्मक स्वास्थ्यमा विशेष ध्यान दिएको छ। यसै सिलसिलामा साउन 4 गते सेमिनारको आयोजना गरी मानसिक स्वास्थ्यको हेरचाहका लागि सघन छलफल भएको हो। मानसिक स्वास्थ्य किन बिग्रन्छ त? वीरेन्द्र अस्पतालका मानसिक रोग विशेषज्ञ तथा क्लिनिकल रजिस्ट्रार प्राविधिक सहायक रथी डाक्टर श्री नम्रता रावल भन्नुहुन्छ:
4: सबभन्दा महत्वपूर्ण कारणहरू व्यक्तिगत कारण, यसमा चाहिँ नि मानसिक रोग हुनबाट उसलाई बचाउ गर्छ। अर्को तर्फ छ भने चाहिँ जो चाहिँ रिस्क फ्याक्टर हो, जोखिमपूर्ण कारणहरू र सुरक्षात्मक कारणहरू चाहिँ नि सामाजिक भावनात्मक सिट स्किल्सहरू छ भने कन्फिडेन्स, आत्मविश्वासहरू छ, राम्रो शारीरिक स्वास्थ्य छ, शारीरिक क्रियाकलापहरूमा एक्टिभ छ भनेपछि त्यो चाहिँ एउटा सुरक्षात्मक कारकहरू हो। भने जोखिमपूर्ण कारकहरू चाहिँ एउटा चाहिँ अनुवंशिक कारणहरू, फ्यामिलीमा वंशानुगत आउने चीजहरू हो, शिक्षाको कमी, त्यस्तै अस्वस्थ आहार, मोटोपन, निद्राको गडबडी, प्रसूति जटिलताहरू छ। र दोस्रो कारण भनेको पारिवारिक र सामाजिक कारकहरू। यसको लागि प्रोटेक्टिभ फ्याक्टरहरू भने चाहिँ जसको चाहिँ बाल्यकालहरूको हुर्काईमा चाहिँ सकारात्मक चीजहरू भएको छ, सोसियल सेक्युरिटी राम्रो छ, पोजिटिभ वेमा सामाजिक सञ्जालहरूको प्रयोग भएको छ, र जोखिमपूर्ण कारकहरू चाहिँ नि यो यौन दुर्व्यवहार, हिंसाहरू, पारिवारिक हिंसाहरू, द्वन्द पीड़ाहरू जो हामी सैनिक जीवनहरूमा चाहिँ फेस गरिरहन सक्नु परेको हुनसक्छ।
2: मानसिक समस्या आँखाले देखिँदैन, यो विचार, मनोभाव तथा संवेदनासँग सम्बन्धित हुन्छ, त्यसैले यसको उपचार पनि भावना र विश्वाससँग जोडिन्छ। सेमिनारमा प्राविधिक सहायक रथी डाक्टर श्री नम्रता रावलले अदृश्य संघर्ष नेपाली सेनाका सैनिकहरूको मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरूको औपचारिक सम्बोधन विषयमा गरेको प्रस्तुतिकरणले पनि यस्तै आवश्यकता दर्शाउँछ।
4: कुनै पनि रोगलाई शारीरिक होस्, मानसिक रोग होस्, त्यसको लागि यो 4 स्टेप एकदमै इम्पोर्टेन्ट छ: स्वास्थ्य प्रमोशन या प्रवर्धन, स्वास्थ्य रोकथाम प्रिभेन्सन, उपचार ट्रिटमेन्ट एण्ड रिकभरी जो रिहेबिलिटेसन पार्ट छ। यो 4 परिपूरक हुनुपर्छ। रोगलाई उत्पत्ति हुन नदिन प्रिभेन्ट गर्न चाहिँ नि हामीले प्रमोसन एन्ड प्रिभेन्सन दुईटामा चाहिँ नि हामीले धेरै नै ध्यान दिनुपर्छ। कुनै पनि हामीले निर्देशक सिद्धान्त आउनुभन्दा पहिले त हाम्रो कमिटमेन्ट हुन जरुरी छ र यो तीन कमिटमेन्ट मैले एकदमै मुख्य देख्छु र अर्को चाहिँ यो अवेरनेस क्याम्पेनहरू जो अघि पनि मैले हाइलाइट गरिसकेको छु त्यसमा पनि एकदमै हामीले ध्यान दिनुपर्छ। तेस्रो एक्सेस टु सर्भिस सेवामा पहुँच, समस्या त छ तर समस्या भएर त्यसमा पहुँच पुर्याउन सक्नु चाहिँ एउटा गाइडिङ प्रिन्सिपलको एकदमै महत्वपूर्ण चीज हो। अर्को भन्दाखेरि चाहिँ एउटा कल्चरली सेन्सिटिभ अप्रोच, हाम्रो संस्कृतिसँग मिल्दो जुल्दो खाने किसिमको, जस्तो हाम्रो योग ध्यानहरू त हिन्दू कल्चरबाटै आएको, हाम्रो म्याक्सिमम फौज पनि हिन्दू नै छ, हामी त्यहीमा विश्वास राख्छौँ भनेपछि त्यो धर्म संस्कारलाई नै हामीले चाहिँ नि फोकस गरेर गाइडिङ प्रिन्सिपल बनाउँदा चाहिँ त्यो चाहिँ सक्सेस हुने सम्भावना धेरै हुन्छ। र अर्को चाहिँ नि पियर सपोर्ट, यो आर्मीमा बडी सिस्टम भन्ने छँदैछ जहिले पनि, यसलाई चाहिँ अझ हामीले चाहिँ प्रभावकारी रूपमा बढाउनलाई चाहिँ जरुरी छ।
0: सैनिकहरूमा मानसिक समस्याको कारण व्यक्ति अनुसार फरक हुन सक्छ। त्यसको व्यवस्थापनको लागि उसको परिवार, कार्यक्षेत्रका कमाण्डर लगायत संस्थागत भूमिका रहन्छ। यही दायित्वबोध गराउन र जवाबदेही बनाउन नेपाली सेनाले मानसिक स्वास्थ्य हेरचाह सम्बन्धी अवधारणा ल्याएको हो। साउन 4 गते आयोजित सेमिनारमा गरिएको अन्तर्क्रियाले समेत यस्तै झल्को दिन्छ।
5: जब डिप्रेसन सुरु हुन्छ उसलाई चाहिँ केही समय यहाँ राखेर औषधि चलाउँछ अनि औषधि चलाएपछि प्रायः त्यो मान्छे यहीँ बस्न खोज्छ किनभने यहाँ धेरै मान्छे भयो नि उसले काउन्सिलिङ पाउने भयो उसको ट्रिटमेन्टहरू परिवारहरू यहीँ हुने भए भएर उसले अलिकति राम्रो केयर पाउने हुन्छ तर सर्टन टाइम पछि त्यो मान्छे चाहिँ बटालियनमा फर्किन्छ र अब त्यो औषधि लिइसकेको मान्छे त्यो फिट फर ड्युटी हो कि होइन भन्ने मेरो चाहिँ प्रश्न हो।
4: रिइन्टिग्रेसन भन्छौँ नि इनिसियल ट्रिटमेन्ट त्यसपछि रिहेबिलिटेसनको फेज आएको छ केही समय उसलाई हामीले हेरेर नजिकको युनिटहरूमा अट्याच गरेर गए त्यसपछि त उसले जानु पर्ने त हि ह्याज टु गेट ब्याक टु हिज युनिट होइन त्यहाँ उसले आफ्नो साथीसँगी युनिटमा आफ्नो नर्मेसीमा गएर आफ्नो नर्मल ड्युटीहरू नै गर्न हामीले चाहिँ त्यस्तो वातावरण चाहिँ हामीले बनाउनै पर्छ जो उपचार पश्चात जो युनिटहरूमा त्यहाँ चाहिँ एकदमै सद्भाव कमान्डर्सहरूले एकदमै बुझ्ने र उसलाई चाहिँ एउटा बोझ भन्दा पनि उसलाई चाहिँ एउटा आत्मीय सम्मान दिएर चाहिँ उसलाई राख्न उपचार गराउन उसलाई इन्करेज गर्ने म आत्मनिर्भर बढाउन गर्ने कामहरू गर्न सक्यो भने चाहिँ नि सबैलाई कल्याण चाहिँ हुन्छ।
2: विश्वमा हरेक 8 मानिस मध्ये 1 मानसिक समस्या भएको पाइन्छ। त्यसमध्ये 71% उपचारबाट वञ्चित रहेका छन्। यस्तै नेपालको परिप्रेक्ष्यमा 10% व्यक्तिमा आफ्नो जीवनकालमा कुनै पनि मानसिक रोग भएकोमा 3% अवसाद देखिएको छ। चिन्ता विकार सम्बन्धी समस्या 3% देखिएको छ। त्यस्तै आत्महत्याको विचारहरू 6.5% रहेको देखिन्छ। मानसिक स्वास्थ्य समस्याको दर बढ्दै गर्दा सैनिक व्यक्तिहरूको मानसिक अवस्थालाई सन्तुलित राख्न र त्यस्ता जोखिम न्यूनीकरणको लागि नेपाली सेनाले के प्रयास गरेको छ त? मानसिक रोग विशेषज्ञ तथा क्लिनिकल रजिस्ट्रार प्राविधिक सहायकरथी डाक्टर श्री नम्रता रावल भन्नुहुन्छ,
4: हामीले न्यूनीकरण गर्नलाई एउटा मेन्टल हेल्थ अवेरनेस एण्ड सुसाइड प्रिभेन्सन भनेर एउटा अभियान शुरू गरेको थियो र त्यति बेला हामीले फिजिकली गएर कक्षा सञ्चालन गरिएका थियौं। त्यति बेला प्रत्यक्ष भएको कारणले गर्दा करिब 2152 जना उहाँहरू लाभान्वित हुनु भएको थियो र दोस्रो वर्ष जो अलि दुर्गम ठाउँहरूमा आउन नसक्ने मान्छेहरूलाई चाहिँ भर्चुअली हामीले सहभागी गराएर चाहिँ नि हामीले लिँदाखेरि यो नम्बर बढेको हो र तेस्रो वर्षमा गएर मोडालिटी चेन्ज गर्यौं। प्राइमेरी साइकियाट्रिक ट्रिटमेन्ट मोड्युल एउटा मेन्टल हेल्थ क्याप जस्तो किसिमको प्रोग्राम चाहिँ हामीले लन्च गर्यौं जसमा चाहिँ हामीले प्रिजनाको अन्तर्गतका जति पनि मेडिकल अफिसर्सहरू छ उहाँहरूलाई 2 तालिम दियौं जसमा कि उहाँहरूले गएर भविष्यमा आफ्नो एओआरको अन्तर्गतको दुर्गम ठाउँहरूमा गएर पनि र टाइम टाइममा चाहिँ उहाँहरूले यो क्लासहरू लिन सक्ने क्षमता उहाँहरूको वृद्धि गर्यौं।
0: सेमिनारमा नेपाली सेनामा कार्यस्थलको मानसिक स्वास्थ्य, सजगता, सहयोग र सशक्तिकरण विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको थियो। छलफल तथा अन्तर्क्रियामा सहजकर्ताको रूपमा उपरथी श्री आशबहादुर तामाङ पीएचडी अवकाश प्राप्त, वीरेन्द्र अस्पतालका मानसिक रोग विशेषज्ञ प्राविधिक सहायकरथी डाक्टर श्री नम्रता रावल, सैनिक अभियोजन निर्देशक प्राण सहायकरथी श्री इभिता राणा, पाटन एकेडेमी अफ हेल्थ साइन्सका निर्देशक प्राध्यापक डाक्टर श्री रवि साक्य र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका क्लिनिकल साइकोलोजिस्ट श्री सुरज साक्य प्यानलिस्टको रूपमा सहभागी हुनुहुन्थ्यो।
6: आजको मुख्य एजेन्डा भनेको खास गरी मानसिक स्वास्थ्य हेरचाह सम्बन्धी एक दिने दिवस अन्तर्गत प्यानल डिस्कसन कार्यक्षेत्रमा मानसिक स्वास्थ्य सम्बन्धी रहेको छ। यसलाई कसरी सचेत गर्न सकिन्छ, सहयोग गर्न सकिन्छ र सशक्तिकरण गर्न सकिन्छ भन्ने मुख्य एजेन्डा रहेको छ।
2: मानसिक स्वास्थ्यमा असर पार्ने कारणहरू र समाधानका उपायहरूका बारेमा छलफल गर्नु सेमिनारको उद्देश्य थियो। यसै सन्दर्भमा मानसिक स्वास्थ्यमा कार्यस्थलको वातावरणको भूमिका के हुन्छ त पाटन एकेडेमी अफ हेल्थ साइन्सका निर्देशक प्राध्यापक डाक्टर श्री रवि साक्य भन्नुहुन्छ।
7: कार्यस्थलमा कस्तो कस्तो वातावरण हो भने मान्छे बढी मानसिक रोगी हुन सक्छन् भन्ने कुरामा एउटा त कामको प्रकृति एकदमै डिमान्डिङ छ, वर्कलोड यति धेरै छ कि उसले गर्नै सक्दैन र त्यसको ठिक उल्टा एक्सट्रिममा चाहिँ यदि वर्कलोड नै छैन, एकदमै सानो काम छ, उसलाई सन्तुष्टै नहुने त्यो किसिमको वर्कको लोडको कुरा आयो र त्यसै अब एकदमै अनप्रेडिक्टेबल बेला नको बेला काम गर्नुपर्छ, रेस्ट गर्ने पनि टाइम छैन, उसको कुनै पनि सामाजिक जीवन पनि चलाउन पाएको छैन र त्यसै गरी त्यो रोगमा कस्तो किसिमको उसको एक्सपोजर छ, जस्तै त्यो आघात हुने, त्यसै गरी चाहिँ त्यहाँ एकदमै विषम परिस्थितिहरूमा काम गर्नुपर्ने र त्यसै गरी एकदम आइसोलेटेड भएर एकदम यो जुन ठाउँ पनि एकदम दुर्गममा कोही मान्छेसँग कन्ट्याक्टै नहुने अथवा चाहिँ एकदमै होस्टाइल इन्भाइरोमेन्टमा काम गरिराख्नुपर्ने त्यो भयो र ट्रमाहरूले गर्दाखेरि पनि उनीहरूलाई रोग हुन्छ हुँदैन भन्ने कुराहरू छ। त्यस बाहेक एकदमै महत्वपूर्ण कुरा हामी सबैले बुझेको कुरा चाहिँ त्यो वर्किङ इन्भाइरोमेन्ट त्यहाँ त्यो वातावरण कस्तो छ, आफ्नो कलिग्सहरूसँगको सम्बन्धहरू कतिको छ छैन र त्यसै गरी कलिग्स एवं अर्गनाइजेसनले कतिको सपोर्ट गर्छ गर्दैन यो कुराहरूले पनि धेरै नै फरक पर्छ।
0: मानसिक स्वास्थ्यका लागि मनोपरामर्श थप विकल्प हो। मनोपरामर्शले समस्याको जरूसम्म पुगेर समाधान पहिल्याउने प्रयास गर्दछ। मानसिक समस्यामा परेकाहरूलाई उचित परामर्शले कसरी काम गर्छ त त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका क्लिनिकल साइकोलोजिस्ट श्री सुरज साक्य सुझाव दिँदै भन्नुहुन्छ।
8: काउन्सिलिङ भनेको चाहिँ साँच्चैकै के हो त भन्दा अगाडिको व्यक्तिलाई उसको ठाउँबाट सुनेर बुझिदिने एउटा कला हो जुन संसारमा साह्रै गाह्रो छ। काउन्सिलिङ भनेको चाहिँ उसलाई उसको ठाउँबाट सुन्नको लागि त कहिले काहीँ चाहिँ अब तपाईँले त्यो जरुरी छ भनेर अर्को व्यक्तिलाई चाहिँ लगाइदिँदा चाहिँ उसलाई बढी सजिलो हुन्छ। लुक लिसन एन्ड लिङ्क भन्छौँ हामी, हेर्छौँ के समस्या छ कि अनि त्यसपछि सुन्छौ सकिन्छ आफ्नो लेभलबाट अनि त्यसपछि लिङ्क गर्नु नै सबभन्दा ठुलो उपचार हो कि उसलाई चाहिँ सही ठाउँमा चाहिँ लिङ्केज गरिदिने होला मैले चाहिँ सो लागेको। अनि अर्को भनेको चाहिँ अब तनाव व्यवस्थापन कस कसले कसरी कसरी गर्दो रहेछ, रिस्क व्यवस्थापन कसरी गर्दो रहेछ, यो चाहिँ खुल्ला रूपमा चाहिँ समय समयमा छलफल गर्यौं भने पनि आफूभित्र भएको कुराहरू एकअर्कासँग आदान प्रदान हुन पाइन्छ होला।
2: नेपाली सेनाले सैनिकहरूको मानसिक स्वास्थ्य व्यवस्थापनको लागि समय समयमा मनोचिकित्सकहरूबाट उपचार तथा परामर्श सेवा दिनुको साथै शारीरिक व्यायाम, ध्यान र योग सञ्चालन गर्दै आएको छ। यसका साथै सैनिक मनोचिकित्सकहरूबाट मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन सम्बन्धी कक्षा सञ्चालन भइरहेका छन्। त्यस्तै सैनिक पण्डितहरूबाट समय समयमा अभिप्रेरणात्मक कक्षाहरू समेत सञ्चालन भइरहेका छन्। सेनाको यस्तो प्रयास बारे सैनिक अभियोजन निर्देशक प्राज सायक्रथी श्री इविता राणा भन्नुहुन्छ।
9: कुनै पनि मेन्टल इलनेस भएको मान्छेहरूलाई चाहिँ समाजमा पुनर्स्थापना कसरी गर्ने भन्ने कुरा चाहिँ व्यवस्था गर्नु पर्दछ भनेर चाहिँ यो जनस्वास्थ्य ऐनले चाहिँ व्यवस्था गरेको चाहिँ देखिन्छ। त्यसै गरी अर्को रूपमा चाहिँ यो मानसिक स्वास्थ्य नीति 2053 चाहिँ आएको चाहिँ देखिन्छ, जसमा चाहिँ मानसिक स्वास्थ्यलाई चाहिँ ग्रामीण तथा दुर्गम स्थानहरूमा पनि चाहिँ यसको व्यवस्था रहेको छ भने गुणस्तरीय उपचारको पनि दिनु पर्दछ भनेर चाहिँ उल्लेख गरेको देखिन्छ। र यसै पनि पुनर्स्थापना केन्द्रहरू चाहिँ स्ट्याब्लिस गरेर चाहिँ उनीहरूलाई रिहेबिलिटेट गर्नु पर्दछ भन्ने सम्बन्धमा चाहिँ एकदम प्राइमरीले नै उनीहरूले चाहिँ जोड दिएको चाहिँ देखिन्छ।
0: नेपाली सेनाका सकल दर्जाको मानसिक स्वास्थ्य सम्बन्धी समस्या र समाधानमा केन्द्रित हुनु सेमिनारको विशेषता बनेको छ। सेमिनारले मानसिक स्वास्थ्यका लागि सजगता सबैभन्दा ठूलो उपचार भन्ने ज्ञान दिलाएको छ। यस्तै आफू र आफ्ना सहकर्मीहरूलाई समेत सचेत गराउन झकझक्याएको छ। यस्तै अवधारणा राख्नेहरू मध्ये हुनुहुन्छ जमदार सन्तोष कुमार पुजारा र जवान नवराज श्रेष्ठ।
10: यो एकदम गर्नुपर्ने जस्तो लागिरहेको छ मलाई चाहिँ, किनभने यो चाहिँ एक दुई महिना भए पनि बेला बेला चाहिँ यो सेमिनार गोष्ठी चाहिँ गर्नुपर्ने र सचेतनामूलक चाहिँ यहाँ मात्रै होइन सबै युनिटहरूमा चाहिँ गर्नुपर्ने जस्तो देखिन्छ। यो कार्यक्रममा मैले केही थिङ्किङ गरेर मैले पनि अब आफ्नो भन्दा तल्लो तहका पनि उसमा रोल कल परेडमा मैले आफ्नो इभेन्टमा गएर पनि जानकारी गराउँछु प्लस यसको चाहिँ बावजुद चाहिँ मैले फ्यामिलीसँग पनि सेयर गर्न सक्छु कुनै पनि उसमा राम्रो लागेको छ।
11: आजको सेमिनारमा सहभागी हुन पाउँदा धेरै कुराहरू सिक्न पाइयो र देख्न पाइयो धेरै कुराहरू अनुभव गर्न पाइयो जस्तो लागिरहेछ। यसले चाहिँ हाम्रो सैनिक जीवनमा आफ्नो युनिटहरूमा चाहिँ यसले हुने जवानहरूलाई चाहिँ मानसिक स्वास्थ्यको चाहिँ धेरै कुराहरूमा चाहिँ सहयोग गर्छ जसले गर्दा मानसिक तनाव चाहिँ अलिक कम हुने हुन्छ।
2: मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरू लुकाउँदा यसले व्यक्ति र संस्थालाई नै हानि पुर्याउँछ। सामूहिक जीवनशैली सैनिक जीवनको चरित्र भएकोले मानसिक समस्यामा रहेका सहकर्मीहरूलाई हौसला प्रदान गर्नुपर्दछ। यस्तै दायित्व बोध गराउन सक्नु नेपाली सेनाको सफलता भएको ठान्नुहुन्छ सेनानी श्री हेमन्त सिंह र गुड्डा सानुबाबु तिमल सिन्हा।
12: धेरै ठूलो फाइदा बुझ्छ नि यसले किनभने यहाँबाट जुन जुन हामीले जे जे सिक्यो नि यो गरेर आफ्नो त्यो हिँड्ने सबैले युज हुन्छ मानिसले हुँदैन अलिकति त्यो हौसला दिने बाटो हरेक कुरा थाहा पनि त त्यसले गर्दा मान्छेले धेरै सहज हुन्छ रोग हुन्छ रोग लागेको मान्छेले अनेक तर बोल्नु हुन्न उसलाई त्यो जसरी हुन्छ त्यसलाई मनोबल हौसला दिएर त्यसलाई अझ सहज तरिकाले सबैले त्यसलाई माया गर्नुपर्छ जस्तो लाग्छ। धेरै ठूलो फाइदा बुझ्छ यसले किनभने यहाँबाट जुन जुन हामीले जे जे सिक्यौँ नि यो गरेर आफ्नो त्यो हिँड्ने सबैले युज हुन्छ यस्तो युज हुन्छ मान्छेले हुँदैन अलिकति त्यो हौसला दिने बाटो हरेक कुरा थाहा पनि त त्यसले गर्दा मान्छेले धेरै सहज हुन्छ त्यो होइन रोग हुन जसलाई पनि लागिहाल्छ रोग लागेको मान्छेले अनेक तर बोल्नु हुन्न उसलाई त्यो जसरी हुन्छ त्यसलाई मनोबल हौसला दिएर त्यसलाई अझ सहज तरिकाले सबैले त्यसलाई माया गर्नुपर्छ जस्तो लाग्छ।
0: नेपाली सेनाले मानसिक स्वास्थ्य सेवामा सहज सुलभ र समान पहुँचको व्यवस्था गरेको छ। विश्वमै समस्या बन्दै गएको तनाव व्यवस्थापनका लागि नेपाली सेनामा समेत प्रयास भइरहेका छन्। यसै सिलसिलामा तनाव व्यवस्थापन कसरी गर्ने सुझाव दिँदै वीरेन्द्र अस्पतालका साइकोलोजिस्ट सेनानी डाक्टर श्री भरत खड्का
13: वास्तवमा भन्दाखेरि मानसिक रोगको तीनटा पाटो हुन्छ। एउटा सुरुमा प्रिभेन्टिभ पाटो र जुन ट्रिटमेन्ट पाटो र रिहेबिलिटेटिभ पाटो। प्रिभेन्टिभ पाटोमा हामीले व्यक्ति वस्तु र परिस्थिति जस्तो भए पनि हामीले आफूले आफैलाई कसरी सक्षम राख्न सक्छौ तनाव आएको बेलामा हामी कसरी न हडबडाइकन नडराइकन सामना गर्न सक्ने एउटा खुबी डेभलप गर्न सक्छौ त्यो नै सक्षम मानसिक क्षमता हो र त्यो क्षमता डेभलप गर्न अहिलेको जेनेरेसन सेनामा होस् हरेक क्षेत्रमा हामीले तनाव एकदम गाह्रो गरिरहेको हुन्छौँ यसले चाहिँ हामीलाई ठूलो एउटा आयाम ठूलो एउटा मौका दिनेछ।
2: चेन अफ कमाण्डमा चल्ने सैनिक संगठनमा युनिट पतिहरू अभिभावकको भूमिकामा रहन्छन् त्यसैले आफ्नो

0: नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सोलेफिम 101.2 MHz बाट देश का विभिन्न भाग www.solefim.com बाट संसार भर एक साथ प्रसारण भइरहेको साँझ 7 बजी को सोलो समाचार लिएर आइपुग्यौं सरस्वती पुरीसँगै अंजु कार्की। सोलुखुममा वन्यजन्तुको त्रास र डढेलो नियन्त्रण बारे सरकारवाला बीच छलफल। सोलुखुममा खुल्ला सुनियर तथा जिल्ला स्तरीय जुनियर स्नोकर प्रतियोगिता शुरू। एउटै स्टेशनमा लाप्रा काटेर जुना सुगर माथाको चुचुरोमा गाउँका कुल आरोही 17 पुगे। खुम्बु पासुङ लामु गाउँपालिकामा छैटौं इन्दोर्जी शेर्पा स्मृति गोल्ड कप भलिबल प्रतियोगिता हुँदै। साउदी राजकुमारलाई पर्यटन मन्त्रीले देश सगरमाथा आरोहणको प्रमाण पत्र। कोशीमा बाल विवाहको 38 सूचना दर्ता। मोरङमा सबैभन्दा बढ़ी कोशी प्रदेशमा बेरोजगार बढ्दो।
1: कार्यसूचीमा नै प्रवेशमा गरी राष्ट्रिय सभा बैठक स्थगित। तत्काल नेतृत्व नछाड्ने ओलीको घोषणा। नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात गर्नुपर्ने सभापति लामी छानेको भनाई।
0: कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण। रूसद्वारा युक्रेनमा हवाई आक्रमण। 22 जनाको ज्यान गयो। 138 जना घाइते।
1: र 7 महिला च्याम्पियनसिपको सेमी फाइनलबाटै बाहिरियो नेपाल।
2: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले हैरान बनायो। मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला।
3: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हाम्रै औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हाम्रै औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी अरू सँगै जाउँ।
4: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98434986952, 98247718, 98443049696 र 98613374। आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: सोलुखुममा वन क्षेत्रको संरक्षण, वन्यजन्तुको बढ़दो जोखिम र पर्याप्त संकटको चुनौतीलाई सम्बोधन गर्न सरकारवाला बीच छलफल भएको छ। प्रदेश वन विकास तथा जडीबुटी प्रबन्धन कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालयको आयोजनामा आज बेलुका विशेष छलफल तथा अन्तोक्रिया कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा वनको दिगो व्यवस्थापन, वन गढिलो नियन्त्रण तथा कार्यालयको सेवा प्रभारलाई कसरी चुस्त बनाउन सकिन्छ भन्ने विषयमा समीक्षा गरिएको थियो। जिल्लामा पछिल्लो समय वन्यजन्तुका आतंक र पर्या सुरक्षा मुख्य चुनौतीका रूपमा देखा परेको कार्यक्रममा सहभागीहरूले औंल्याएका छन्। विशेष गरी स्थानीय जनप्रतिनिधिले वन्यजन्तुका कारण नागरिकले बेहोर्नु परेको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै यसको दीर्घकालीन न्यूनीकरणका लागि ठोस कार्यक्रम र बजेटको व्यवस्था गर्न माग गरेका छन्। वन्यजन्तुको आक्रमण र क्षति रोक्न वन कार्यालयले अग्रसरता लिनुपर्नेमा उनीहरूको जोड़ छ। कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधिले जिल्लामा भालु र चितुवाको त्रास निकै अधिकर उनीहरूलाई नियन्त्रण नलिन आवश्यक पर्ने आधुनिक उपकरण र स्रोत साधनको चरम अभाव रहेको यथार्थ प्रस्तुत गरेका छन्। वन्यजन्तु नियन्त्रण मात्र नभई हिउँदमा हुने आगलागी र दधेलोको घटनामा समेत पर्याप्त प्राविधिक अभावका कारण कार्यक्षेत्रमा खटिन शास्ति हुने गरेको उनीहरूको भनाइ छ। यस्तै संसारकर्मीले वन विनाश र गढ़ीलुका घटनामा मानवीय लापरवाही मुख्य कारण रहेको उल्लेख गर्दै कानूनी दायराको कमजोरीमाथि प्रश्न उठाएका छन्। पर्याप्त सम्पादनमाथि क्षति पुर्याउने र पर्यापराधमा संलग्न दोषीहरूलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन नसक्दा यस्ता घटनाहरू पटक पटक दोहोरिन सक्ने उनीहरूले बताएका थिए। जनप्रतिनिधि सुरक्षाकर्मी र संसारकर्मीबाट आएको समस्या सुझावहरू वन कार्यालयले गम्भीरतापूर्वक लिएको उल्लेख गरेको छ। डिभिजन वन कार्यालयका प्रतिनिधिले समस्यामा उठेका संवेदनशील सवाल, स्रोत साधनको माग र कानूनी जटिलताका विषयलाई सम्बोधनका लागि तत्कालै सम्बन्धित मन्त्रालयसम्म पुर्याउने प्रतिबद्धता जनाएका छन्।
1: सोलुखुम्बुको सल्लेरी स्थित तीनकुनेमा भएको एभरेस्ट स्नोकर हाउसमा खुल्ला सुनियर तथा सोलुखुम्बु जिल्ला स्तरीय जुनियर स्नोकर प्रतियोगिता 2083 शुरू भएको छ। एभरेस्ट स्नोकर हाउसको आयोजना तथा सोलु दुधकुण्ड नगरपालिकाको प्रायोजनमा उक्त प्रतियोगिता शुरू भएको हो। प्रतियोगिताको औपचारिक उद्घाटन सोलु दुधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धी माया तामाङले बुधबार रिबन काटेर गर्नुभएको थियो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि तामाङले वर्तमान समयमा युवा पुस्ता सामाजिक सञ्जालमा धेरै व्यस्त रहने गरेकाले उनीहरूलाई सृजनशील र शारीरिक रूपमा सक्रिय राख्न यो खेल निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ।
5: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिकामा वडा नम्बर 4, वडा नम्बर 5, वडा नम्बर 6 लगायत धेरैवटा ठाउँमा हामीले स्नोकर हाउसहरू देखिआएका छौँ र युवाहरू यो खेलप्रति निकै आकर्षित भएको हामीले पनि महसुस गरेका छौँ। साथै भन्नुपर्छ अहिलेको युवा हाम्रै छोराछोरीहरू हामी आफैले भनौँ न अहिले धेरै यो मोबाइलप्रति तपाईँहरू आकर्षण धेरै बढिरहेको र हामी मोबाइललाई आफ्नो साथीको रूपमा पनि हामीले प्रयोग गरेको देख्दै गर्दा यो स्नोकरले युवा साथीहरूलाई त्यतातिर पनि एउटा अनुशासित भएर खेल्नुपर्छ। यो खेल हेर्दै गर्दा मलाई कुविलाको याद आउँछ, यो स्नोकर गेम भनेको चाहिँ एकदमै अनुशासित भएर यो गेमको ड्रेसहरू हेर्दा चाहिँ मलाई सबैभन्दा एकदमै पर्फेक्ट खालको एकदमै राम्रो यो गेममा खेल्दै गर्नुहुँदा उहाँहरूको ड्रेसले नै यो गेमलाई चाहिँ आकर्षित गराउँदो रहेछ भन्ने चाहिँ मलाई त्यो बेला पनि याद आएको थियो र आज जुन एसिडी यहाँ उपस्थित हुनुहुन्छ उहाँले जुन ड्रेस लाउनु भएर यहाँ आउनु भएको छ, भोलि अहिले खेलाडीहरू पनि पक्कै पनि त्यस्तै स्मार्ट खालको ड्रेसमा यो गेममा सहभागी हुनुहुने रहेछ। मैले
1: त्यस्तै कार्यक्रममा बोल्दै सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 4 वडा अध्यक्ष युवा तामाङले सोलुखुम्बुको खेल क्षेत्रको विकासका लागि आगामी दिनमा सोलुखुम्बुमा राष्ट्रिय स्तरको स्नोकर प्रतियोगिता आयोजना गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो। अनुमानित 8 लाख रूपियाँको बजेटमा आयोजना गरिएको यस प्रतियोगितामा सिनियर र जिल्ला स्तरीय जुनियर गरी दुई छुट्टा छुट्टै विधामा प्रतिस्पर्धा भइरहेको छ। आयोजकका अनुसार प्रतियोगितामा काठमाडौँ, सिन्धुली, ओखलढुङ्गा, उदयपुर र आयोजक सोलुखुम्बु जिल्लाका खेलाड़ीहरूले सहभागिता जनाएका छन्। प्रतियोगिता अन्तर्गत सिनियरतर्फ 16 र जुनियरतर्फ 64 खेलाड़ीहरू सहभागी रहेका छन्। सबै खेलहरू बेस्ट अफ 5 नकआउटको नियमका आधारमा खेलाइँदैछ। खेलमा सहभागी हुनका लागि आयोजकले सिनियरतर्फ 3,000 रूपियाँ र जुनियरतर्फ 1,000 रूपियाँ दर्ता शुल्क निर्धारण गरेको जनाएको छ। प्रतियोगिताको सिनियरतर्फ प्रथम हुने खेलाड़ीले 50,000 रूपियाँ, द्वितीय हुनेले 25,000 रूपियाँ र तृतीय हुनेले मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। यसै गरी जुनियरतर्फ प्रथम स्थानलाई हासिल गर्ने खेलाड़ीले नगद 30,000 रूपियाँ, द्वितीय हुनेले 15,000 रूपियाँ र तृतीय हुनेले 7,500 रूपियाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन्। यसका साथै दुवै विधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीहरूलाई हाई ब्रेकर अवार्डबाट सम्मानित गरिनेछ, जसमा सिनियरतर्फ 8,000 रूपियाँ र जुनियरतर्फ 5,000 रूपियाँ नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ। उक्त प्रतियोगिता जेठ 27 गतेसम्म सञ्चालन हुने जनाइएको छ।
0: गोर्खाको धार्से गाउँपालिका चार लाटाका 17 जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलता पूर्वक आरोहण गरेका छन्। यस सिजनमा मात्रै लाप्रकका 13 जनाले सगरमाथाको सफल आरोहण गरेको जानकारी। 10 पटक सगरमाथाको सफल आरोहण गर्नुभएका कीर्तिमानी आर्वी पूर्ण बहादुर गुरूङले जानकारी दिनुभएको छ। यो वर्ष लाप्रकका पूर्वबहादुर गुरूङले 10 पटक सगरमाथाको सफल आरोहण गर्नु भएको हो। यस्तै सुमन गुरूङले यस वर्ष सहित 8 पटक, इमान गुरूङले यस वर्ष सहित 7 पटक र रामबहादुर गुरूङले यो वर्ष सहित 4 पटक सगरमाथाको सफल आरोहण गरिसक्नु भएको छ। लाप्रकै संगीत गुरूङ, सुजल गुरूङ र विशबहादुर गुरूङले 3-3 पटक सगरमाथाको सफलतापूर्वक आरोहण गर्नु भएको छ। यस्तै लाप्रकका डम्बर बहादुर गुरूङ र पूर्ण बहादुर गुरूङले यस वर्ष 2 पटक सगरमाथाको सफलतापूर्वक आरोहण गर्नु भएको छ भने उत्तम गुरूङ, आशबहादुर गुरूङ खले यस पटक पहिलो पटक सफलतापूर्वक सगरमाथाको आरोहण गरिसक्नु भएको छ। यसअघि नै लाप्रकका इमान सिंह गुरूङ, मुलान गुरूङ, तुलसिंह गुरूङ र बुद्ध बहादुर गुरूङले सफलतापूर्वक आरोहण गरिसक्नु भएको थियो। खुम्बु क्षेत्रपछि धेरै आर्मी भएका गाउँमध्ये गोर्खाको लाप्रक पनि अग्रपंक्तिमा पर्छ, जहाँ सगरमाथा 8,000 मिटर भन्दा अग्ला अन्य हिमाल आरोहण गर्नेको संख्या उल्लेख्य रहेको छ। लाप्रकका आर्मीले यो सफलतासँगै समग्र गोर्खा जिल्लाबाट सगरमाथा आरोहण गर्ने आर्मीको संख्या 27 पुगेको छ।
1: खुम्बु पाछु लामो गाउँपालिकामा 6 निम दर्जी शेर्पा स्मृति गोल्ड कप भलिबल प्रतियोगिता हुने भएको छ। खुम्बु मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्ता समूहको आयोजना र खुम्बु पाछु लामो गाउँपालिकाको प्रायोजनमा उक्त भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको यस प्रतियोगिता आगामी जेठ 31 गतेदेखि असार 2 गतेसम्म गाउँपालिकाको वडा नम्बर 3 स्थित टोकटोकमा सञ्चालन हुने भएको हो। प्रतियोगितामा सहभागी हुन चाहने टीमले जेठ 31 गते कार्यालय समयभित्र टीम दर्ता गरिसक्नुपर्ने व्यवस्था गरिएको छ, जसका लागि दर्ता शुल्क 5,000 रूपियाँ तोकिएको छ। खुम्बु पाछु लामो गाउँपालिकालाई कार्यक्षेत्र बनाई कार्यरत तथा नियम अनुसार दर्ता र नवीकरण भएका संस्थाहरूले मात्र यस खेलमा लिन पाउने आयोजक समितिका अध्यक्ष फुनेरू शेर्पाले जानकारी दिनुभयो। वहाँका अनुसार प्रत्येक टीममा 1 जना प्रशिक्षक र 9 जना खेलाड़ीहरू सहित बढ़ीमा 10 जना मात्र सहभागी हुन पाउने नियम बनाइएको छ। टीममा बढ़ीमा 2 जना खेलाड़ी सोलुखुम्बु जिल्लाभित्रका र बाँकी खेलाड़ीहरू खुम्बु पाछु लामो गाउँपालिकाभित्रकै हुनुपर्नेछ। यद्यपि गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीको हकमा भने जुनसुकै क्षेत्रको भए पनि परिचय पत्र प्रमाणित गरी खेलमा सहभागी हुन पाउनेछन्। खेललाई मर्यादित बनाउनका लागि मादक पदार्थ तथा धूमपान सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ भने नैतिक र पतन देखिने वा फौजदारी अभियोग लागेका खेलाड़ीहरूले प्रतियोगितामा भाग लिन नपाउने गाउँपालिकाले स्पष्ट पारेको छ। झुटा विवरण पेश गरी प्रतियोगितामा भाग लिएको पाइएमा तत्काल प्रतियोगिताबाट हटाइने, पदक खोसिने र संस्था वा खेलाड़ीहरूलाई अनुशासनको कार्यवाहीका लागि सिफारिश गरिने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा प्रथम पुरस्कार विजेताले नगद 3,00,000 रूपियाँ सहित ट्रफी, मेडल, प्रमाणपत्र र गोल्ड कप प्राप्त गर्नेछ। यसै गरी दोस्रो पुरस्कार नगद 1,50,000 रूपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा तेस्रो पुरस्कार 75,000 रूपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। व्यक्तिगत क्रीडातर्फ उत्कृष्ट खेलाड़ीहरूलाई नगद 10,000 रूपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिनेछ भने उत्कृष्ट स्पाइकर, डिफेन्डर, स्वेटर, ब्लकर र सर्भरलाई पनि ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ। उत्कृष्ट विधाको छनौट खुम्बु पाछु लामो गाउँपालिकाका खेलाड़ीहरू मध्येबाट मात्र गरिने आयोजकले स्पष्ट पारेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीहरू मध्येबाट 9 जना खेलाड़ी छनौट गरी खुम्बु पाछु लामो गाउँपालिका स्तरीय भलिबल टीम घोषणा गरिनेछ, जसले माथिल्लो तहका प्रतियोगिताहरूमा सहभागी हुने अवसर पाउने गाउँपालिकाले जनाएको छ। प्रतियोगितालाई पूर्ण रूपमा गैरत राजनैतिक बनाउनका लागि कुनै पनि राजनैतिक पार्टी वा सोसँग आबद्ध भावी संगठनका टीमलाई सहभागी गराइने छैन भने खेलको दौरान निर्णायक मण्डलको निर्णय नै अन्तिम हुने जनाइएको छ। टीम दर्ता भइसकेका सम्पूर्ण खेलाड़ीहरूलाई उद्घाटन सत्रमा खेलकुद पोशाक, जर्सी र संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुन आयोजक समितिले आग्रह गरेको छ।
0: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेलले साउदी अरबका राजपरिवारका सदस्य तथा सगरमाथा रहे राजकुमार फैसा बिन फहबत बिन अस बिन अत मुल अल साउदलाई सगरमाथा अरमनको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ। मन्त्रालयमा सोमबार साँझ आयोजित कार्यक्रममा मन्त्री पौडेलले राजकुमारलाई बधाई दिँदै विश्वको सर्वोच्च शिखर सगरमाथा अरमन गरेकोमा प्रमाणपत्र प्रदान गर्नुभएको हो। यस सिजनका विशिष्ट भीआईपी आर्मी मध्येक राजकुमारलाई मन्त्रालयका तर्फबाट विशेष रूपमा प्रमाणपत्र हस्तान्तरण गरेको पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले जानकारी दिनुभएको छ।
1: ओखलढुङ्गाको खिजीडेम्बा गाउँपालिका वडा नम्बर 9 स्थित श्री शिवालय माध्यमिक विद्यालयमा अधीनरत बालबालिकाको चौतर्फी विकासका लागि शैक्षिक सामग्री प्राप्त भएको छ। स्थानीय निवासी स्वर्गीय लासन शेर्पाका सुपुत्र निमनाथी शेर्पा र फ्रान्सेली नागरिक एडवार्डको संयुक्त प्रयासमा विद्यालयको शैक्षिक तथा भौतिक उन्नतिका लागि 4,50,000 रूपियाँ बराबरको राहत तथा विकास सामग्री प्रदान गरिएको प्रधानाध्यापक नुआवा शेर्पाले जानकारी दिनुभएको छ।
0: कोशी प्रदेशमा चालू आर्थिक वर्षको 10 महिनामा 38 बाल विवाह सम्बन्धी सूचना दर्ता भएको छ। हराएका बाल बालिका खोज तलाश समन्वय केन्द्रको कोशी टोल फ्री हेल्पलाइन 10098 आर्थिक वर्ष 2082-83 साउनदेखि मई सात मसान्तसम्मको संख्यामा सूचना दर्ता भएको हो। बाल अधिकार तथा संरक्षण कर्मी सुमन अधिकारीका अनुसार प्रदेशका 14 जिल्ला मध्ये 4 जिल्लामा मात्रै ती सूचना दर्ता भएका छन्। उहाँले सबैभन्दा बढ़ी मोरङमा 24, सुनसरीमा 11, इलाममा 2 र उदयपुरमा 1 सूचना दर्ता भएको जानकारी दिनुभएको छ। हेल्पलाइन वा प्रहरी हेल्पलाइन 104 बाल विवाह हिंसा र पोषण शोषण सम्बन्धी सूचना दर्ता भएपछि बाल बालिकालाई संरक्षण उद्धार र पुनर्स्थापना गर्न विभिन्न सरकारी तथा गैर सरकारी संस्थासँग समन्वय गरेर सेवा दिने काम गरिरहेको उल्लेख गर्नुभएको छ।
1: महालेखा परीक्षकको कार्यालयले कोशी प्रदेशमा आर्थिक वर्ष 2081-82 58,67,83,000 बेर उचु रहेको जनाएको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा कोशी प्रदेशका 182 सरकारी कार्यालय समिति तथा 26 अन्य संस्थाका गरी कुल 1,308 निकायको लेखा परीक्षणबाट सुपरिमाणको बेरुजु देखिएको उल्लेख गरिएको छ। प्रदेश प्रमुख परशुराम खातुङलाई महालेखा परीक्षकको कार्यालयका नायक महालेखा परीक्षक श्री कुमार राईले मंगलबार वार्षिक प्रतिवेदन पेश भएको थियो। उक्त प्रतिवेदनले सरकारी कार्यालयतर्फ असुल गर्नुपर्ने 14,65,19,000 अनियमित भएको र 7,32,63,000 प्रमाण कागजात पेशमा भएको 27,45,61,000 र पेशकी 3,03,37,000 बेरुजु देखाइएको छ।
0: सरकारले स्तरमार्गबाट आउँदा भन्सार नतिरी 100 रूपियाँ भन्दा धेरैको सामान भित्राउन नपाइने नियमको सीमा बढ़ाएको छ। अर्थ मन्त्रालयले साबिकमा 100 रूपियाँसम्म रहेको सीमालाई बढ़ाएर 500 रूपियाँसम्म पुर्याएको छ। राजपत्रमा प्रकाशित सूचनामा 500 रूपियाँसम्मका निजी प्रयोगका वस्तु साथमा ल्याउन वा लाभ लगेमा भन्सार प्रमुखले चित्तेहरी महसुल नलिकन छाड्न सक्ने व्यवस्था गरिएको छ। सरकारले भारतबाट किनमेल गरेर नेपाल ल्याइने सामानमा भन्सार लाग्ने व्यवस्थाको कडाईका साथ गरेपछि सीमावर्ती क्षेत्रका बासिन्दाले खरासी सामानको खरिदमा केही सहुलियत दिनुपर्ने माग गरिरहेका छन्। स्थलमार्गबाट सीमा ओहोर दोहोर गर्ने व्यक्तिलाई भन्सार शुल्क छोट नदिने भने अघिल्लो वर्षको जेठमा राजपत्रमा प्रकाशित व्यवस्था यस वर्ष कराएका साथ कार्यान्वयन गरेपछि सीमा क्षेत्रमा तनाव समेत देखिएको छ।
1: सांसदहरूले विरोधका कारण राष्ट्रसभाको आजको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा दिनुभएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विपक्षी दलले विरोध गरेपछि बैठक अवरूद्ध भएको हो। राष्ट्रसभाका अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आफ्नो आसनमा बस्न आग्रह गर्नुभयो गरे पनि सांसद
0: नेताहरूले नमानेपछि बैठक आउँदो 26 गते मंगलबार दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्न भएको हो। बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो। यसअघि हिजो प्रतिनिधि सभाको बैठक पनि विपक्षीको अवरोधका कारण सोमबारसम्मका लागि स्थगित भएको थियो। प्रधानमन्त्री शाहले जेठ 17 गतेको प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्न उत्तरमा सांसदका प्रश्नको जवाब दिने बेलामा नेपालले पनि भारतको सीमा मिचेको बताउनु भएको थियो। उहाँको त्यो भनाईको विरोध हुँदै आइरहेको छ। नेकपा मालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व गरिरहने र चुनौतीको सामना गर्दै अगाडि बढ़ने बताउनु भएको छ। आजबाट शुरू भएको पार्टीको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा सम्बन्धी 2 दिने कार्यशालामा उहाँले आफ्नो स्वास्थ्यमा पूर्ण सुधार आएको जानकारी दिँदै पार्टीलाई सफलताको मार्गमा डोराएर मात्र विधिसम्म ढंगले विश्राम लिने बताउनु भएको छ। अध्यक्ष ओलीले पार्टीभित्र अनुकूल परिस्थितिमा उत्साहित हुने र प्रतिकूल समयमा जिम्मेवारीबाट पछिने प्रविधिको आलोचना समेत गर्नुभयो। विगत केही समयदेखि स्वास्थ्यका कारण कार्यकर्ता र नागरिकका बीचमा सघन रूपमा पुग्न नसकेको स्वीकार गर्दै उहाँले अब पूर्ण रूपमा स्वस्थ भएको र सक्रिय रूपमा सार्वजनिक गतिविधिमा फर्किने उल्लेख गर्नु भएको छ।
1: भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेले नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अगाडि बढ़ाउनु पर्ने बताउनु भएको छ। नयाँ दिल्लीमा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि सभापति लामी छानेले भारत सरकारसँग मिलेर काम गर्न रासोपा उत्सुक रहेको बताउनुभयो। सभापति लामी छानेले दुई देशबीचको साझा सभ्यतामा केन्द्रित भएर आपसी विश्वास र प्रगतिको जगमा नयाँ साझेदारी निर्माण गर्न सकिने पनि उल्लेख गर्नु भएको छ। यसअघि मोदीले छिमेकी पहिला नीति अन्तर्गत

0: विमानस्थल सोमबारबाट मात्र पूर्ण संचालनमा ल्याइएको थियो। इरान र अमेरिकाले पछिल्ला दिनहरूमा एकअर्का विरूद्ध ड्रोन र मिसाइल आक्रमण गरिरहेका बेला यो आक्रमण भएको छ। गैराती अमेरिकी सेनाले कुवेत र बहरैनमा इरानी क्षेपणास्त्र आक्रमणको जवाफ स्वरूप इरानी सैन्य संरचनामा प्रहार गरेको थियो।
1: रूसले युक्रेनका विभिन्न शहरमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा 22 जनाको ज्यान गएको छ, 138 जना घाइते भएका छन्। सयौं ड्रोन र दर्जनौं क्षेपणास्त्र प्रयोग गरी गरिएको आक्रमणले राजधानी कियेव सहित मध्य र पूर्वी युक्रेनका धेरै शहरमा ठूलो जनधनको क्षति भएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनी अधिकारीहरूका अनुसार डिनिप्रोमा 16 जना तथा राजधानी कियेवमा 6 जनाले ज्यान गुमाएका छन्। विस्फोटका कारण अपार्टमेन्ट क्षतिग्रस्त भएका छन् र धेरै क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको छ। युक्रेनी वायुसेनाका अनुसार रूसले कुल 73 वटा क्षेपणास्त्र र 656 वटा ड्रोन प्रहार गरेको थियो। तीमध्ये 40 वटा क्षेपणास्त्र र 602 वटा ड्रोन नष्ट वा निष्क्रिय पारिएको दावी युक्रेनको रहेको छ।
0: सात महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भारतको वाउमा रहेको रंगशालामा आज भएको नेपालसँगको बंगलादेशसँग 2-1 गोलले पराजित भएको हो। खेलको तेस्रो मिनटमा गीता राणा मगरले गोल गर्दै नेपाल अग्रता दिलाएको थिए, तर पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले अर्को गोल गरेको छ। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज राति भारत भूटान खेल्दैछन्। अब बंगलादेशले उपाधिका लागि फाइनलमा यो खेलको विजेतासँग खेल्नेछ। फाइनल पर्सि हुनेछ। नेपाल अहिलेसम्म उपाधि विहीन बनेको छ। प्रतियोगिताको 8 औं संस्करण समय आइपुग्दा नेपाल 6 पटक उप विजेता भन्दा 2 पटक सेमी फाइनलबाटै बाहिरिएको छ।
1: खबर समाचार सकियो। विवाहनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: सोलुखुममा वन्यजन्तुको त्याग र डढेलो नियन्त्रणबारे सरकार बालाबे छलफल। सोलुखुममा खुल्ला सुन्ने तथा जिल्ला स्तरीय जुनियर स्नोकर प्रतियोगिता शुरू।
1: एउटै सिजनमा नाथ्राका 13 जना सगरमाथाको चुचुरोमा। गाउँका कुलार विश्वत्र पुगे। खुम्बु पासङ लामो गाउँपालिकामा 6 औं निम दर्जी शेर्पा स्मार्ट गोल्ड कप भलिबल प्रतियोगिता हुने।
0: सरवीर राजकुमारलाई पर्यटन मन्त्रीले दिए सगरमाथा आरोहणको प्रमाण पत्र। कोशीमा बाल विभागको अर्थी सूचना दर्ता। मोरङमा सबैभन्दा बढ़ी कोशी प्रदेशमा बढ़दै बेरोजगार।
1: कार्यसूचीमा नै प्रवेश नगरी राष्ट्रिय सभा बैठक स्थगित। तत्काल नेतृत्व नछाड्ने ओलीको घोषणा। नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात गर्नुपर्ने सभापति लालू छानेको भनाई।
0: कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण। रूसद्वारा युक्रेनमा हवाई आक्रमण। 22 जनाको ज्यान गयो। 138 जना घाइते।
1: र सात महिला च्याम्पियनशीपको सेमी फाइनलबाटै बाहिरियो नेपाल।
0: अवस्था साँझ 7 बजेको सोलो समाचारबाट समाचार शाखाका सहकर्मीसँगै सरस्वती पुरी र अन्जु कार्की हुन्छौ। भोलि बिहान 7 बजे सोलो समाचार लिएर फेरि आउनेछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।
2: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
2: ल सुन बहिनी, सुलु दुखकुण्ड नगरपालिका वडा नम्बर 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई भने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वायरिङका सामान जे खोजु त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ।
4: थप जानकारी का लागि सम्पर्क नम्बरहरु कुल नारायण श्रेष्ठ 9763-0057-84 र विवेक श्रेष्ठ 9862-82-00

0: सुनने सुनने सुनो धुपकुंडा नगर पालिका पास चल दीदी सुनो खुंदो सवारी साधनको इन्जिन र चेसिस रोजगारी सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर
2: सड़क प्रयोग गर्दा ध्यान दिऊ
3: सड़क सीमा अतिक्रमण नगरौं सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं सड़कको नाली ढल तथा पानी निकास बन्द हुन नदिऊ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मर्मतमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रपतिका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता। एमालेमा पार्टी पुनर्गठनको लागि हस्ताक्षर अभियान आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने एमाले अध्यक्ष ओलीको भनाई।
1: पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यससम्म मैले विश्राम दिने स्थिति बन्छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता गर्न राष्ट्रिय सभामा माग। विज्ञापनका लागि मात्र खोलिएका संचार माध्यमहरूमाथि कडाई गर्ने सरकारको नीति।
2: विज्ञापनको पैसा लिनको लागि मात्रै चल्ने रेडियो टेलिभिजन र छापिने पत्र पत्रिका, त्यो कति कपी छापिन्छ, कति घण्टा चल्छ।
0: कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा 6 उपसमिति गठन। कानून न्याय तथा मानव अधिकार समितिद्वारा कार्यविधि पारित।
3: माननीय मदन कृष्ण श्रेष्ठज्यूले अलिक कन्फ्युज भन्नुभयो, तर हामीले यस्तै छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको म जानकारी गराउन चाहन्छु।
0: र इरानले गरेको हमलामा कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा एकजनाको मृत्यु। साफ महिला च्याम्पियनशीपमा बंगलादेशसँग नेपाल पराजित।
4: हजारौं रेडियोकर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सवारी धनीहरूको सिन्डिकेटले कुनै बेलामा सड़कहरू कब्जा थिए र उपभोक्ता तथा यात्रुहरू निकै पीड़ामा थिए। जति नै थोत्रा भए पनि समितिको नामको सिन्डिकेटमा गाड़ीहरू बाहेक नयाँ सवारी साधन चल्न दिँदैन थिए। अब पनि नयाँ दर्ता बन्द गरिएपछि सम्भवतः पुरानै थोत्रा गाड़ीहरूको एकलौटी हुनु हो कि होइन, यसमा सरकार सचेत हुनु आवश्यक छ।
5: राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता नलिए तत्काल राजीनामा माग गरेका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा विभिन्न दलका सदस्यहरूले प्रधानमन्त्रीले भारतको जमीन नेपालले मिचेको भन्ने अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने अडान रहेका थिए। नेपाली कांग्रेसका सांसद सुनिल बहादुर थापाले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति अत्यन्त गम्भीर, दुर्भाग्यपूर्ण तथा गैर जिम्मेवार भएको बताउनुभयो।
6: प्रधानमन्त्रीले केही दिन अघि शुरू संसद प्रतिनिधि सभामा नेपालको भारतीय भूमि अधिग्रहण गरेको भन्ने आशय व्यक्त गर्नु अत्यन्त गम्भीर र दुर्भाग्य विषय हो। यदि प्रधानमन्त्रीसँग आफ्नो भनाई पुष्टि गर्ने ठोस प्रमाण छन् भने ती प्रमाण संसद र नेपाली जनता समक्ष प्रस्तुत गरिनुपर्छ। यदि त्यस्ता प्रमाण छैन भने उहाँले राष्ट्रियसँग स्पष्ट रूपमा क्षमा याचना गर्नुपर्छ। राष्ट्रिय हितसँग जोड़िएको विषयमा भ्रम सृजना गर्ने छुट कसैलाई पनि छैन।
5: त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्नुभएको हो। विशेष समय लिएर बोल्दै उहाँले प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रियता विपरीत भएको भन्दै तत्काल सच्याउनु पर्ने माग गर्नुभयो। उहाँले कपो कल्पनित, आधारहीन र नाटकीय अभिव्यक्ति दिएको आरोप समेत लगाउनुभयो।
7: हालसम्म नेपाललाई र भारतलाई थाहै नभएको, स्नात विज्ञहरूले समेत जानकारी नपाएको, कतै कतैबाट पनि पुष्टि नभएको कपोकल्पित, आधारहीन अभिव्यक्ति दिएर सच्चा नेपालीलाई लज्जाबोर मात्रै गराएन, नेपालीको हित विपरीत बोलेर राष्ट्रघात गर्नु हो।
5: नेकपा एमएलए सांसद सम्झना देवकोटाले प्रधानमन्त्रीले संसदमा बोलेको विषयले सदकदेखि सदनसम्म आलोचना सरकारको भन्दै तत्काल सुधार गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो। जिम्मेवार पदमा बसेर प्रधानमन्त्री तथ्यहीन विषयलाई सार्वजनिक गरेको भन्दै त्यसको विरोध समेत गर्नुभयो।
8: बिना तयारी राष्ट्र प्रमुख जस्तो एउटा व्यक्तिको इतिहासमा पहिलो पटक सुनाजी यति राष्ट्र हितको विरूद्धमा राष्ट्रता र स्वाभिमान सार्वभौम सत्ता जनता सम्पूर्ण जनता र भएको विरूद्ध उहाँले बोल्ने कुरा दुर्भाग्यवश भयो भयो मलाई लाग्छ। नेपाल भारतको सीमा सम्बन्धमा दिनुभएको असत्य भावना बयाजुमा र राष्ट्रघाती अभिव्यक्तिले आम नेपाली जनताहरू सदनदेखि सडक सम्म पसेका छन्, अब सम्हाल्न गाह्रो छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहनुभएका अध्यक्ष लामिछानेले आज प्रधानमन्त्री मोदीलाई भेट्नु भएको हो। भेटमा नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटपछि सभापति लामिछानेले सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब एक घण्टा लामो फलदायी र सार्थक संवाद भएको उल्लेख गर्नुभएको छ। नेपाल र भारतले विगतका सीमितता तथा अवरोधहरूलाई पार गर्दै विकास साझेदारी र आपसी विश्वासमा आधारित नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री मोदीको दृष्टिकोणसँग आफू सहमत रहेको उल्लेख गर्दै उहाँले साझा सभ्यतासँग सम्बन्ध डिजिटल करिडोर र सहज तथा निर्वाध सम्पर्क विस्तारका माध्यमबाट दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सकिने बताउनु भएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने प्रश्न पार्नु भएको छ। पार्टीभित्र अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने बहस चलिरहँदा उहाँले यस्तो बताउनु भएको हो। फागुन 21 को निर्वाचनपछि पहिलो पटक आज सार्वजनिक कार्यक्रममा बोल्नु भएको अध्यक्ष ओलीले भर्खर महाधिवेशनबाट निर्वाचित भएकाले विधि र पद्धति अनुसार नै आफ्नो बहिर्गमन हुने प्रश्न पार्नु भएको हो। अप्ठ्यारो परिस्थितिमा नेतृत्व छाड्ने गरी आफू अध्यक्ष नबनेको भन्दै अध्यक्ष ओलीले आफू लक्षित गतिविधि बन्द गर्न निर्देशन समेत दिनुभएको छ। काठमाण्डुमा शुरू भएको पार्टीको दुई दिने सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटनमा अध्यक्ष ओलीले भन्नुभयो,
1: गएको पुष 3 गते मलाई अध्यक्ष छान्नु भएको थियो। जस्तो सुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु हो। संघर्षको नेतृत्व गर्नु अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको। कुनै आशंका हुन सक्छ मैले विषयमा झोला फ्याँकेर अलपत्तै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशंका मनमा नलिनु होला। म अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर विश्राम लिनुपर्ने अवस्थामा विधि सम्मत पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यस सम्मत मैले विश्राम लिने स्थिति बन्छ।
5: प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले विभिन्न विषयको अध्ययन तथा समन्वयका लागि 6 वटा उपसमिति गठन गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार ती उपसमितिहरू गठन गर्ने निर्णय सर्वसम्मतिले गरेको हो। समितिकी सभापति डाक्टर ओजस्वी शेरचन्दका अनुसार समिति परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षा सम्बन्धी अध्ययन उपसमिति, विज्ञान प्रविधि तथा नवप्रव वर्तन अध्ययन उपसमिति, सूचना तथा संचार अध्ययन उपसमिति र खेलकुद अध्ययन उपसमिति गठन गरिएको छ। यी सबै उपसमितिहरू समितिका सभापतिको मातहतमा रहने गरी उपसमितिको संयोजनको जिम्मेवारी सभापति स्वयंले गर्ने व्यवस्था रहेको छ। बैठकमा उपसमिति गठनको निर्णय सुनाउँदै सभापति डाक्टर शेरचन्दले भन्नुभयो,
9: समिति परामर्श तथा समन्वय उपसमिति गठन गर्न प्रस्ताव माननीय सदस्य प्रभात काल, माननीय सदस्य सीता थपलिया, माननीय सदस्य रिन्द्र यादव, माननीय सदस्य रमेश कुमार मल्ल, माननीय सदस्य राधिका रम्तेल र माननीय सदस्य महावीर, माननीय सदस्यहरू समिति परामर्श तथा समन्वय उपसमिति गठन सम्बन्धी उल्लेखित प्रस्तावलाई पारित गर्न अनुरोध गर्दछु। माननीय सदस्यहरू समिति परामर्श तथा समन्वय उपसमिति गठन सम्बन्धी प्रस्ताव समितिबाट पारित भएको
5: यसैबीच संघीय संसद अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित गरिएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले वफादार छलफल गरी सो कार्यविधिलाई सर्वसम्मतिले पारित गरेको हो। समितिकी सभापति समीक्षा बास्कोटाले समितिका माननीय सदस्यहरूबाट प्राप्त भएका महत्वपूर्ण सुझावहरूलाई समेत समितेर उक्त कार्यविधि पारित गरिएको जानकारी दिनुभयो। कार्यविधिमा प्रतिनिधि सभा नियमावलीमा गरिएका नयाँ व्यवस्थालाई समेत समावेश गरिएको छ।
3: कानून न्याय तथा मानव अधिकार समिति को कार्यविधि 2083 माननीय सदस्यहरूबाट प्राप्त भएको सम्पूर्ण सुझावहरूलाई समावेश गरेर सर्वसम्मतिले पारित गर्न निर्णयार्थ पेश गर्दछु। यसलाई सर्वसम्मतिमा मान्य मदन कृष्ण श्रेष्ठज्यूले अलिक कन्फ्युज भन्नुभयो, तर हामीले यथेष्ट छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको म जानकारी गराउन चाहन्छु।
5: सरकारले विज्ञापनका लागि मात्रै खुलेका संचार माध्यमहरूमाथि कडाई गर्ने भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिचनाले लोक कल्याणकारी विज्ञापनका लागि मात्रै खुलिएका संचार माध्यममाथि कडाई गर्नुपर्ने समय आइएको बताउनु भएको हो। मन्त्रालयमा आयोजित अन्तर्गतको विषयगत समितिको बैठकमा बोल्दै वहाँले जनताको करबाट संकलित रकमको दुरूपयोग हुन नदिने धारणा राख्नुभयो। मन्त्री तिमिचनाले विज्ञापन र अनुदान प्राप्त गर्ने उद्देश्यले मात्र अधिकांश संचार माध्यमहरू सञ्चालनमा रहेको भन्दै त्यस्ता मीडिया हाउसको अध्ययन गरिने बताउनुभयो। संचार माध्यमहरूको प्रभावकारिता, रोजगारी सृजना तथा सार्वजनिक हितमा पुर्याइएको योगदानको समीक्षा गर्न आवश्यक रहेको अङ्गाउनुभयो।
2: विज्ञापनको लागि मात्रै स्थापना भएको संचार माध्यमले देशलाई के फाइदा पुर्याएको हुन्छ? त्यो अनुदान अथवा त्यो विज्ञापनको पैसा लिनको लागि मात्रै चल्ने रेडियो, टेलिभिजन र छापिने पत्र पत्रिका, त्यो कति कपी छापिन्छ, कति घण्टा चल्छ, त्यसमा काम गर्ने मान्छेहरू के कस्ता हुन्छन्, त्यसले के कस्तो रोजगारी दिएको हुन्छ, कि नेपालको संचार जगतले त्यस्तो लोक कल्याणकारी विज्ञापनको पनि त्यसलाई पनि समर्थन गर्ने हो।
5: साझा खबरमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भारतको गोवामा भएको रहेको जवाहरलाल नेहरू रंगशालामा आज भएको खेलमा नेपाल बंगलादेशसँग 2-1 गोलले पराजित भयो। खेलको 13 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई अग्रता लिएकी थिइन्, तर पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले अर्को गोल गर्यो। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज राति भारत र भूटान खेल्दैछ। अब बंगलादेशले उपाधिका लागि फाइनलमा यो खेलको विजेतासँग खेल्नेछ।
0: बजाङमा सामान्य वर्षा र हल्का हावाहुरी चल्ने बित्तिकै बिजुली जाने समस्याले जिल्लावासी पीड़ित।
10: हरेक कुराहरूमा समस्या मान्छेलाई जमाधारको चपेटामा पारेको छ बजाङ जिल्लालाई। विद्यार्थीहरूलाई त भन्ने छैन, उनीहरूले होमवर्कै गर्न पाएको छैन, पढाइ लेखाइमा त्यस्तै किसिमको प्रभाव छ।
0: भरपर्दो विद्युत सेवा दिन माग रिपोर्टसँगै संसदमा प्रतिपक्षी दलका सांसदहरूका असन्तुष्टि बारेमा कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफीओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सास्तै फेर्न गाह्रो भयो।
12: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
13: रामे दाईको कुरा त ठिकै हो, तर भावी अवशेष जनाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
11: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ। नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
12: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
14: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
15: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन्दै छ नि
4: भाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा अन्धारी र स्वस्थ भविष्य एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपाल द्वारा जनहितका लागि जाने सन्देश सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब बाँकी खबर संखुवा सभाको घुडखोलामा पर्ने चीनको नाका किमाथाङकामा पहिलो पटक सवारी साधन पुगेको छ किमाथाङकाको पालिका स्थित योजना अनुगमनका लागि भोटखोला गाउँपालिकाका उपाध्यक्ष सहना लामा सहितको टोली पहिलो पटक भोटखोला गाउँपालिकाको गाड़ी लिएर योजना अनुगमनमा पुग्दा स्थानीय बासिन्दाले खुशियाली मनाएका छन् रेडियो खाँदबारी एफएम शंखुवा सभाले यो खबर पठाएको हो बझाङमा सामान्य वर्षा तथा हल्का हावाहुरी लाग्ने बित्तिकै बिजुली जाने समस्या रहेको छ पटक पटक हुने विद्युत अवरोधका कारण जिल्लावासीको दैनिकी प्रभावित बनेको छ
16: अलिकति पानी पर्नासाथ बिजुली काट्ने गरिएको भन्दै स्थानीयवासीले नेपाल विद्युत प्राधिकरणप्रति गुनासो गर्दै आए पनि समाधान नभएको बताउने गरेका छन् रातिको समयमा विद्युत अवरूद्ध हुँदा नागरिक अन्धकारमा बस्न बाध्य हुने गरेका छन् भने मोबाइल ल्यापटप लगायत विद्युतीय उपकरण चार्ज गर्न समेत समस्या हुने गरेको बताउनुहुन्छ जय पृथ्वी नगरपालिका 10 चैनपुरका गोकुल सिंह
10: यो अलिकति पानी पर्ने बित्तिकै विद्युत बन्द हुने अलिकति हावाहुरी चल्ने बित्तिकै विद्युत बन्द हुने यसले गर्दाखेरि हरेक कुराहरूमा समस्या आयो मान्छेलाई दमदारको चपेटामा पारेको छ बझाङ जिल्लालाई विद्यार्थीहरूलाई त भन्ने छैन उनीहरूले होमवर्कै गर्न पाएको छैन पढाइ लेखाइमा त्यस्तै किसिमको प्रभाव छ अरू उद्योग व्यवसायमा पनि त्यस्तै किसिमको ठप्प छ यसलाई यो समाधान कहिले होला भन्नेमा हामी चिन्तित छौँ अब यो विद्युत प्राधिकरणले अलिकति ध्यान दिनु पर्ला जस्तो लाग्छ मलाई यस्तो तरिकाले हामीले कतिसम्म बस्ने अब महसुल लिएकै छ अब हामीले चाहिँ विद्युत त यस्तो बेलामा पनि बाल्न पाउनु पर्यो नि अलिकति हावाहुरी आउने बित्तिकै चाहिँ बन्द हुने लाइन काटिने
16: बिजुली नियमित नआउँदा सर सेवा समेत प्रभावित हुने गरेको छ पठन पाठनमा पनि समस्या हुने गरेको गुनासो गर्दै अर्का स्थानीय रेशमी खड्का
17: बजारमा अलिकति पानी पर्न साथ हावाहुरी चल्ने बित्तिकै विद्युत बन्द हुने गरेको छ अब हामी त विद्यार्थी मान्छे लेख पढ गर्न पनि धेरै समस्या हुन्छ कहिले काहीँ हाम्रो बेलुका होमवर्क पनि छुट्ने गरेको छ विद्युत नहुँदा अनलाइन क्लासहरू पनि छुट्ने गरेका छन्
16: गाउँघरमा नागरिकले वैकल्पिक ऊर्जा योजना नहुँदा पनि बिजुलीको समस्या नहटेको बताउने गरेका
18: गाउँघरमा राष्ट्रिय लाइन जोडिएको छ तर विद्युत भने बेला बेला जाने गरेको छ अब गाउँमा सोलर लाइट जस्ता साधनहरू केही पनि छैनन् कहिले काहीँ विद्युत नआउँदा हामीले अन्धकारमा बस्नु परेको छ यसले गर्दा हामीले धेरै शास्ति खेप्नु परेको छ
16: नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रले भने खराब मौसमका कारण बिजुली अनियमित हुने गरेको बताउनुभयो विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रका प्रमुख दिनेश पौडेलका अनुसार जिल्लाको भौगोलिक अवस्था पुराना लाइन तथा हावाहुरीका कारण बेला बेलामा विद्युत सेवा प्रभावित हुने गरेको हो
19: अहिले हावाहुरीको समयमा चाहिँ के हुन्छ भने पानी पर्दाको समयमा खासै त्यति अवरुद्ध हुँदैन खासै हावाहुरीको कारण चाहिँ बढी चाहिँ लाइन चाहिँ अवरुद्ध हुन्छ रुख हाँगाहरू चाहिँ लाइनमा पर्छन् त्यो लाइनमा परिसकेपछि त्यो लाइन तपाईँको अवरुद्ध हुन्छ लाइन लाग्दैन समस्याको डर भनेको त्यो रुखको हाँगाहरू र रुखहरू र बाँसले गर्दाखेरि चाहिँ लाइनमा पर्दाखेरि चाहिँ लाइन दिने ठाउँमा चाहिँ अवरुद्ध हुन्छन् रुख लगाएर कतिपय हाम्रो ठाउँमा गाउँपालिकामा ट्राफरको तपाईँको प्रसार लाइन र बिरा लाइन पनि क्षति भएको छ त्यसको मरौँ पनि प्राविधिक टोली यहाँबाट चैनपुर कार्मी टोली र बाटो कार्मी टोली पठाउनु पर्ने हुन्छ
16: बारम्बार बिजुली अवरुद्ध हुँदा गरिएको गुनासोको सम्बोधन नभएकोमा बझाङवासी दुखी त छन् नै बिजुलीको विकल्प खोज्न पनि उनीहरूले अनुरोध गरेका छन् सुनिल मण्डेल सीआईएन रेडियो खप्तडावाज बझाङ
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ सरकारले ठूला निर्णय गर्दा सबैको राय लिनुपर्ने प्रतिपक्षी सांसदहरूको माग
20: यिनै प्रधानमन्त्री थियो योभन्दा अगाडि होइन त अब उहाँले जाने त्यसलाई कार्यान्वयन गर्नु भएन उहाँले तथ्याङ्क सङ्कलन गर्न सहयोग गर्नु भएन त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो
0: अहिलेका प्रधानमन्त्री प्रतिको असन्तुष्टि लगायतका कुराकानी बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
6: Classic Tech को Wi-Fi 6 router, नाम घर में शक्तिशाली 4 एंटीना में वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी और फास्ट स्पीड, सभी औसत को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में, साथ में IPTV मात्र 250 प्रति महीना, बुकिंग को लागी 9800100 4477 स्वस्थ भरू लागू हुए क्लासिक टेक छोयो कि चलो
21: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा
22: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा साथ जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353 सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ राष्ट्रपतिको बहुमत भए पनि कानून निर्माण र संसदीय प्रक्रियामा एक्लै हिने बाटो लिन नहुने प्रतिपक्षी दलका सांसदहरू बताउँछन् साथी लील प्रकाशनले नेकपाका सांसद गणेश विकसँग कुराकानी गर्नुभएको छ
20: हिजो के थियो भन्दाखेरि एउटै पार्टीको बहुमत हुँदैन थियो त्यो स्पष्ट बहुमत नहुँदाखेरि कहिले काहीँ चाहिँ यस्ता खालका कानूनहरू चाहिँ नै समयमा पास हुँदैन अलिकति लम्बिनुपर्ने खालको हिसाबले सिर्जना हुन्थ्यो तर अहिले चाहिँ स्पष्ट बहुमत भएको हुनाले त्यो स्पष्ट बहुमतले चाहिँ कानूनहरू चाँडो चाँडो पास हुन सक्छन् भन्ने चाहिँ एउटा सुविधा छ अर्को कुरा के छ भन्दाखेरि हाम्रा कानूनहरू 2034 सालका 2018 सालका 2021 सालका कानूनहरू लिएर हामी अहिले पनि काम गरिराखेका छौँ होइन जस्तै भूमिजदारको ऐन हामी 2021 काम गरिरहेका छौँ होइन अनि त्यसपछि हामी जाने श्रम त्यसको काम गरिराखेका छौँ यस्ता थुप्रै छन्
23: त्यो समसामयिक बनाउन नसक्नु भनेको द्वितीय नपुगेर त्यस्तो भएको
20: द्वितीय नपुगेर पनि हो अर्को कुरा चाहिँ हाम्रो जुन संरचना छ नि समाजको संरचना त्यो समाजको निरन्तरताको संरचनाको निरन्तरता भने जस्तै राणाकालीन चाहिने कतिपय चाहिने के भन्छ मनस्थिति लिएर प्रवृत्ति लिएर मान्छे यो लोकतन्त्रसम्म आइपुगे गणतन्त्रसम्म आइपुगे होइन तिनै कर्मचारीहरू आए तिनै जाने कतिपय नेताहरू आए जसका कारणले गर्दाखेरि त्यो रूपले आयो जस्तो अहिले एउटा अवसर के छ त भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा आएका कतिपय मान्यजनहरू अनि नयाँ खालको चाहिँ संसार बुझेका नयाँ एउटा फ्रेस युवाहरू हुनुहुन्छ होइन अब उहाँहरूले चाहिँ यो टेक्नोलोजी बुझ्नु भएको छ अहिलेको डिजिटलको युग बुझ्नु भएको छ त्यस कारणले गर्दाखेरि हिजोका चाहिँ परम्परागत कानूनहरूमा अहिलेको डिजिटलाइजेसनमा जाने लाने एउटा ठूलो अवसर छ
23: अहिले त्यो
20: देखिन्छ किनभने उहाँहरूका प्रस्तुतिहरू हेर्दाखेरि होइन उहाँहरूले जाने बोलेको कुराहरू हेर्दाखेरि प्रस्तुतिहरू हेर्दाखेरि राम्रै खालको जाने सम्भावनाहरू देखिन्छ
23: अरूको त्यस्तो देख्दाखेरि आफूले पनि प्रतिस्पर्धा गरौँ गरौँ जस्तो चाहिँ
20: होइन यस्तो हो युवा भनेको जम्मै चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छे सबै हामीलाई जे शासन भन्ने त भएन नि त हाम्रा चाहिने पार्टीमा पनि त युवाहरू हुनुहुन्छ नि त होइन जस्तै अब नेपाली कंग्रेसको जाने इलामबाट जितेर आउनुभएको जाने निष्कल राई जाने भर्खरकै हुनुहुन्छ सुभाष नेमाङ होइन हाम्रै पार्टीको रमेश मल्लजीदेखि लिएर जाने हाम्रो पार्वती विश्वकर्मादेखि थुप्रै साथीहरू युवा हुनुहुन्छ नि त अब हामी पनि पहिलोबाट झापो झाउँदा हुनाले नयाँ नै हौ
23: पहिलेको संसदकोमा कस्तो देखिन्थ्यो भने चाहे जतिसुकै युवा भए पनि पार्टीगत रूपमा चाहिँ आफ्ना आफ्ना छुट्टा छुट्टा किताबमा उभिने देखिने खालको हुन्थ्यो अहिलेका सांसदहरू युवा होस् अथवा अरू उमेर समूहको होस् यदि राम्रो छ भने एकै ढिक्का भएर सँगसँगै हिँड्ने जस्तो त्यो छाँटकाट देखिन्छ कि देखिन्न
20: होइन त्यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सरकारमा भर पर्ने सम्भावना देखिन्छ होइन जस्तै मैले जाने म दलित कम्युनिटीबाट जाने हामी सांसद भएका साथीहरूको बीचमा मैले यसको छलफल गर्न खोज्छु अब 17 जना मध्ये 14 जना त राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू हुनुहुन्छ दलित समुदायबाट होइन अब उहाँहरू तयार हुनुभयो भने हामी 3 जना तयार भएर चाहिँ सँगै जान सक्छौँ होइन
23: अहिलेसम्म तयार देखिनु भएको छैन
20: अन्त अब हामी मात्र तयार भएर ल साँच्चै केही गरौँ भने नि अब उहाँले पार्टीलाई सोध्नुपर्ने पार्टीले के भन्छ अर्कोले के भन्छ भन्ने उहाँहरूलाई समस्या होला होइन अब हामीलाई पनि कतिपय होला तर पनि जान्दै मैले के भन्न त खोजे त भन्दाखेरि उहाँहरूको बहुमत भएको हुनाले उहाँहरूले चाहँदाखेरि यसरी जाउँ भन्यो भने मेरो विचारमा जो सुहानजीको प्रस्तुति सुनिन्छ त्यो मुस्कनजीको प्रस्तुति सुनिन्छ अब हामी प्रमुख सचेतक युवराज दुलालजी हुनुहुन्छ उहाँ चाहिँ अब उहाँको प्रस्तुतिहरू हेर्दाखेरि उहाँहरूको क्षमता हेर्दाखेरि जाने यो तपाईँले भनेको कुराबाट त कुरामा चाहिँ हामीले फरक राख्नुपर्छ भन्ने कुरामा हामी कतै पनि छैनौँ होइन तर चाहिँ अब उहाँहरूले त्यहाँ बहुमतको दम्ब देखाएर चाहिँ तिमीहरू नभए पनि हुन्छ हामी एक्लैले यो सब गर्न सक्छौँ अहिले हामी संसार बुझेर आएका छौँ अर्थमन्त्री विश्व घुमेर आएको पर्यटन मन्त्री त्यस्तै अरू सबै त्यस्तै त्यस कारणले गर्दाखेरि तिमीहरू चाहिँदैन जस्तो अब केही महिला नेताहरू हुनुहुन्छ होइन राष्ट्रिय पार्टीको होइन अब कतिपय उद्योगीहरू विभिन्न खालको चाहिँ उद्योगकै नेतृत्व गरेर आएका साथीहरू त्यहाँ मान्ने भएर आउनु भएको छ उहाँहरूको चाहिँ त्यो सेक्टरल जुन क्षमता छ त्यो जाने वास्तवमा राम्रो छ होइन त्यसले गर्दाखेरि त्यो कुरालाई चाहिँ सबैलाई जाने साझा बनाएर उनीहरूले लिन सक्ने स्थिति बन्यो भने महत्वपूर्ण छ तर चाहिँ अब यो तिमीहरू पुराना आऊ तिमीहरूले 35 वर्षदेखि खायो तिमीहरूले चाहिँ केही पनि गरेनौ भन्यो भने अब यदि उनले भने अस्ति गर्ने भए त सुकुम्बासी समस्या अस्ति नै हल हुन्थ्यो नि त होइन यो त बटन दबाएर हुने कुरा त छैन होइन यो त संरचनाले यसरी बाँधेको छ कि उहाँले त्यो घर भत्काउँदै आउनुभयो जब उहाँको आफ्नै सांसदहरू पर्न थाल्थ्यो घर भत्काउने काम बन्द गर्नु
23: भत्काउन पाइएन भनेर अदालत
20: मुद्दा पनि पर्यो होइन अनि त्यसले गर्दाखेरि त्यो मुद्दा बन्द भए पनि अहिले पनि भत्काउने काम त छ
23: तपाईँ अब अहिले सांसद हुनुभन्दा अगाडि त एउटा अभियन्ता अधिकार कर्मीको रूपमा गर्नुहुन्थ्यो र यो जुन भूमिहीन सुकुम्बासी मध्ये हामी सबैलाई के लाग्छ भने अधिकांश दलित समुदायबाट अलिक बढी पनि हुन सक्ला यो जुन खालको एउटा सरकारले कदम चाल्यो नि तपाईँको बुझाइमा चाहिँ यो जुन लामो समयपछि सरकारले एउटा व्यवस्थापनको एउटा कदम चालेको छ नि तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेको छ
20: यो नेपालको भूमिको अतिक्रमणको कुरा अन्त्य गर्ने हो भने नेपालमा भूमिको अतिक्रमणको चाहिँ कुरा जब तपाईँले दाङको जाने युनिभर्सिटीमा कति ठुलो जमिन छ भनौँ न दाङको संस्कृत विश्वविद्यालयमा होइन 3500 बिघा भन्दा बढी जमिन छ होइन अनि त्यस पछाडि जाने अहिले जाने यही पशुपतिको जाने गुठीहरू जाने माथि सिन्धुपाल्चोकमा जाने कसले जाने सञ्चालन गरिराखेको छ तपाईँले जाने कहिला के अरे कञ्चनपुरको झरारीदेखि लिएर ती मेन जस्तै अब त्यहाँ अत्तरिया लम्की चिसापानीको के भन्छ जाने हाम्रो नेपालको यतापट्टिको कोहलपुर यी सबै स्टेसनहरू हेर्ने भने अधिकांश जाने ऐलानीमा छन् अनि त्यो ऐलानी गरिबले जाने ओगटेर बसेका छन् दलितले
23: बसेको अहिले सरकारले जुन व्यवस्थापन गर्न खोजेको गलत छ
20: गलत छ गलत छ किनभने जाने
23: कस्तो
20: अवस्थामा
23: कसरी
20: यसो गर्न सक्थे मेरो कुरा के छ भन्दाखेरि अहिले यो राष्ट्रिय भूमि आयोग भन्ने चाहिँ जुन योभन्दा अगाडिको सरकारले गठन गरेका थियो होइन
23: पटक सरकारले गठन गर्दै खारेज गर्दै
20: त्यो एउटै कुरा थिएन 2076 साल पछाडि बकाइदा त्योभन्दा अगाडिका गरे आयोगहरू चाहिँ बिना ऐनमा बनाएको थियो सरकारको घोषणामा त्योभन्दा पछाडि चाहिँ बकाइदा ऐन बनाएर त्यो ऐनले चाहिँ परिभाषित गरेर जाने कसरी जाने भन्दा ऐन थियो 2076 पछाडि उसले के गर्छ भन्दाखेरि नेपालका 753 मध्ये 751 पालिका जसमध्ये ललितपुरको जाने महानगरपालिका होइन एउटा जाने भक्तपुरको जाने भक्तपुर नगरपालिका यी दुईटा नगरपालिका बाहेक 751 नगरपालिकाले चाहिँ त्यो आयोगसँग सम्झौता गरेका थियो त्यो सम्झौता गर्नेमा चाहिँ काठमाडौँ महानगरपालिका पनि थियो जसको मेयर साहब यिनै प्रधानमन्त्री थियो योभन्दा अगाडि होइन त अब उहाँले चाहिँ त्यसलाई कार्यान्वयन गर्नु भएन उहाँले तथ्याङ्क सङ्कलन गर्न सहयोग गर्नु भएन त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो उहाँले त्यही बेलामा चाहिँ सक्कली नक्कली छनौट गरेर दिएको भए यहाँ लालपुर्जा बाँड्ने काम उहिले सकिन्छ
23: त्यतिखेर काम गर्दाखेरि त अनि तत्कालीन राजनीतिक दलहरूले काम गर्न नदिएको कारणले अहिले प्रधानमन्त्री भएको बेलामा गरेको
20: थियो होइन सुकुम्बासीमा उहाँले हातै हाल्नु भयो उहाँले त सुकुम्बासीको काम गर्नु छोडेर यहाँ 20 मिटरवाला जाने जुन त्यो अब प्लानिङ थियो नि त्यो 20 मिटरमा जानुभयो नि
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लाम्छाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने प्रश्न पार्नु भएको छ कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित भएको छ सरकारले विज्ञापनका लागि मात्र खोलेका संचार माध्यममाथि कडाई गर्ने भएको छ कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ प्रसाद महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: कार्यक्रम बदलिदो नेपालमा भोजन र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी मधेसमा बढ़दो पानी संकट र पानी संकटको मुख्य कारणका रूपमा रहेको नदी दोहन तथा चुरी विनाशका बारेमा उठिरहेका आवाजबारे चर्चा गर्दैछौ। हामीसँग चुरी तथा वनजंगल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादव हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ। चुरी तथा वनजंगल संरक्षण अभियान नेपालले भर्खरै मात्र मेची महाकाली जनजागरण एवं हस्ताक्षर अभियान सम्पन्न गरेको छ। यही जेठ 1 गते झापाको मेची पुलबाट शुरू भएको अभियान कञ्चनपुरको महाकाली पुलसम्म पुगेर काठमाडौँ आई सम्पन्न भएको हो। काठमाडौँको माइती घरमा समेत संकलन भएको हस्ताक्षर अभियन्ताहरूले कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई बुझाएका छन्। चुरी तथा वनजंगल संरक्षण अभियान नेपालले यसअघि पनि यस्ता अभियानहरू सञ्चालन गर्दै आएको थियो। यसपटकको अभियानमा चाहिँ के अभियानका संयोजक सुनिल यादवसँगको कुराकानी यही प्रश्नबाट शुरू गरौं।
1: विगतमा मधेस केन्द्रित चुरे वन जंगल खोला नदी नालालाई संरक्षणका निम्ति हामीहरूले आवाज उठाउँदै आए, तर पहिलाको मधेसदेखि काठमाडौँसम्म केन्द्रित रह्यो। र यो जुन हामीहरूले यो चुरे तथा वन जंगल संरक्षण अभियान नेपालको आयोजनामा मेची महाकाली जनजागरण एवं हस्ताक्षर अभियान जुन थाले, यो मेचीदेखि महाकालीसम्मको सर्वप्रथम त तपाईँको वन र चुरे क्षेत्रलाई बुझ्न पाए, पढ्न पाए हामीहरूले, र त्यहाँको आम नागरिकले पनि बुझ्न र पढ्न पाए। त्यही भएर पहिला भन्दा धेरै फरक देखेँ म। पहिला हामीहरूले के लाग्थ्यो भने मधेस मात्र बढी चाहिँ दोहन छ, बढी वन विनाश जस्ता क्रियाकलाप छ, तर अरू ठाउँमा मधेस भन्दा पनि भ्यावस्थ। जस्तो यदि कोशी प्रदेशको झापाको कुरा गर्नुहुन्छ भने झापाका राष्ट्रिय वन अब कागतमा सीमित छ। झापाका राष्ट्रिय वन सकेर पनि झापाका 2-3 वटा नाका छ, जस्तो तपाईँको दमक सब डिभिजन, कन्काई सब डिभिजन र माई खोला छ। त्यो 3 नाका भएर अब झापाको राष्ट्रिय वन सकेको कारणले अब इलामका वन क्षेत्रबाट तस्करी भएर तल पृथ्वीनगरसम्म पुग्ने गर्छ। पृथ्वीनगर भनेको भित्री मधेसमा पर्छ, त्यहाँसम्म पुग्छ र त्यहाँबाट भारतसम्म पनि गएको कुरा हामीहरूले बुझ्न पाए। त्यस्तै बढ्दै बढ्दै अगाडि आउँदाखेरि धानको स्थिति त्यही छ, राजमार्ग छेउछाउमा त्यस्तै उत्खनन भ्याव भइराखेको छ। पूर्वी नवलपरासी, पश्चिमी नवलपरासीको पनि चुरेको फेदका स्थिति त्यही छ। विगतमा चुरेको फेदमा आक्रमण भयो, अहिले पनि त्यो बस्ती विस्तार हुँदै तपाईँको चुरेको डाँडासम्म जाँदैछ। त्यस्तै कैलाली कञ्चनपुरको कुरा गर्नुहुन्छ भने कैलाली कञ्चनपुरको त चुरेको डाँडा सबै मासिएको छ, वन बाहिरबाट हेर्छ भित्र बस्ती छ।
0: तपाईँहरूले यसभन्दा अगाडि मधेस प्रदेश अलिकति बढी केन्द्रित गरेर मासिएको र सुकुमातर्फ चाहिँ मधेस जाँदै गएको छ भन्दै गर्दा अझ त्योभन्दा पूर्व र अझ त्योभन्दा पश्चिम सबैतिर चाहिँ समस्या बढिरहेको छ।
1: यदि प्राकृतिक विनाशको कुरा गर्नु, जस्तो डाँडा काँडा मास्ने कुरा, अवैध उत्खननको कुरा, वन विनाशको कुरा, चुरे अतिक्रमण डाँडा काँडा मासने जुन कुरा छ नि, यो देशव्यापी छ, यो मात्र मधेसमा छैन, यो देशव्यापी छ। मधेसमा अब यसको छिटै प्रभाव किन पर्यो भन्दाखेरि यो ठूलो प्रश्न हो। जब देशभरि नै मासिरहेको छौँ भने मधेसमा किन टंकरले पानी बाँध्नु परिरहेको छ भन्दाखेरि, केलाउँदै जाँदाखेरि यो यात्राले मैले के बुझेँ भने अरू प्रदेशमा प्राकृतिक संसाधन धेरै छ, मधेसमा पहिलादेखि नै प्राकृतिक संसाधन सम्पदाहरू थोरै छ र जनसंख्या धेरै भएको हुनाले त्यहाँको प्राकृतिक सम्पदाहरू बढी दोहनको र विनाशको चपेटामा परेको कारणले त्यहाँ सबभन्दा पहिला प्रत्यक्ष रूपमा देख्दैछ। पानीको यदि विषयवस्तु गर्नु भने, तर गर्मीको यदि तापक्रमको वृद्धिको कुरा गर्नु हो भने मधेस प्रदेशमा मैले हेरेँ, झापामा जति गर्मी छ त्यति मधेस प्रदेशमा छ। उता अगाडि बढ्दाखेरि कपिलवस्तु, रूपन्देही, नेपालगंज, कैलाली, कञ्चनपुर त्यतिकै गर्मी छ। मधेस प्रदेश भन्दा बढी गर्मी त मैले कैलाली, कञ्चनपुर र त नेपालगंजतिर मैले हेरे।
0: तपाईँहरूले बुझेको कुरा यो भयो। त्यसै गरी सँगसँगै तपाईँहरूले कार्यक्रम गर्ने ठाउँमा अथवा तपाईँहरूको यात्राको क्रममा स्थानीय बासिन्दाहरूले चाहिँ कस्तो प्रतिक्रिया दिए?
1: प्रतिक्रिया पोजिटिभ प्रतिक्रिया गर्यो। अब उहाँहरूको एउटा कुरा के थियो भने, अब हामीहरुले बोलेर के हुन्छ यो राज्यले पनि जति कराए पनि राम्रो बाटोमा हिँड्दै हिँड्दैन पहिला त हामीहरुले कति ठाउँमा भन्ने गर्थ्यो के स्थानीयहरुले आम नागरिकले पहिला 8 क्लास फेल भन्थे हामीहरु अहिले तपाईको पीएचडी डाक्टर इन्जिनियरले भरिएको सरकार पनि अब भन्छ भर्खर त बनेको छ भर्खर बनेको छ तर यो उत्खननको सवालमा केही महिना अगाडि पत्रकार पनि गृह मन्त्रालयबाट भएको जिल्ला प्रशासन कार्यालयमा अवैध उत्खनन अवैध कुरोसब तत्काल बन्द गर्नु तर यहाँ किन बन्द गरिएन जब गृह मन्त्रालयले पत्रचार गरिसक्दा पछाडि जिल्ला प्रशासनले त्यसलाई त क्रियान्वयन गर्नुपर्छ नि यदि जुन जिल्ला प्रशासन कार्यालयका प्रमुख अनि सीडीओ साहबले यदि क्रियान्वयन गर्नुभएको छैन म उहाँलाई तत्काल गृह मन्त्रालयमा झिकाउनु पर्थ्यो तर यो क्रियान्वयन भएन विगतका सरकार जस्तै उहाँहरू पनि ढाक्ने स्थितिमा हामीहरूले हेरेर आम नागरिकले पनि हेर्दैछ यही कुरा तर यो अभियानको समर्थनमा भन्नुहुन्छ भने आम नागरिकको राम्रो सपोर्ट पाए आम नागरिकको मात्रै नभएर तपाईँको वन क्षेत्रका कर्मचारी पनि सपोर्ट हामीहरूले थुप्रै पाए वन क्षेत्रमा पनि सबै बदमाश कर्मचारी होइन न त तपाईँको चुरे विनाश र यो वन विनाश हेरेर रुने वनका कर्मचारीहरूले पनि मैले हेरेको छु म हेरेको छु मधेस प्रदेशमा या अरू प्रदेशका पनि वन कर्मचारीहरूसँग मेरो कुरा अब पहिला त हुँदैन थियो तर विस्तारै अभियानको जब यो एउटा ठूलो रूप लिँदै गइरहेको छ त्यही अनुसारले देशभरिका लगभग प्रत्येक जिल्लाका वन कर्मचारीहरूसँग विस्तारै कुरा हाम्रो संवाद भइरहेको छ मलाई लाग्छ कि मभन्दा बढी वन क्षेत्रमा नेपाल सरकारको तर्फबाट जुन जागिर खाइराख्नु भएको छ उहाँहरू चिन्तित छ
0: लामो समयदेखि दशकदेखि नै यो विषय उठाइरहनु भएको छ व्यक्तिगत समस्या भोग्दै गर्दा पनि तपाईँले आवाज उठाइरहनु भयो अहिले पछिल्लो समयमा तपाईँहरूको यात्राको क्रममा चाहिँ नयाँ जनादेश भएको भनौँ आम मान्छेले चाहेको एउटा सरकार बनेको अवस्था छ यस्तो अवस्थामा अलिकति तपाईँको मागलाई पनि कतै सुनवाई हुन्छ कि भन्ने फरक आशा पनि हुनसक्छ यो आन्दोलन गर्दै जाँदा अथवा यात्रा गर्दै काठमाडौँ आइपुगेर मागपत्र बुझाउँदासम्म कस्तो अनुभूति गर्नुभयो
1: झण्डै दुईको सरकार पढे लेखेको सबैजना यहाँ जति जनप्रतिनिधितिर आउनुभयो हामीहरूले आशा थियो तर अब आशा बिस्तारै मर्दै गइरहेको छ किन मर्दै गइरहेको छ भने विगतका सरकार त ठिक छ आम नागरिकले पनि नकारेको कारणले आज चुनावको रिजल्ट त्यस्तो आयो तर उहाँहरूले पनि अब त्यत्रो सबै पढे लेखेको सबैलाई थाहा छ यतिसम्म कि तपाईँको चुरे संरक्षणका लागि बोलेको हाम्रो मित्रहरू कतिजना सांसद बनेर अहिले छिर्नु भएको हो तर हामी मेची महाकाली यत्रो लगभग 200 भन्दा बढी चौकमा हामीहरू जनजागरण र तपाईँको हस्ताक्षर संकलन गरे 1,00,000 हामीहरूले पर्चा छाप्न लगाएको थियो त्यसमध्ये लगभग 80-85,000 जति हामीहरू मेची महाकालीमा सकाए यो 10-15,000 जति बाँकी थियो त्यो हामीहरू माइती घर मण्डलामा हिँड्दाखेरि पनि हामीहरू मधेस घर फर्कदासम्म बाटोमा जहाँ हामीहरू छौँ त्यहाँ पनि बाँध्ने काम गर्यो यति गर्दा पनि उहाँहरूले यथार्थ कुरा थाहा हुँदा पनि यो विषयवस्तु लिएर उहाँहरूले विगतमा विभिन्न ठाउँमा आन्दोलन गरेको मान्छे पनि आज सदनमा छिर्दाखेरि अहिलेसम्म उहाँहरूले आवाज उठाउन नसक्नु भनेको यो धेरै दुःखद हो र अर्को तपाईँको जुन यो केही दिन अगाडि जुन बजेट आयो विगतका सरकारले त ठिक छ हामीहरूले विश्वास विगतका सरकारमा थिएन त्यत्रो आन्दोलन गर्दाखेरि उहाँहरूले नसुनेको कारणले हामीहरूले विश्वास भएन तर उहाँहरू झन् त्यो विगतका सरकार भन्दा पनि यदि प्राकृतिक संरक्षणको सवालमा त्यस्तै चुरे संरक्षणको सवालमा तपाईँको यदि कुरा गर्ने हो भने हामीहरू विगतका सरकार भन्दा पनि उहाँहरूको नजरिया बेग्लै मिलेर किनकि विगतका सरकारले जुन चुरे संरक्षणका लागि जुन जति बजेट विनियोजन गर्नुभएको थियो त्यसभन्दा पनि घटाएर उहाँले 1 अरबमा ल्याइदिनु
0: बजेट व्यवस्थापनको विषयमा अलिकति चर्चा गर्छु फेरि तर योभन्दा अगाडि चाहिँ पूर्वदेखि पश्चिमसम्म यात्रा गरेर काठमाडौँ आइपुग्नु भयो र माइती घर मण्डलमा 3-4 दिन बसेर त्यहाँ गर्नुभयो त्यहाँ आइसकेपछि चाहिँ सरकार उसका प्रतिनिधि अथवा सांसदहरूको व्यवहार भेटघाट अथवा आश्वासन त्यस्तो केही कुराहरू भयो कि भन्न चुरेको चिन्तालाई लिएर चाहिँ
1: 3 दिनदेखि म सचिवालयसँग उहाँको टेलिफोन मार्फत सम्पर्क गर्दै आए माइती घर मण्डलामा सुरक्षामा खटिएका डीएसपी साहबले पनि आफूले धेरै प्रयास गर्नुभयो तर त्यहाँबाट एउटै कुरा के आउँछ पहिला त कुरा इमेल मार्फत हालिदिनु रे जब इमेल मार्फत नै तपाईँको ध्यान आकर्षण बुझाउने यदि हाम्रो हुन्थ्यो भने किन मेची महाकाली हामीले घुम्नु पर्थ्यो एउटा कुरा पछि म पनि प्रयास गरे त्यहाँ चिनेको साथीहरू पनि जुन अहिले सचिवालयमा बस्नुभएछ विगतका मिडियाकर्मी पनि हुनुहुन्थ्यो उहाँहरूले पनि मैले धेरै गुहार गरे हेर्नुहोस् तपाईँहरूले अरूले ठिक छ मन्त्रीजी नआ आउनु भएछ उहाँले न थाहा हुन सक्ला होइन यो चुरे तथा वन संरक्षण अभियान कतिसम्मको प्राकृतिक संरक्षणप्रति चिन्तित छ भने उहाँ न थाहा हुन सक्ला तर तपाईँले त थाहा छ तपाईँले पटक पटक 100 पटक तपाईँले न्युज कभर गर्नुभएको छ हाम्रो व्यथा हेर्नुभयो हाम्रो पीड़ा हेर्नुभयो हाम्रो संघर्ष हेर्नुभएको छ तपाईँले उ गर्नु भनेर दाखेरि होइन मन्त्री जी अहिले धेरै व्यस्त हुनुहुन्छ अब म यहाँ के सोच्न बाध्य राति पनि म सोच्दै थिएँ अब हेर्नुहोस् यदि हामीहरू प्रधानमन्त्रीको कुरा गरेको भए अरू मन्त्रालयको कुरा गरेको भए त्यस्तो प्रतिक्रिया आए पछाडि एउटा स्वाभाविक कुरा हुन्थ्यो तर वन मन्त्रालयको मन्त्रीको तपाईँको मुख्य दायित्व त वन संरक्षणको कुरा हो चुरे संरक्षणको कुरा हो अनि त्यो समग्र रूपमा भन्दाखेरि देशका सम्पूर्ण प्राकृतिक संसाधन सम्पदाको संरक्षणको जिम्मा उहाँमाथि नै हो त्यो जिम्मा हुँदाहुँदै कुनै समूहले कुनै अभियानले कुनै संस्थाले यदि त्यत्रो संघर्ष गरेर 11 दिन जनजागरणमा हस्ताक्षर संकलन गरेर आउँदा मात्र त्यसले 10 मिनट टाइम माग्दाखेरि यदि उहाँले टाइम दिन सक्नु भएन भने फेरि उहाँको मन्त्रालयमै मन्त्रालयमा गएर 2 जनालाई होस् 1 जनालाई होस् बोलाएर उहाँको प्राकृतिक संरक्षण प्रति चिन्ता छैन यदि चिन्ता भएको भए एउटा सिम्पल सरल तरिकाले पनि उहाँले ल उहाँहरू मेचीदेखि महाकालीसम्म घुमेर आउनु भएको छ तपाईँको केही न केही उहाँहरूले नयाँ अनुभव पाउनु भयो होला उहाँको अनुभव पनि बुझाउन भनेर यो हिसाबले पनि बोलाउन सक्नुहुन्थ्यो तर उहाँले कुनै वास्ता गर्नुभएको छैन आज हामी लचार भएर तपाईँको उहाँको सचिवालयमा हाम्रो टिमका राजेश भण्डारीज्यूको अब चुरे तथा वनजङ्गल संरक्षण अभियानका राष्ट्रिय उपाध्यक्ष एवं त्यस्तै बागमती प्रदेशका संयोजक तपाईँको बुद्धिनाथ उप्रेतीज्यू महासचिव बासुदुला कोलीज्यूको लगायतका 5 जनाको टिम त्यहाँ आज एउटा ध्यान आकर्षण मैले जानु बुझाइदिनु उहाँहरूको नियत त्यस्तै छ भने बुझाइदिनु ठिकै छ अब हामीहरू जनतामा फर्कौला जनतालाई यो यथार्थ कुरा भनौला अब उहाँहरूले यो अभियान हामीहरूले गर्न नसके पछाडि
0: सरकारलाई सुझाव के थियो मुख्यमन्त्री कुराहरू चाहिँ के हो
1: मुख्य माग त हाम्रो त्यही हो कि अब सर्वप्रथम अवैध उत्खनन रोक्नु पर्यो अवैध क्रसर उद्योग जति छ त्यसलाई कानूनी मापदण्डमा ल्याउनु पर्यो त्यस्तै तपाईँको खुला चरचरण बन्द हुनु पर्यो डडेलो नियन्त्रण हुनु पर्यो र तराई चुरे क्षेत्रबाट जति बग्ने नदी छ त्यो अध्ययन गरेर अध्ययनका आधारमा
2: तपाईँको अतिरिक्त राम्रो भएको
3: जुन
2: सर्वोत्कृष्ट
0: यदि भन्नै चाहिँदैन बुझेपछि पनि सम्बन्धित निकायले छिटो प्रतिक्रिया दिँदैन भनेदेखि कस्तो लाग्छ तपाईँहरू अभियानमा लामो समयदेखि अभियान
1: यसमा तपाईँको तीनै तहका सरकार दोषी हुन् र आम नागरिक पनि दोषी हुन् म त के भन्छु आम नागरिक पनि यदि म एक्लै निस्के आज यो अभियान यतिसम्म 10 वर्ष लगभग 1 दशकसम्म दामे होइन यत्रो सङ्घर्ष गरेँ पटक पटक पैदल यात्रा लगभग 1400 किलोमिटर मैले पैदल यात्रा गरेँ यस्तो अहिले दुर्घटना परेको स्थितिमा पहिले मैले गाडीमा मेची महाकाली घुमे लगभग 10 लाख जति मान्छेलाई यो कुरा मैले हेरिया होला के कसैले बाइनर हेरेर कोही न्युजबाट कोही केबाट हेरिया होला तर आम नागरिकले पनि जाग्न सकेन विभिन्न दलका झण्डा बोक्न तयार छ विभिन्न दलका कार्यक्रममा गएर ताली पड्काउन तयार छ तर जुन आफ्नै जग्गा जन्मभूमि मरूभूमि भइराखेको विषय सोसियल मिडियामा जुडेका विभिन्न किसिमका सोसियल मिडियामा टिक्का टिप्पणी गर्न फुर्सद छ विभिन्न किसिमका पोस्ट गर्न फुर्सद छ विभिन्न किसिमका न्यूज सेयर गर्न फुर्सद छ तर आफ्नै गाउँ समाज आफ्नै जन्मभूमि मरूभूमि हुँदाखेरि त्यो विषय वस्तुमा नबोल्नु भनेको आम नागरिक पनि दोषी हो त्यस्तै तपाईँको स्थानीय सरकार पनि दोषी हो अहिले उत्खननको सवालमा मुख्य दोषी भनेको स्थानीय सरकार हो त्यस्तै तपाईँ ठेक्का लगाउँछ भने अनुगमन त उहाँको जिम्मा हो नि उहाँको नगरपालिकाभित्र यदि अवैध उत्खनन हुन्छ भने पहिला त त्यसको वातावरणीय कुनै प्रभाव त पहिला उहाँले पर्ने हो उहाँको जनतालाई पर्ने हो उहाँहरू पनि तपाईँको त्यसमै मिलोमतमा अवैध उत्खनन भइ नै रहेको छ। त्यस्तै प्रदेश सरकारको पनि कुरा गर्नुभयो भने तपाईँको अहिले प्राकृतिक संसाधन जति छ वन क्षेत्रहरू त्यो तपाईँको सात ठाउँमा बढिएको छ, सातवटा प्रदेशमा बढिएको छ। सातवटा प्रदेशमा बढिएको छ भने सातै प्रदेशको भूमिका के त? सबैले कमाउने भाँडो बनाएको छ अहिले वन क्षेत्रलाई। तपाईँको डेपोलाई सरुवा गर्दा पनि टेन्डर खोलिराखेको छ, मधेस प्रदेशका होस् या बागमती होस् या कोशी हो, जुनसुकै प्रदेशमा। पहिलासम्म मलाई लाग्थ्यो कि मधेस प्रदेशमा छ, तर यो टेन्डर खोल्ने प्रक्रिया सातै प्रदेशमा हो। तपाईँको निर्देशनालय, वन निर्देशनालय जुन हुन्छ मेन भूमिका उहाँको, वन निर्देशनालय तपाईँको पसलका रूपमा परिणत भएको छ। जस्तै तपाईँको लगभग एक दशक हुन थाल्यो यो प्रदेश संरचना निर्माण भएको, तपाईँको जुनसुकै क्षेत्रमा सुशासन कायम गर्नका निम्ति तपाईँको सरुवा प्रक्रिया ठूलो डण्डाको रूपमा र हतियारको रूपमा हुन्छ। तर अहिलेसम्म वन रक्षकलाई चलाउन सकेको छैन। कतिपय क्रम अधिकृतहरू पनि पाँच वर्ष दस वर्षदेखि एकै ठाउँमा छ। वन रक्षकको कुरा गर्नुहुन्छ भने तपाईँको जुन ठाउँमा जागिर खाएको छ त्यही ठाउँमा अब रिटायर हुने बेला भइसक्यो। यतिसम्म कुनै कुनै जिल्लामा वन रक्षक छ भने डेपोलाई टेर्दैन। अब कल्पना गर्नु, यदि वन रक्षकले डेपोलाई टेर्दैन भने कतिसम्मको व्यतिथि छ त्यो ठाउँमा। तर यो सातै प्रदेशका तपाईँको वन रक्षकलाई चलाउने जिम्मेवारी तपाईँको वन निर्देशनालयको हुन्छ। तर कसैले सर्व गर्न सकेको छैन। न सर्व गर्नको कारण म केलाउँदा जाँदाखेरि यो सबैजनाले त्यहाँबाट प्रत्येक साल वर्षेनी जब यो अब आर्थिकमा शान्त सक्छ अनि त्यस पछाडि सरुवाको समय हुन्छ, त्यो सरुवाको समयमा अरू अरूले यताबाट इच्छा अनुसार जसले बढी तिर्यो त्यसलाई राम्रो ठाउँ, वन भएको ठाउँ। म भन्छु यदि वन संरक्षण गर्ने मेरो नियत छ भने वन भएको ठाउँमा किन जानु पर्यो? वनको जुन खाली ठाउँ छ त्यसले वनमा फर्काउन अनि बुझ्छु कि हो, तर त्यसरी गर्दैन। सबै राम्रै ठाउँमा जान खोज्छ जहाँ बढी वन छ। यसले के प्रश्न हुन्छ भने राम्रो ठाउँमा यदि पैसा तिरेर कुनै लोभ लालच मन्त्री सचिवलाई दिएर यदि कुनै गइरहेको छ भने त्यो मास्न गइरहेको छ, त्यो वन जङ्गललाई संरक्षण गर्न गएको छैन। र यो मुख्य तपाईँको जुन अघि भने मैले तपाईँले त्यो वन रक्षकको कुरा, वन रक्षक सातै प्रदेशमा यो प्रदेश संरचना भए पछाडि कसैको सर्व कति भएको छैन। एकै ठाउँमा 25 वर्ष 30 वर्ष त्यस्तै तपाईँको झापामा त्यस्तै वन रक्षकहरूले टाण्डव गरेको छ, मधेस प्रदेशमा त्यस्तै गरेको छ, सुदूरपश्चिममा त्यस्तै गरेका छ।
0: यी सबै कुराहरू, यी समस्याहरू बारम्बार उठ्दै आएका लामो समयदेखि रहँदै आएका हुन्। तपाईँहरू लगायत अधिअरूले पनि कम्तीमा चुरे संरक्षण र त्यसबाट चुरे दोहन हुँदा अथवा चुरेमा अतिक्रमण हुँदाखेरि मधेसमा पर्ने तराईमा पर्ने समस्याको बारेमा चर्चा हुन थालेको छ। स्थानीय बासिन्दाहरूले त्यहाँको समस्या बुझ्न र आवाज उठाउन चाहिँ थालेको छ कि छैन, कस्तो छ? तर तपाईँले भन्नु स्थानीय बासिन्दा पनि दोषी छन् भनेर, तर उनीहरूले केही न केही बुझेर आवाज उठाउने क्रम चाहिँ शुरू भएको छ।
1: होइन, बोल्न चाहिँ अब त्यही त छुट्टा छुट्टै बोल्न चाहिँ बोल्छ। हाम्रो देशमा प्राकृतिक संरक्षणको लागि तपाईँले पनि थाहा होला, लगभग मलाई लाग्छ कि 1 लाख भन्दा बढी संगठनहरूलाई यदि त्यो संगठन एक दिन इमान्दार प्राकृतिकको लागि भएर तपाईँको उभिहाल्यो भने सरकार तिनै तर्का सरकार सुध्रिन सक्छ। तर उभ्दैन, सबै प्राकृतिक संरक्षणको नाममा आफ्नो उभर्ने गर्छ। त्यस्तै आम नागरिकको कुरा गर्नुहुन्छ भने आम नागरिक त्यही हो, आम नागरिक छुट्टाछुट्टी सबैले आक्रोश त्यही पोख्ने हो, तर एक ठाउँमा
0: जुटेर आउन सक्छ,
1: जुटेर बोल्ने आँट।
0: त्यसरी नजुटिन्छ त आवाज कमजोर नै
1: भइरहेको, कमजोरै छ।
0: तपाईँ स्वयं अहिले दुर्घटना पर्नु भएको छ, शारीरिक रूपमा समस्या छ,
1: अहिले रूपमा अपाङ छु नि त। डक्टरसँग हेराउँदाखेरि त्यसले भन्दैछ के हो, तपाईँको औषधि खानुहुन्न क्या हो, अहिलेसम्म पनि तपाईँको रिकभरी भइरहेको।
0: यस्तै अवस्थामा पनि निजी महाकाली यात्रा यही समयमा के गर्नु पर्यो?
1: होइन, म हेर्नु, म तपाईँले तपाईँको आफूलाई प्राकृतिक प्रति समर्पित गरिसकेका छु, चुरे मैया प्रति समर्पित गरिसकेका छु। चुरे पहाड़लाई व्यक्तिहरूले एउटा ढुङ्गा र एउटा माटो र एउटा उसले बनेको पहाड माने होला, तर म मान्दिन, म उहाँलाई आम्मा मान्छु। किन मान्छु भन्दाखेरि म जन्म मधेसका, म मात्र होइन मधेसमा तपाईँको चुरेको देखि भारतको सिमानासम्म बस्ने सबैले आम्मा मान्नै पर्छ, त्यो चाहेर होस् या नचाहेर होस्। किन मान्नुपर्छ भन्दाखेरि हामीलाई हाम्रो आमाले जन्म दिँदाखेरि उहाँलाई दुध खुवाउनु हो, तर पानी कहाँबाट हामीहरूले खायौं? त्यही चुरेबाट, चुरेको काँखबाट, चुरेको छातीबाट बगेको पानी त हामीहरू खाएको हो नि त। आज यो माइती तपाईँको यो मकवानपुरको, त्यो मकवानपुर बाह्रको सिमानामा रहेका चुरियामाईको मन्दिर जुन छ, सबैले तपाईँको दोहन गर्नेदेखि लिएर त्यसको दोहन गर्नेलाई संरक्षणदेखि लिएर सबै देशका मन्त्री सचिव निर्देशक सीडीओ एसपी सबै निकाय चाहिँ त्यहाँ जाँदाखेरि चुरियामाईले ढोक्छ। तर वास्तवमा चुरियामाई भनेको त्यो एउटा मन्दिर होइन नि, चुरियामाई भनेको मेची महाकालीसम्म फैलिएका चुरे क्षेत्र हो। त्यहाँबाट बगेको पानी खाने सबैको आमा चुरियामाई। त्यसले म आफूले समर्पित गरेका छु। विगतमा पनि म जुन यो लगभग 4-5 वर्ष अगाडि मेरो पनि एक्सिडेन्ट भएछ, मेरो फेस सर्जरी भएको थियो, 3 ठाउँमा अहिले पनि प्लेट छ। त्यो बेला पनि म 3 दिन भेन्टिलेटरमा रहेर म बाँचेको मान्छे। फेरि अब बाइक चलाउन छोडे, अब बसमा गए, बस अब ट्रक ठोकियो, त्यहाँ 13-14 जना मर्यो, 3 जना मात्रै बाँचे हामीहरू। अब यो बाँच्नु भनेको म आफूलाई एउटा सौभाग्य पनि ठान्छु। र अर्को यो चुरियामाई र सम्पूर्ण देवी देवता र प्राकृतिकको आशीर्वाद म ठान्छु। म आफूलाई पूर्ण रूपले आजदेखि होइन अभियान जब थाले त्यही बेला म समर्पित गर्दिए न। जुन किसिमले मेरो एक्सिडेन्ट भएको थियो, कसैले डक्टरलाई स्वयं आश थिएन कि यो बच्छ, पहिला पनि आश थिएन, यसपालि पनि आश थिएन।
0: तपाईँले जस्तो आफूले समर्पित गरेर चुरिएको संरक्षणको अभियानमा लाग्दै गर्दा एक दशक बितिसक्दाखेरि त्यसैको समयमा समस्याहरू त झन्झन
1: बढ्दै
0: उठाउँदा पनि नसुन्दाखेरि कुनै कुनै बेला दिक्क लाग्दैन?
1: दिक्क लाग्छ। कुनै कुनै बेलामा तपाईँको गत साल जुन हामीहरू 102 दिन आन्दोलन गरे, यहाँबाट गए पछाडि म पनि अब यस्तो खाली टाइममा अब के म पाए, के परिवर्तन गर्न सके, के ऊ गरे, लास्ट दिक लाग्दा लाग्दै लाग्दा लाग्दै मैले अन्तमा के स्वीकारे भने, ल मेरो कारण त एउटा पनि त रुख बाँच्या होला नि त, मेरो कारण कुनै ठाउँको तत्कर्मण रुक्या होला नि त। जस्तै अस्ति नै तपाईँको गत साल रौतहट जिल्लामा 5-6 हेक्टर जागात कर्मीमा परिसकेका थियो, त्यहाँ सैकडौं शिशोको रूख तपाईँको काटिएको थियो, त्यहाँ मकैको बिरुवा तपाईँको 1-1 बिताको उम्रिया थियो। त्यो कुरा मैले डेफोले भन्दा भन्दै उसले नरोके पछाडि मैले गएर भिडियो बनाएर उ गर्दाखेरि पछि लास्ट डेफो र मधेस प्रदेशका तत्कालीन सचिव गएर के घिमले भन्ने त्यो उहाँहरू गएर पुनः अतिक्रमण फिर्ता गराउनु भयो, त्यो त सफल भएन। त्यस्ता कति गरे कति गरे, त्यो भएर अन्तमा मैले भने ल मेरो अहिलेसम्मको गरेको संघर्षको प्रतिफल यही छ, एउटा बिरुवा पनि जोगायो भने हामी म बुझ्छु कि मेरो संघर्ष सफल भयो भनेर म लाग्यो।
0: तपाईँको परिवार

0: म पनि म कहिले कहीँ यहाँ दिन्छु
1: यसो एकदमै तपाईँले मनदेखि चुरेमा चाहनु भएको अथवा मरिस्न चाहनु भएको त्यो चाहिँ के हो एकदम तपाईँले यो चाहिँ होस् भन्ने तपाईँ लागेको छ
0: कस्तो हुन्छ हेर्नु एक दिन सबैलाई एक दिन यो संसार छोडेर जानुपर्छ सबैलाई हाम्रो पुर्खा पनि संसार छोडेर गएको तर त्यहाँ हेर्दाखेरि अब कुन तरिकाले गएको के गरेर गएको त्यो ठुलो इम्पोर्टेन्ट हो कोही यस्तो जीवनमा एउटै काम यस्तो गरेर गएको हुन्छ नि राम्रो होस् या नराम्रो होस् राम्रो गरेर गएकोलाई पनि सम्झिन्छ संसारले राम्रो गरेर गएकोलाई पनि सम्झिन्छ नराम्रो गरेर गएकोलाई पनि सम्झिन्छ त्यही भएर मैले भने कि अब ल यो यो यो कुराप्रति राजनीतिक दलहरूले पनि राजनीतिक आफ्नो रोटी सेक्ने काम गरेको छ मधेसका अगुवाहरू पनि चुरो जोगिएन भने मधेस मरुभूमि हुन्छ भन्ने गरेका छ तर वास्तविक हटली कसैले पनि लागेको छैन वास्तवमा यो तपाईँको चुरे यदि विनाश भयो भने मधेसका त तपाईँको अब ठिक छ कसैसँग त्यस्तो सम्पत्ति होला भने त्यो अरू देशमा पनि गएर बाँच्न सक्छ तर यहाँ त सबै कृषिमा आधारित व्यक्ति त्यही आफ्नै जन्मभूमिमा कमाउने खोज्ने जोत्ने अनि त्यहीँबाट जीवनयापन गर्ने छोराछोरी पढाउने समुदायहरू छ त्यत्रो हुँदाहुँदै कसैले बोलिरहेको छैन ल म पनि एउटा जीवनको अब यो चुरे भने अब बुझ्दै गयो अनि ल लास्टमा मैले बुझेँ यो आमा हो हाम्रो जन्म दिने आमाले दुध खुवाउनु भयो उहाँ चाहिँ हामीले पानी खुवाएर हामीले यत्रो गर्नुभएको छ भने हामीले पनि गर्नुपर्छ भने जीवनमा आखिर के नै लिएर जानेछ भात तरकारी खाए पनि त्यतिकै बाँच्ने हो दुध दही खाए पनि त्यतिकै बाँच्ने हो मासु खाए पनि त्यतिकै बाँच्ने हो ल यसरी नै एकचोटि लडाउन भनेर लडेको अब जति दिनसम्म सकिने हो जबसम्म सास रहिरहन्छ यदि जीव अहिलेसम्म अब युवाकरले हिँड्न सकेका छु यहाँसम्म आए यदि हिँड्न सकेन भने सोसल मिडियाको अहिले उयो छ सोसल मिडियामा पनि बोलिरहेको
1: पानी र पर्वत विशेष बदलिँदो नेपालमा अहिले हामी मधेसमा बढ्दो पानी संकट र पानी संकटको मुख्य कारणका रूपमा रहेको नदी दोहन तथा चुरे विनाशका बारेमा उठिरहेका आवाजबारे चुरे तथा वनजंगल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादवसँग कुराकानी गरिरहेका छौं कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81 वेबसाइट झुले.com.np
4: अब पालो हाम्रा चेलीहरूको सात महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र दिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट दिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईँको दिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्
5: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
5: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
6: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
5: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 51-99 मा सम्पर्क गर्नुहोला

0: सुनिए ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बर्लिदो नेपाल। पानी र पर्वत विशेष बर्लिदो नेपालमा अहिले हामी मधेसमा बढ़दो पानी संकट र पानी संकटको मुख्य कारणका रूपमा रहेको नदी दोहन तथा चुनी विनाशका बारेमा उठिरहेका आवाजबारे चुरे तथा वन जंगल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादवसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब बारम्बार चर्चा भइरहने चुरे विनाश र मधेसमा नदी दोहनबाट परेको सबभन्दा ठूलो असर के हो भन्ने प्रश्नबाट यादवसँगको कुराकानीलाई जोडौं।

0: एक नम्बरमा तपाईँको पानीको समस्या, भूमिगत जलको समस्या हो। विगतका चार पाँच सालदेखि पानी टंकरले बाँड्दै आयो, यो साल एक दुई पटक पानी परेको कारणले थामिएको हो, तर यसपालि पनि पानी बाँड्नै पर्छ। यदि अझ 15-20 दिन तपाईँ यो रेकर्ड गरेर राख्नु, अझ 15-20 दिन यदि पानी परेन भने मधेसमा फेरि पानी बाँड्नै पर्छ। यो मुख्य समस्या हो। अर्को तपाईँको तापक्रमको वृद्धि हुँदै गइरहेको छ, यो त हुन त संसारकै कुरा हो। जलवायु परिवर्तनको कारणले संसारभरि नै तापक्रम वृद्धि हुँदै गइरहेको छ, तर विशेष गरी मधेसमा यसको असर पर्दै गइरहेको छ। अर्को तपाईँको आँपहरूको कुरा गर्नुहुन्छ भने फलफूलहरूको कुरा गर्दाखेरि पहिला आँप औषधि नछर्दा पनि तपाईँको मजाले जे जति हुन्थ्यो हुन्थ्यो, तर यदि आजकल औषधि यदि छर्नु भएन भने यदि त्यो बाँच्दैन, बाँच्यो भने पछि गएर किरा लाग्ने सबै आँप
1: औषधि अनिवार्य।
0: एकचोटि फेरि होइन, मुजर भन्छ क्या भोजपुरीमा हाम्रो, फुल्ने बेलामा पनि औषधि छर्नु पर्छ, फूल सके पछाडि फेरि फल हुने बेलामा पनि औषधि छर्नु पर्छ, फल अलि ठूलो भए पछाडि पनि औषधि छर्नु पर्छ, फेरि पाक्ने बेलामा पनि औषधि अनि गएर त्यो आँप जोगिन्छ। यो त ठूलो असर हो नि त। त्यस्तै तपाईँको पहिला हामीहरू धान खेतमा गर्मी धान खेल्थ्यो क्या, होली खेलिसके पछाडि गर्मी धान भन्थ्यो क्या, त्यो रोप्ने गर्थे। त्यसमा एकचोटि पानी लगाइदिँदाखेरि कम्तीमा 15 दिन जति जान्थ्यो, लेकिन 3 या 4 चोटि पानी हाल्दाखेरि गर्मी धान हामीहरूले काट्थे। तर आज तपाईँको 24 घण्टामा हेर्छु मटर चलेको चलेको चलेको गरिहाल्छ 24 घण्टा। यदि त्यसले एक दिन बन्द गरिदियो भने पानी खत्तम। भूमिगत जल त अब छैन नि, पुरै तल गइसक्यो, अब माथि जाउँ। तापक्रम त्यस्तै बढेको छ, मधेसको भूमि पुरै पानी परेको बेलामा एकछिन उहुने, नत्र फेरि जरो तपाईँको अब मान्छेकै जीव जस्तै पानीपट्टि गरे पछाडि एकछिन चिसो हुने, अलिक टेम्परेचर घट्ने, पानीपट्टि गर्न छोडिदिए पछाडि फेरि तातिने।
1: खेतीपातीको लागत निकै बढाइदियो होइन,
0: बढाइदियो धानकै या गहुँकै अरू अन्य तपाईँको बालीहरूको कुरा गर्नुहुन्छ भने, खाद्यान्न बालीहरूको कुरा गर्नुहुन्छ भने, तेलहनको कुरा गर्नुहुन्छ भने, यदि औषधि छर्नु भएन भने एक दिन ढिलो भयो भने, यदि तपाईँको र मेरो खेत छ होइन, एक ठाउँमा छ जग्गा, दुवैजना धान मैले लगाएको छु, अब तपाईँले आफ्नो बालीमा धान बालीमा त किराको औषधि छर्नुभयो, मैले एक दिन ढिलो गरिदियो भने तपाईँको जग्गाको किराहरू आएर मेरो खेतको पुरै खाइदिन्छ।
1: भनेको एउटा पानीमा पनि भयो, तापक्रम वृद्धि भयो, फुल फुल्ने समयदेखि लिएर विभिन्न
0: तपाईँको आर्थिक सेवा पनि परिरहेको छ नि त। अब तपाईँको यो 2-3 महिना लेबरमा काम गर्ने मान्छेहरूलाई, खेतमा काम गर्ने मान्छेहरूलाई, कृषि क्षेत्रमा काम गर्ने मान्छेहरूले 10 बजेदेखि बेलुका 5 बजेसम्म काम गर्ने स्थिति छैन, क्या बिहानदेखि तपाईँको 8-9 बजेसम्म गर्नुपर्छ, नत्र फेरि बेलुका 5-6 बजेदेखि 7-8 बजेसम्म गर्नुपर्छ। यस्तो स्थिति छ मधेसमा। त पहिला भौतिक पूर्वाधारहरूको काममा लेबरमा खट्ने मान्छेहरू पहिला दिनभरि काम गर्थ्यो, अब यो 2-3 महिना जब गर्मी त्यहाँ हुन्छ नि, अनि त्यो के गर्छ भन्दाखेरि बेलुका नाइटमा अब भौतिक संरचना यति परिवर्तन भयो,
1: काम गर्ने शैली पनि फेर्नु पर्ने बाध्यता नै आयो। यी सबै समस्याहरूमा एकदमै धेरै चर्चा हुने गरेको, संचार माध्यमहरू उठ्ने गरेको र स्थानीय बासिन्दाहरूले पटक पटक गुनासो गर्ने गरेको, पानीको कुरालाई एकदमै धेरै गुनासो गरेको भए, किनकि त्यो त हुन त प्रत्यक्ष जनजीवनसँग जोडियो। पानीको बारे चाहिँ अलिकति विस्तृत चर्चा गरौँ न, कस्तो हातले चलाउने पम्पहरू बनाएर पानी सुकेको, अथवा गहिरो ट्युबवेलहरूमा पानी पानी सुकेको, कस्तो अवस्था छ?
0: फर्स्ट चरणमा त तपाईँको यो ह्यान्ड पम्प जुन हुन्छ त्यसको पानी सुक्यो, विस्तारित डिप बोरिङहरू, पहिला नै डिप बोरिङहरू, अब सरकार अहिले डिप बोरिङको कुरा गर्छ, तर आजदेखि यो डिप बोरिङ होइन नि, तपाईँको जमानादेखि हो डिप बोरिङ, जसमा तपाईँको दमकलहरू मोटरहरू बाँधेर मान्छेहरू आफ्नो कृषि सिँचाइ गर्थ्यो, त्यो डिप बोरिङहरू पनि मास्दै गयो। त्यो डिप बोरिङ मासे पछाडि कृषकहरू आफैले अझ तल लेयर पाएको ठाउँमा गाड्दै गयो, त्यो पनि मासियो। कारणले अब तपाईँको अहिले हालिराखेको, सरकारद्वारा हालिराखेको डिप बोरिङ तपाईँको 700-800-1000 फिटमा गएर तपाईँको लेयर पाइराखेको छ। पहिलाको सरकारमा त ठिक छ, बुढापाका थियो, पढे लेखेको त्यति थिएन होइन, टेक्निकल त्यति ऊ थिएन, तर अहिलेको त सबैले छ नि त, डाक्टर इन्जिनियर विभिन्न क्षेत्रमा काम गरेको अनुभव प्राप्त गरेका व्यक्तिहरू छ, उहाँहरूले त यति त कम्तीमा सरल तरिकाले बुझिदिनु पर्यो नि त। पानी त यहाँ त उत्पादन हुने कुरा होइन नि त, त्यही बर्खा भए पछाडि, बारिश भए पछाडि त्यही पानी त पूर्ण भरण हुने नि त त्यो जमिन हुने। अब त्यो आज 1000 हामीहरू तान्दैछौँ पानी, के 1000 फिट भन्दा तल पानी छ त्यसको ग्यारान्टी सरकारले दिन सक्छ? दिन सक्दैन नि त। यदि त्यो ठाउँमा यदि मेरै गाउँको कुरा गर्नुहुन्छ भने बारा सिन्दुरगढ नगरपालिका वार्ड नम्बर 2 मवाईको गाउँ कुरा गर्नुहुन्छ भने यदि मेरै गाउँमा अब डिप बोरिङ गर्दैछ 1000 मा भोलि 1000 फिट मुनि पानी छ त्यसको सरकार पहिला गारेन्टी गरोस् न तर आम नागरिक बुझेको छैन यो कुरा र जसले बुझेको छ त्यसले पनि बुझाउने प्रयास गरिराखेको छैन हामीसित त्यति साधन स्रोत पनि छैन हामी त्यति ठूलो बुवाको छोरा पनि होइन हामी म पनि सामान्य किसान कृषक परिवारको छोरा हो तर जोसँग साधन स्रोत छ जसले यो देशका सबै नुन खाइराखेको छ राज्यका ढुकुटीका तलबबाट खाइरहेको छ त्यो मान्छेहरूले पनि बुझाउनु पर्ने हुन्छ तर आज यो बुझाउने नाममा तपाईँको प्रत्येक साल वर्षेनी अर्बौं रुपियाँ होटलमा सघाउँछ होटलमा कार्यक्रम गर्दाखेरि अन्तर्क्रिया गोष्ठी गर्दाखेरि तपाईँको त्यहाँको गार्डलाई थाहा हुँदैन के को कार्यक्रम हुँदैछ त्यसलाई यति थाहा मात्रै हुन्छ फलानु अफिसको कार्यक्रम हुँदैछ तर के को लागि हुँदैछ थाहा हुँदैन अब फेरि त्यहाँ हामीहरू विद्रोह गर्छौँ हामी भन्छौँ यो कार्यक्रम कम्युनिटी लेभलमा लग न लादैन तिनीहरू
1: पानी नै सुक्नुमा मधेस प्रदेशमा चाहिँ पछिल्लो समय एकदमै धेरै उठेको कुरा यो वैशाख जेठ पछि साउन भदौसम्म नै इनार र ट्युबवेलहरू पानी नआउने भन्ने कुरा बारम्बार उठिरहेका छन् त्यसमा चाहिँ यो नदीहरूको अत्यधिक दोहन अथवा चुरे क्षेत्रमा अतिक्रमण अथवा वन मासिनु नै हो भन्ने कुरा चाहिँ कुनै अध्ययनहरू देखाएका छन् अथवा हाम्रो परम्परागत ज्ञानले भन्छ
0: होइन विभिन्न अध्ययनले विभिन्न सोसियल मिडियामा आइराखेको कुरा हो अब यति भइसक्दा पनि लगभग मलाई लाग्छ कि पढे लेखेको वातावरण क्षेत्रका मान्छे सबैले थाहा छ कि यही मासेको कारणले तपाईँको एउटा त जलवायु परिवर्तनको देशव्यापी नै असर हो तर बढी जुन मधेसमा हेरिएको छ तराई क्षेत्रमा हेरिएको छ पहाड़का पानीका मूलहरू जुन सुक्दैछ यो मासिएको कारणले र वन यो डाँडाकाँडा चुरे क्षेत्र र तपाईँको खोला नाला र वन जङ्गल मासिएको कारणले हो भनेर यसले अब बढी प्रमाणित मलाई लाग्दैन कि गर्नुपर्छ यो गाउँको कृषकलाई पनि थाहा छ यो कुरा होइन त्यो भएर अब सरकारले जुन अघि बजेटमा डिप बोरिङ कुरा गर्नुभयो त्यो ठिक छ राम्रो तत्कालीन व्यवस्थापनको लागि त्यो राम्रो तर जुन कारणले त्यो समस्या भएको छ आज सिजना देशव्यापी अब मधेसको कुरा तराईको कुरा मात्रै रहेन पहाड़मा पनि पानीका मूलहरू सुक्दै गइरहेको छ यो देशव्यापी जुन समस्या छ त्यो समस्या कुन कारणले आयो त्यो कारणमा त त्यो घाउमा त मलम लगाइदिनु पर्यो नि त त्यो घाउमा मलममा लगाएर तपाईँको पानीपट्टि गर्नको लागि जब घाउ ठूलो भइसकेको बेलामा पानीपट्टि गर्नको लागि बजेट 1 अरब छुट्याएर अब कल्पना गर्नु त 1 अरबमा तपाईँको मेचीदेखि महाकालीसम्म चुरेले के गर्छ त केही गर्दैन नि त्यही हुन्छ 10 लाख यो कार्यकर्ताले पार्दै 10 लाख त्यो कार्यकर्ताले पार्दै त्यो पनि 1 अरब सक्छ
1: पुरानोमा जे हुन्थ्यो त्यस्तै हुने
0: त्यस्तै हुन्
1: त्यसो मधेसकै घरहरूको कुरा गर्दाखेरि चाहिँ अहिले चाहिँ सामान्यतया कुन कुन महिनामा तपाईँ मधेसबाट प्रतिनिधित्व गर्ने भएर मैले अलिकति मधेसको जोड गरेँ किनकि तपाईँ कार्यक्रम अलिक बढीतिर चाहिँ केन्द्रित भएको हुन्छ अहिले त पूर्व पश्चिम नै कार्यक्रम सञ्चालन गर्नुभएको छ तर मधेसलाई अलिकति केन्द्रित गर्दा कुन कुन क्षेत्रमा अलिकति बढी पानीको चाहिँ पछिल्ला वर्षहरूमा दुःख हुन थालेको छ
0: बारा पर्साका विशेष गरी तपाईँको वीरगंज उपमहानगरपालिका पर्सा जिल्लाको बारामा तपाईँको पर्साउनी गाउँपालिका कलैया उपमहानगरपालिका त्यस्तै तपाईँको महागढीमै पचरौता सिंहगढ नगरपालिका लगायतका आदर्श कोतवाल धेरै लगभग 5-7 वटा पालिकामा तपाईँको असर परेको छ त्यस्तै रौतहटमा अलिक कम असर छ त्यहाँ कम असर हुनुको कारण के छ भने त्यहाँको भौगोलिक बनौट जुन छ माथि चुरे र भावर क्षेत्र र दुवैतिरबाट नदी छ त्यो नदी भनेको ठूल्ठूला नदीहरू हुन् एकातिर बागमती नदी छ एकातिर लाल बकैया नदी छ त्यो नदीको कारणले तपाईँको त्यहाँ पानीको समस्या त्यति छैन त्यस्तै सलाहीमा फेरि जानुहुन्छ भने त्यहाँ पानीको समस्या व्यवस्थित छ मलाङवा नगरपालिका अहरिपुर पालिका सबै ठाउँमा त्यहाँ पनि 5-6 वटा पालिकामा भावय स्थिति छ त्यस्तै मौत्रीमा जानुहुन्छ भने खोलाहरूको छेउछेउ गाउँ अलि सुरक्षित छ उता भित्र जलेश्वरतिर त्यही हालत छ पानीको धम्सामा त सबै पालिकामा पानीको समस्या छ ढल्केबरमा 20 वर्ष पहिला इनारमा पानी हुन्थ्यो इनारबाट पानी मान्छ तर आज सबैमा सुक्यो
1: ती घरहरूमा चाहिँ पिउने पानी अथवा खाने पानी भनौँ त्यो मात्रै अलिकति बढी अभाव हो कि कुनै किसिमको पानीहरू पनि सुक्दै गएको छ कस्तो छ
0: होइन सबै किसिमको पानी सुक्दै गएको छ तपाईँको अहिले जुन पोखरी माछा पालनको लागि पोखरी जुन छ नि 24 घण्टा त्यहाँ सालभरि यदि पानी हालिएन भने मटरले अब त्यहाँ मटरले पानी हाल्नको लागि कोही 500 फिट गाडेको छ कोही 1000 फिट गाडेको छ 24 घण्टा मटर चलेको चले गरेका छ अनि त्यो माछा पालन गर्न सकेका छ पहिला हामीहरू केटाकेटी हुँदाखेरि तपाईँको लगभग 12-14 वर्ष 15 वर्षको हुँदाखेरि हेर्दाखेरि पोखरीलाई सुखाउनु पर्थ्यो यो वैशाख जेठ महिनामा मोटर लगाएर दमकल लगाएर पोखरीको पानी सुकाएर अनि माछा मार्थ्यो मान्छेहरू
1: भनेको ठुल्ठुलो धेरै पानी
0: जो सुकै पोखरीमा पानी सुकाए पछाडि मात्रै सुक्थ्यो नत्र केही न केही पानी रहिरहन्थ्यो तर माछा निकाल्नको लागि पोखरीका पानी सुकाएर पुरै माछा निकालेर आफ्नो हिसाबले फेरि अर्को माछा राख्ने गर्थ्यो मान्छेहरू पानी हाल्ने स्थिति थिएन दस वर्ष पहिला तपाईँको बाह्र वर्ष पहिला मधेसमा पोखरीहरूमा पानी हाल्नको लागि मोटर प्रयोग हुँदैन थियो बर्खाको पानीले नै पुग्थ्यो तर आजकल यदि 24 घण्टा पानी हालिएन भने सबै माछा मर्छ
1: धाराहरूमा पनि त्यस्तै हो पहिले
0: म त तपाईँको यो भर्खर यो पाँच छ वर्ष अगाडिसम्म मेरो घरको चपाकल 25 फिटमा थियो पानी आउँथ्यो त्यो कम भए पछाडि हामी लगभग 250 फिट जतिकोमा उयो
1: त्यस्तै अवस्था त तपाईँलाई भन्नुभएको प्रभावी क्षेत्र
0: सबैतिर त्यस्तै अब त्यो कारणले अब हेर्नु यो पानी मान्छे के बुझ्छ कि पानी अब यसले सिधा तरिकाले सरल तरिकाले के बुझ्न सकिन्छ भने मानव जीवनमा खानको लागि जुन कुराको पानी मात्रै जुनसुकै कुराको यदि खानको लागि जस्तो सुन छ होइन सुन त महँगो भयो नि त अब पानी जब खानको लागि जब समस्या छ भने अब कृषि क्षेत्रमा कति प्रभाव पर्यो तपाईँको जीव जन्तुहरूमा कति प्रभाव पर्यो गाउँमा तपाईँ तराईमा प्रत्येक घरमा तपाईँको बाख्रादेखि लिएर तपाईँको गाई भैँसीसम्म पनि पाल्ने गर्छ नि त त्यो त के असर पर्यो होला त्यस्तै त्यता असर पर्यो भने आर्थिकमा के असर पर्यो होला अब आर्थिकमा असर पर्यो भने त्यो परिवारको हालत के होला यो बुझ्दैन के मान्छे यो सरकारले पनि बुझेपछि आम नागरिकले पनि बुझे
1: आम नागरिकहरूले अथवा घर घरमा चाहिँ पानीको व्यवस्थापन अहिले कसरी गरिरहेका छन्
0: गाउँ गाउँमा तपाईँको डिप बोरिङ गरेका छ कतै पालिकाको लगानीमा भएको छ कतै प्रदेश सरकारको लगानीमा भएको छ कतै संघ सरकारको तर आज त डिप बोरिङ गरेर अब एउटै धाराबाट दसवटा परिवारले अहिले या एउटा गाउँले एउटा टोललाई अहिले थाम्ने छ त्यो पानी सक्यो भने कहाँबाट ल्याउने त्यही म अघि तपाईँले भने कि 1000 फिटसम्म अहिले जुन राज्यले जुन डिप बोरिङ गर्दैछ त्यो राज्यले ग्यारेन्टी गरिदिनु पर्यो कि भोलिको दिनमा 1500 फिट पनि हाल्यो भने पानी आउँछ भन्ने कुराको ग्यारेन्टी गर्नु पर्यो 1000 फिट तल पानी छ कि छैन त्यसको ग्यारेन्टी राज्यले गरिदिनु पर्यो
1: कति छ कहिलेसम्म पुग्छ
0: कहिलेसम्म पुग्छ नत्र हिजो हामीहरू 25 फिटमा निकाल्दा निकाल्दै त्यहाँको पानी सकेर आज हामीहरू 500-1000 फिटमा गयौं भोलि यो पनि सक्यो भने तल पानी छ कि छैन त्यसको त ग्यारेन्टी राज्यले गर्नु पर्यो नि त
1: पानी मासिँदै जानुभयो पुनर्भरण राम्रोसँग हुन नसकेकै कुरा त हामीले हेर्नै पर्दैन विज्ञहरूले मात्रै भनेका होइनन्
0: आम नागरिकदेखि
1: बसोबास गर्दै आएका मान्छेले सबैलाई थाहा छ होइन तर पुनर्भरणमा समस्या हुनुका मुख्य कारणहरू तपाईँले के देख्नु भएको छ त्यसमा पुनर्भरणमै समस्या हुनुको कारण
0: त्यही हो तपाईँको दिन अब बिस्तारै तपाईँको जनसङ्ख्या वृद्धि हुँदै गयो शहरीकरण हुँदै गयो गाउँघरमा पनि ढलान हुँदै गयो पिच बन्दै गयो नाला बन्दै गयो गाउँघरमा जुन पहिला चापाकोलको छेउमा त्यो सानो एउटा कुवा जस्तो बनाएको हुन्थ्यो त्यो पनि मास्दै गयो मान्छेहरू होइन त्यो सब मास्नु कारण नदीहरूमा जुन जमिन मुनि पानी जाने एउटा जुन एउटा च्यानल बनेको हुन्छ जुन वर्षौँ वर्षौँ लागेर एउटा च्यानल बनेको हुन्छ त्यो च्यानल विभिन्न जीव जन्तु जलचरहरूले बनाएको हुन्छ जलचर पनि मास्दै गयो अब त्यो च्यानल पनि तपाईँको जेसिबी एक्सकाभेटर प्रयोग गरेर त्यो च्यानल पनि भत्केर आउँदै गयो मान्छेहरू जङ्गल पनि जनसङ्ख्या वृद्धिको कारणले तपाईँको जङ्गल पनि त्यस्तै मास्दै गयो अब सहरीकरण भएको कारणले यो राजमार्गको विस्तारको कारणले अब मान्छेहरू सबै अब कोही पहाड़बाट झरेर कोही तराईबाट माथि गएर अब त्यही जंगल त्यही राजमार्गको छेउछाउमा जंगल फाएर बस्दै गयो त्यो कारणले पनि जंगल विनाश भयो अब बस्ती अब जंगल फाएर बस्ती भए पछाडि त्यहाँ बाटो चाहियो लाइन चाहियो बिजुली चाहियो सबै कुरा चाहियो त्यो सबै कुरा पूर्ति गर्नको लागि फेरि जंगल फाड्नु पर्यो त्यही फाल्दा फाल्दै अब यो सबै मासियो कारणले यो प्रत्यक्ष
1: तपाईँले उठाइरहनु भएको कुरामा यो उत्खननलाई पनि अलिकति बढी जोड दिएर उठाउनुहुन्छ जथा भएको उत्खनन भनौँ न त्यो कुरालाई अलिक जोड दिनुहुन्छ त्यसै कि नदीहरूमा साँच्चै अस्वाभाविक ढंगले नै उत्खननहरू भइरहेको तपाईँहरूले पाउनुहुन्छ कि अथवा अहिले के अवस्थामा रोकौं भन्ने मात्रै तपाईँहरूको माग हो
0: अब यो अस्वाभाविक पनि नभन्दा हुन्छ अपराध भन्दा हुन्छ
1: भनेको त्यो
0: अब तपाईँको अस्वाभाविक तरिकाले यदि हामीहरू 10 वर्ष पहिला भन्थ्यौँ भने सुहाउँथ्यो मिलो मत पनि भन्थ्यो भने सुहाउँथ्यो अब मिलो मत पनि नभन्दा हुन्छ डाइरेक्ट अब सिडिओ र स्थानीय सरकार र सम्बन्धित निकायको आदेश नभइराखेको छ भन्दा सुहाउँछ सबैको आदेश नभइराखेको नत्र तपाईँको सिडिओ साहेब यदि प्रत्येक जिल्लाका यदि मेरै 12 जिल्लाको कुरा गर्छु 12 सिडिओ साहेब 1 घण्टाको लागि इमान्दार भइदियो भने तपाईँको जेसीबी लिएर कसैको तागत छैन तपाईँको खोलामा छ यदि कोही नियम प्रक्रिया पुगेर गएको छ भने त्यो नियम प्रक्रिया भित्र रहेर तपाईँको आउँछ सबैको नियम अब यसले के अब अस्वाभाविक भन्ने अपराध भन्ने हुन्छ
1: नदीको विस्तृत पश्चिमी अथवा नदीको मुहान नदीको संरक्षित क्षेत्रहरूतिर पनि गइरहेकै पाउनुहुन्छ
0: हो चारैतिर हो तपाईँको तपाईँको पहाड़मा अब हेर्नु तराईमा तपाईँको ग्रेभल महँगो छ ग्रेभलको अहिले व्यापक सबैको मिलोमतमा उत्खनन भएको छ तराईमा पहाड़मा तपाईँको माटो महँगो छ गिटी बालुवा ढुङ्गा भन्दा टेबर चौगुना महँगो माटो छ यहाँ तपाईँको जुन वन क्षेत्रमा माटो यदि राम्रो पाइरहेको छ भने त्यो वन क्षेत्रबाट माटोको तस्करी भइरहेको छ यो मान्छे पत्याउँदैन आम नागरिक पत्याउँदैन कि नेपालमा माटोको पनि तस्करी हुन्छ भनेर पत्याउँदैन अब तराईमा पनि बिस्तारै अब माटोको पनि पहिला यो पहाडमा मात्रै माटोको तस्करी हुन्थ्यो अब तराईमा पनि बिस्तारै माटोको तस्करी सुरु भयो किन सुरु भयो भने अब गाउँघरमा पनि तपाईँको भौतिक संरचनाहरू व्यक्तिगत पर्सनल पनि बनेको बने गरेका छ अब बन्दाखेरि सबैले अब ल उसको घरभन्दा अझ मेरो माथि हुनु पर्यो कुर्सी होइन घरको लेभल माथि हुनु पर्यो त्यहाँ पनि माटो चाहियो माटो चाहियो भने उजा उजागा अब
2: प्रधानमन्त्री भन्नुभयो
3: एल निन्यो मौसमी अवस्थाले नेपालमा कस्तो प्रभाव पार्न सक्छ
4: जुन जुलाईको निमित्तमा चाहिँ अत्यन्त थोरै पानी पर्छ जुलाईको निमित्त पछि चाहिँ एकदम ठुलो वर्षा हुने सम्भावनाहरू रहन्छ
3: र इरानले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा हमला गरेको कुवेतको भनाई तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार समाचार फडिङ र दाहालबाट सुन्नुहोस् कुवेतले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा गरिएको इरानी ड्रोन हमलामा परेर कम्तीमा एकजनाको ज्यान गएको र 63 घाइते भएको जनाएको छ अधिकारीहरूले झिसमिसेमा गरिएको सो हमलामा गैर सैनिक पूर्वाधार र कूटनीतिक मिशनहरूमा क्षति पुगेको बताएका छन् बीबीसी संवाददाता योलान नेल भन्छन् कुवेतमाथिको आक्रमणमा विमानस्थलको टर्मिनल भवनमा गम्भीर क्षति पुगेको कुवेती नागरिक उड्डयन निकायले जनाएको छ अर्को सूचना नभएसम्मका लागि उडानहरू स्थगित गरिएका छन् बीबीसी संवाददाता योलान नेल कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक आक्रमणको संज्ञा दिएको छ सो हमला आफूले गराएको इरानको रिभोल्युसनरी गार्डले जनाएको छ इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेलको ट्याङ्करमाथि आक्रमण गरेको र केसम टापुमा एउटा टेलिकम टावरमाथि हमला गरेको आरोप लगाएको छ त्यसको बदलामा आफूले अमेरिकी अखडाहरूमा निशाना बनाएको तेहरानको भनाई छ अमेरिका इरान युद्धले विश्वभर आर्थिक वृद्धिको सम्भावनालाई धक्का दिएको अति धनी देशहरू सदस्य रहेको एउटा संस्था अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्टले बताएको छ अर्को वर्षसम्म युद्ध विरामबारे सहमति नजुटेको खण्डमा कैयौं देशहरू आर्थिक मन्दीमा फस्न सक्ने चेतावनी उसले दिएको छ 38 औद्योगिक देशहरूको उक्त समूहले यो वर्षको तेस्रो त्रैमासिक अवधिमा खाड़ीबाट हुने तेल र ग्यासको आपूर्ति बन्दपूर्वको अवस्थामा सुचारू भएको खण्डमा आर्थिक वृद्धि 2.8% रहने भविष्यवाणी गरेको छ तर बन्द समाप्त नभए आर्थिक वृद्धि 2.1% खुम्छ नै उसको भनाई छ युक्रेनले श्रृंखलाबद्ध ड्रोन आक्रमणका क्रममा सेन्ट पिटर्सबर्गको एउटा बन्दरगाह नजिकै एउटा रूसी युद्धपोतमा प्रहार गरेको बताएको छ उक्त आक्रमणका कारण भीषण आगलागी भएको थियो राष्ट्रपति जेलेन्स्कीले एउटा तेल टर्मिनल पनि निशानामा परेको बताएका छन् उक्त शहरमा हजारौं सहभागी एउटा प्रमुख आर्थिक मंचको कार्यक्रम आयोजना हुन लाग्दा सो हमला भएको हो झण्डै एक दशकपछि अमेरिकी अधिकारीहरूले पनि सहभागिता जनाइरहेको उक्त कार्यक्रममा शुक्रबार राष्ट्रपति पुटिनले सम्बोधन गर्दैछन् अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले जबरजस्ती श्रम विरूद्ध कदम चाल्न विफल भएको आरोप लगाउँदै 60 देशहरूमाथि थप भन्सार शुल्क लगाउने प्रस्ताव गरेको छ 10% शुरू हुने उक्त भन्सार कर चीन युरोपेली संघ र युके सहितका देशहरू विरूद्ध लक्षित छ यूले अमेरिकी आरोप पूर्ण रूपमा तर्कहीन रहेको प्रतिक्रिया दिएको छ र भारतको राजधानी दिल्लीमा एउटा बहुतले भवनमा आगो लाग्दा कम्तीमा 21 जनाको ज्यान गएको छ भने कैयौं घाइते भएका छन् एउटा निजी अस्पताल अस्पतालमा उपचार गराउन आएका बिरामी र उनीहरूका आफन्त उक्त भवनमा बस्दै आएका थिए। खबरहरूमा पीड़ित मध्ये धेरै भारतमा उपचार गराउन आएका विदेशी नागरिक र उनीहरूलाई हेरविचार गर्न आएका तिनका आफन्त रहेको जनाइएको छ। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटबारे सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको जनाएका छन्। लामिछानेले पनि मोदीसँगको कुराकानीलाई रचनात्मक भनेका छन्। भारतीय प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी भाजपाको निम्तोमा दिल्ली पुगेका रासोपा सभापति लामिछाने र उनीबीच झण्डै एक घण्टा लामो छलफल भएको बताइएको छ। औपचारिक भेटवार्ता सम्पन्न भएपछि दुई नेताबीच केही समय अनौपचारिक सम्वाद पनि भएको लामिछानेसँगै दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं सांसद दीपक बोहराले जानकारी दिए। उक्त भेटवार्तामा उठेका विषयबारे उनले बीबीसीसँग भने,
5: नेपालको साइजो एयरपोर्ट सीमाका विषय अन्य नेपाल भारतसँग जोडिएका सबै विषयमा हामी छलफल गर्छौँ। लिस्ट बनाउनुहोस्, तपाईँहरू ल्याउनुहोस्, त्यसको डेडलाइन एउटा बनाऊ, उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि भन्नुभयो भारतको प्रधानमन्त्री। उहाँले भन्नुभयो म नेपाल गए पनि प्रधानमन्त्री भएपछि 20 वर्षपछि मैले सदनमा बोलेको थिएँ, एक घण्टाको बाटो छ तर आते आते 20 वर्ष लग गए भनेको उहाँले सम्झिनु भयो र भन्नुभयो म आउँछु नेपाल भ्रमणमा, नेपालसँगका हुने हरेक विषयमा त्यो सबैमा हामी काम गर्न तयार छौँ। पटक पटक यो चिज पार्टी सभापति रवि लामिछानेलाई भन्नुभयो।
2: बीच आपसी हित र सरोकारका विषयमा भएको छलफललाई आगामी दिनमा सम्बन्धित सरकारी संयन्त्र र विभिन्न तहका निकाय मार्फत अघि बढ़ाइने नेता बोहराले बताए।
5: लगत्तै हाम्रो परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण तय भएको छ। परराष्ट्र मन्त्री आउँदै गर्दाखेरि हामीलाई कन्सर्नका विषयहरू के हुन्, हाम्रा प्राथमिकताका विषय के हुन्, हामीले गर्नुपर्ने कामहरू भारतसँगको सहकारीमा के बाँकी छन्, के अधुरा छन्, ती सबै कामका विषयमा चेकलिस्ट बनाएर हामीले गर्ने भन्ने चिजमा विवाद रहेन। भनौँ न ब्युरोक्रेसीले गर्नुपर्ने चिज, परराष्ट्र मन्त्री स्तरमा हुनुपर्ने चीज, सरकारले गर्नुपर्ने चीजहरू हामीले अगाडि बढायौं भने त्यो कामहरू हुन्छ।
2: कतिपय कूटनीतिज्ञहरूले रासोपा सभापतिको भारत भ्रमणले नेपाल भारत सम्बन्धमा विश्वासको वातावरण थप मजबूत बनाएको टिप्पणी गरेका छन्। भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्माले यस्ता उच्चस्तरीय भेटघाटले लामो समयदेखि थाँतिरहेका द्विपक्षीय विषयलाई पुनः अघि बढ़ाउन सक्ने अवसर सृजना गर्न सक्ने बताए।
6: दुई देशको बीचमा विश्वास बढ़ेको बेलामा मलाई लाग्छ दुई तीनवटा कुराहरू जुन अलिकति गाह्रो तर हुन सक्ने सम्भावना भएका ठूलो आयोजनाको कुरा गरेर पञ्चेश्वर आयोजनाहरू भयो, यो हवाई मार्ग दिने कुराहरू भयो, यस्ता कुराहरू चाहिँ अलि अगाडि बढ्न सक्छन् केही बेलामा हो गर्ने होइन। अब कति कुराहरू होला तिनीहरू चाहिँ अब वार्ताबाट शुरूआत हुन सक्ला, जस्तो चाहिँ सीमाको विषयमा कुराहरू मात्रै शुरू हुन सक्यो भने पनि मलाई लाग्छ त्यसलाई एउटा राम्रो संकेतको रूपमा लिनुपर्छ।
2: सोमबार 5 दिने भारत भ्रमणमा निस्किएका लामिछाने परिवर्तित राजनैतिक परिदृश्यमा नेपालबाट भारत भ्रमण गर्ने वरिष्ठतम नेता हुन्। अब अर्को विषय, सुस्ता क्षेत्रको नारायणी नदी किनारमा नेपालले निर्माण गरिरहेको तटबन्धको काममा भारतीय पक्षबाट रोक लगाइएको स्थानीय निकायका अधिकारीहरूले बताएका छन्। सिंचाई तथा जलस्रोत आयोजना चितवन मार्फत भइरहेको निर्माण कार्यलाई भारतीय सीमा सुरक्षा बलले विवादित क्षेत्रसँग सम्बन्धित विषय भन्दै दुवै देशबीच सहमति नभएसम्म अघि नबढ़ाउन भनेको जनाइएको छ। सुनौ बुटवलबाट माधव नेपालको रिपोर्ट।
7: प्रधानमन्त्री मालेन्द्र शाहले प्रतिनिधि सभामा संसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको जानकारी आफू प्रधानमन्त्री भएपछि पाएको बताएका थिए। त्यस लगतै भारतीय पक्षले सुस्तामा तटबन्धको निर्माणमा रोक लगाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
8: चाहे उहाँ बोलेर रोको कि रोक्ने समय उसको केही थियो थाहा भएन। प्रधानमन्त्री पनि बुढो ठोली पुलिस इन्डियन पुलिस आएर पनि रोक्ने भयो।
7: सुस्ताको सीमालाई लिएर नेपाल र भारतबीच लामो समयदेखि विवाद हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका अनुसार नेपाल स्थित सशस्त्र प्रहरी बल र भारत बिहार राज्य अन्तर्गत पश्चिम चम्पारणका एसएसपीको नेतृत्वमा आएको भारतीय सुरक्षा बलको संयुक्त टोलीले जेठ 17 गते संयुक्त रूपमा सुस्ताको सीमा अनुगमन गरेको थियो। यो संयुक्त सीमा अनुगमन नियमित भएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी कोसन राज भण्डारीले बताए। यस क्रममा नेपालले नारायणी किनारमा 132 मिटर लामो तटबन्ध निर्माण गर्न लागेको जानकारी राखेको भारतीय पक्षले विवादित क्षेत्रमा दुवै देशको सहमति बिना काम अगाडि नबढाउन नेपालको सशस्त्र प्रहरी बल मार्फत नेपाल सरकारलाई कुरा राखेको राज भण्डारीले बताए।
9: सुरक्षा क्षेत्रलाई चाहिँ हामी दुवै देशको विवादित क्षेत्र मानेको कारणले त्यहाँ चाहिँ नयाँ पूर्वाधार निर्माणको काम गर्दा चाहिँ केन्द्रीय सहमतिको आधारमा हुँदा राम्रो भन्ने उनीहरूले चाहिँ भारतीय एसएसबीको तर्फबाट राखेका हुन् सशस्त्र प्रहरी बल मार्फत।
7: तटबन्ध निर्माणको लागि दुई चरणमा ठेक्का लगाएको आयोजनाको पहिलो चरणको काम यही असार मसान्तसम्म सक्ने गरी सम्झौता भएको बताइएको छ। पहिलो तटबन्धलाई जोड्ने गरी बनाउन लागि 132 मिटर थप तटबन्ध बनाउन लाग्दा भारतीय सहमति बिना नगराउन आग्रह गरेको बताइएको छ। तर भारतीय पक्षले तटबन्ध बनाउन नदिएको ठाउँ विवादित नभएर नेपालकै भएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
8: त्यो जग्गा 22 सालमा महेन्द्र राजाले भूमिसन्धि राखेर बाँडेर पूजा पनि दिएको जग्गा हो।
7: सन् 1816 सुगोली सन्धिका अनुसार नेपाल र भारतको अन्तर्राष्ट्रिय सीमा नवलपरासीमा नारायणी नदी हो। सीमाविदहरूका अनुसार पहिले सुस्ता गाउँ नारायणी नदीको पश्चिम किनारमा थियो, तर समय समयमा नारायणी नदीमा आएको बालीले धार परिवर्तन गरी पश्चिमतर्फ च्याम्दा अहिले सुस्ता नारायणी नदीको पूर्वमा पुगेको छ। अहिले सुस्तामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका चौकीहरू छन्। करिब 300 जति नेपाली घरधुरी छन्। नेपाली र भारतीयहरूले चर्चेको बाहेक करिब 2000 बिघा जग्गा खाली छ, जुन जग्गा आफ्नो भएको भन्दै नेपाल र भारत सरकारले वर्षौं अगाडिदेखि दावी गर्दै आएका छन्। माधव नेपाल, बीबीसी बुटवल।
3: अबको केही सातामै एल निन्यो भनिने विशिष्ट मौसमी गतिविधि शुरू हुने र त्यसले संसारका धेरै ठाउँमा थप विषम मौसम निम्त्याउने हालै विश्व मौसम संगठनले चेतावनी दिएको छ। नेपाल र समग्र दक्षिण एशियामा मनसूनको याम शुरू हुने गर्दा एल निन्योले त्यसलाई कमजोर पारिदिन सक्ने प्रक्षेपण गरिएका छन्। यसै सन्दर्भमा हामीले त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याललाई सम्पर्क गरी नेपालमा एल निन्योको सम्भावित प्रभाव बारे प्रश्न गरेका छौं।
10: अब केही दिनपछि मनसून आउँदैछ। यो मनसूनमा एल निन्योको इफेक्ट भनेको चाहिँ कम पानी पर्छ। हाम्रो प्रेडिक्सन चाहिँ पहिलो चरण जुन जुलाईको निम्तिसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ। एभरेज जति पानी पर्न पर्ने थियो त्यो पानीभन्दा धेरै कम पर्छ, जसले गर्दाखेरि हाम्रो एग्रिकल्चर सेक्टरमा चाहिँ इफेक्ट गर्छ। र जुलाईको मिट पछि चाहिँ एकदम ठुलो पानी वर्षा हुने सम्भावनाहरू रहन्छ सबै क्षेत्रमा नपरिकन ठाउँ ठाउँमा। घनघोर वर्षाको कारणले गर्दाखेरि ल्यान्डस्लाइडहरू पहिरो जाने बाढी आउने अनि हुन्छ। हामीले 24 पनि प्रेडिक्सन राइट प्रेडिक्सन दिएका छौँ। 24 चाहिँ धेरै जस्तो मानिसहरूले चाहिँ यो प्रेडिक्सनलाई त्यति ख्याल गर्नु भएन र धेरै ठुलो धनजनको क्षति भयो। 25 चाहिँ बढी सतर्क हुनुभयो, त्यस कारण अब 26 झनै सचेत हुनुहुन्छ होला।
11: भनेपछि तपाईँले भनेको कुरा सुन्दाखेरि चाहिँ आम मानिसले चाहिँ यो कम पानी पर्छ भन्ने एल निन्योको प्रभाव परे पनि कुनै बेलामा चाहिँ फेरि ठुलो पर्न सक्छ है भनेर सचेत चाहिँ दुवै किसिममा गर्नु पर्यो।
10: कम पानी पर्ने राम्रो होइन, तर घनघन र उसको लागि चाहिँ कम पानी पर्दाखेरि त्यस्तो क्षति हुँदैन। पानी नपर्दाखेरि हुने अर्को डिजास्टर के भने
11: कृषिमा पर्छ।
10: एग्रिकल्चर सेक्टर सबै जान्छ, जल विद्युतको क्षेत्रहरू पनि सबै सबै जान्छ पानी कम दिने बित्तिकै।
11: अनि यो जुन एल निन्यो भनेको छ यसपालि त अझ त्यो पनि शक्तिशाली भएर सुपर एल निन्यो हुन्छ भनेका छन्। त्यो भनेको चाहिँ के हो, त्यो खास हुने के हो?
10: समुद्रको सतहको यो तापक्रम चाहिँ जति पहिला बढ्थ्यो त्योभन्दा नै सुपर एल निन्योमा चाहिँ झनै बढ्छ भन्ने कुरा हो।
11: एल निन्यो विगतमा पनि भएको थियो, त्यो बेलामा पनि नेपालमा यस्तै खालका देखा परेको थियो असर?
10: विगतमा पनि ड्राई धेरै वर्ष ड्राई छ, जुन जुन साल एल निन्यो छ त्यो बेलामा चाहिँ हाम्रो ड्राई पिरियड चाहिँ बढी छ। यो चाहिँ जुन यो मनसुनको समयमा चाहिँ ड्राई भइरहेको चाहिँ अवस्था छ।
3: उनी थिए त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याल, साथी संजय ढकालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिका र इरान बीच ताजा तनावका विवरणमा तेहरानले गरेको ड्रोन हमलामा एकजनाको ज्यान गएको र कयौं घाइते भएको कुवेतले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेल ट्याङ्करमाथि हमला गरेको भन्दै आफूले मध्यपूर्वका अमेरिकी सैनिक अखडाहरूमा आक्रमण गरेको प्रतिक्रिया दिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस्, फनिन्द्र दाहालबाट।
12: स्थानीय अधिकारीहरूले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको इरानी ड्रोन हमलामा एकजनाको ज्यान गएको र 60 भन्दा बढी घाइते भएको जनाएका छन्। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक इरानी अतिक्रमण भनेको छ भने त्यहाँको विदेश मन्त्रालयले कूटनीतिक मिशनहरूमा पनि क्षति पुगेको जनाएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले अमेरिकाले इरानी तेल ट्याङ्कर र केसम टापुमा रहेको दूरसंचार टावरमा गरेको हमलाको
3: बुझ्नमा ती आक्रमण गरिएको जनाएको छ। त्यसअघि अमेरिकाले आत्मरक्षाका लागि इरानमाथि आक्रमण गरेको भन्दै कुवेत र बहरैनमा प्रहार गरिएका क्षेपास्त्रलाई निस्तेज बनाइएको जनाएको थियो। तेहरानले कुवेतमा दुई र बहरैनमा तीनवटा क्षेपास्त्र प्रहार गरेको अमेरिकी सेनाले बताएको थियो। यसअघि अमेरिकी सेनाको सेन्ट कमले इरानतर्फ यात्रा गरिरहेको एउटा खाली तेल ट्याङ्करलाई प्रहार गरी निष्क्रिय पारेको जनाएको थियो। त्यसलाई उसले 13 अप्रेलमा शुरू भएको हुर्मुजको जलमार्गमा वाशिङटनको नौसेना नाकाबन्दीको एक भागको रूपमा औल्याएको थियो। पछिल्लो द्वन्दले धर्मराउँदो अवस्थामा देखिएको अमेरिका इरान युद्ध विराममाथि थप प्रश्नहरू खड़ा गरेको छ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।

0: न्यू स्टार कलरिया तथा सोलामाई अपसेट प्रिंटिंग प्रेस सोलोदत कुंड नगर पालिक पास सलिडी सुलखुम्बु विगत देखि नई ग्राहक विश्वास जित्ती आयो न्यू स्टार कलरिया तथा सोलामाई अपसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ पार पूर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860321426 र 9841902549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोष सर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त आउनु सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिन्न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेड नेपालको जनहितमा जारी सन्देश
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुमी हुने बानी बसालौ
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
4: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
5: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदौली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ
7: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863668418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: जंगल को छेउमा घर आँगन।

0: आउँदा साथीभाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
2: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
4: नमस्कार स्वयं सेविका दिदी
5: नमस्कार नमस्कार दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
5: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
5: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छर छिमेकका अरूलाई पनि बताउनुपर्छ
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: ए बाबू नौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले भैराम बनायो मेरो पनि केटी हो केके खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी ओर सँगै जाउँ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पायल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपन

0: अन्ठानब्बे त्रिचालिस त्रिचालिस उनासाठी छयानब्बे र अन्ठानब्बे एकसठी तेइस चौध बहत्तर। अन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलो खुम्बु पाँच नम्बर ओडा कार्यालय केही अगाडि।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन हो।
3: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
4: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं,
5: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ,
6: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं,
7: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ,
8: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ,
9: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ,
10: वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
11: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: और प्रिंट रुजुकर को रकम र सवारी साबुन को नंबर एक गणेश सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिंट माग्न बैंक भ्रमण गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
2: उत्तर प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर।

0: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा।
1: हुंडा का विशेषता
2: जापानीज उच्च प्रविधि उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाऊ र भरपर्दो
2: अफ रोड का लागि पनि उपयुक्त
1: BS6 तथा नया नया भर्सन बजार में लंच भइरहेको
2: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू
2: ओखलढुंगा र खोटाङको दिक्तल बजारबाटै फाइनान्स को सुविधा सहित हुंडा का सबै मोडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
1: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
2: एक्सचेन्ज को सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
1: अनलाइन बाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
2: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भुञ्जाङ ओखलढुंगा।
1: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842808300।
3: यौनिक हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यी यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापोक सन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दस्तुर बुझाइ मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0335 5576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा लगइन गरी हेर्न सक्नेछ।

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग कोही सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: दिदी सुन्तली ढोका खोल्नुहोस् न। के भयो यति राति किन दिदी राखी?
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: ल भन के भयो?
3: मलाई आज घरमा कोही नभएको मौका छोडेर त्यो तल्लो घरको माइला दाईले भागेर आएको। दिदी
2: माइला दाईले पस त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, परि पठाइदिनु हुन्छ कि? ल ल अब दिदी नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला।
4: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: हो बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खोलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: आउनुहोस् केप्स कलेजसँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
0: केप्स कलेज बौद्ध टुसाल
1: थप जानकारीका लागि सम्पर्क 9712601507 9712601507
2: सफलताको सही छनोट केप्स कलेज
3: ओहो काकी के को सुन्दर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
4: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
3: के अरे नानी त भर्खर 17 दिन लाग्यो हुँदैन
4: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसरी हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
3: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्षसम्म पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
5: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सोमनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हौ ल सुन बहिनी सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
6: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 9763-00-5784 र विवेक श्रेष्ठ 9862-82-00-00 सुनु दुतकुण्ड नगरपालिका 5 कोलेरी सुनु खुम्बु
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
8: नेपाल सरकार विज्ञापन बोर्ड
6: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
7: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ
9: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
6: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
9: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुपकुमा नगरपालिका वडा नम्बर 5 कलेरी सोलुखुम्बु।

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौ। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौ। नमस्कार, शुभरात्री।